0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
4: आज 2083 साल साउन 16 गते शनिबार सन् 2026 अगस्ट 1 तारिक असार कृष्ण पक्षको तृतीया तिथि
1: काया कैरन का साथ में
5: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्र कुसान किसान
5: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस
3: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरुबाट
4: सर्वपक्षीय सक्रियता पछि तराई मधेशमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन
3: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति आन्दोलनका सबै कार्यक्रम फिर्ता
4: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमिन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै
3: भारतको आसाममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो झण्डै 3,00,000 मानिस प्रभावित भएको अनुमान
4: र नेदरल्याण्डमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउने

0: कैंसर हो र अनि सुन्नु त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिन भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको कैंसर स्तन कैंसर घाँटी तथा टाउको सम्बन्धी कैंसर पेट तथा कलेजो सम्बन्धी कैंसर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी कैंसर तथा अन्य क्यान्सरहरुको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरुका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 0754 94 33 4395 55
3: काया कैरनमा अब खबरको सिलसिला सरकार विपक्षी दल नागरिक समाज विभिन्न धर्मका गुरु संघ संस्था र जिल्लाका स्थानीय समुदाय बीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ सुनसरी सिराहा सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसकामा उच्च अधिकृतहरूलाई नै खटाएको छ केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको छ शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएको छ अहिले सप्तरीमा खटिनुभएका काफ्लेले भन्नुभयो निगरानीका लागि सादा पोशाकमा टोली खटाइएको छ ड्रोनबाट समेत निगरानी भइरहेको छ गृहमन्त्री सुधन गुरूङले सुनसरी र सिरा मा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उहाँले बताउनुभयो गृहमन्त्री गुरूङले अस्ति राति नै पीड़ित परिवारलाई भेटेर सहमति गर्नुभएको थियो तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको बढ़ाएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गर्नुभएको छ तनावग्रस्त जिल्लामा शान्ति र सद्भाव कायम गराउन सर्वपक्षीय पहल भएका छन् प्रशासन राजनीतिक दल धार्मिक अगुवा नागरिक समाज र नागरिकले संवाद संयम र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन् तनावबीच देशका विभिन्न ठाउँबाट सामाजिक सद्भाव कायम राख्न विभिन्न तरिकाले फरक सन्देश प्रवाह भइरहेको छ पूर्वको पाँच थरमा परेवा उडाएर शान्तिको कामना गरिएको छ भने विराटनगर सप्तरी र नेपालगंजमा सद्भाव रयाली आयोजना गरिएका छन् रौतहटमा सर्वपक्षीय बैठक बसेको छ भने बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ मार्फत मेलमिलाप सहिष्णुता र आपसी विश्वास कायम राख्न आह्वान गरिएको छ राजनीतिक दल उद्योगी व्यवसायी र नागरिक समाजले पनि हिंसाको विकल्प संवाद र सहकार्य भएको बताउँदै आएका छन् विविध जाति भाषा धर्म र संस्कृतिले बनेको नेपाली समाजको आधार सहअस्तित्व र आपसी विश्वास भएको भन्दै पालिकादेखि राष्ट्रिय राजनीतिक नेतृत्वसम्म संयमता अप्नाउनु पर्ने आवाज उठ्न थालेको छ कुनै एक घटनाको असर समुदाय बीचको सम्बन्धमा नपरोस् र सामाजिक सद्भाव खलबलिन नपाओस् भन्ने साझा उद्देश्यका साथ विभिन्न जिल्लामा नागरिक स्तरका पहल अघि बढ़िरहेका खबर कान्तिपुरले लेखेको छ
4: तराईका जिल्लामा 4 एआईजी सहित 15 उच्च प्रहरी अधिकारी परिचालन भएका छन् नेपाल प्रहरीले सुनसरी घटनापछि तराई मधेसमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै 4 अतिरिक्त महानिरीक्षक एआईजी सहित 15 जना उच्च प्रहरी अधिकारीलाई तराईका विभिन्न जिल्लामा विशेष जिम्मेवारी सहित परिचालन गरेको हो सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि तराईका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलन थालेपछि प्रहरीले उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाएको हो सुरक्षा सतर्कता बढ़ाउँदै सम्भावित जोखिम नियन्त्रण शान्ति सुरक्षा कायम राख्ने तथा स्थानीय प्रशासनसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालेको नेपाल प्रहरीले जनाएको छ सुनसरी घटनापछि विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारी सहित उनीहरूलाई खटाइएको हो प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने आवश्यक नीति निर्देशन दिने सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकता अनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी दिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनुभयो उनीहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण पनि गर्नेछन् यस्तै मधेस प्रदेश सरकारले शान्ति सामाजिक सद्भाव र सुरक्षा व्यवस्था सुदृढ़ बनाउन पालिकाहरूलाई सात बुधे निर्देशन जारी गरेको छ

0: गृह संचार तथा कानून मन्त्रालयले शुक्रबार हिजो प्रदेशको सबै पालिकालाई पत्राचार गर्दै प्रदेश सुरक्षा समन्वय समितिको अस्तिको बैठकका निर्णय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। निर्णय अनुसार प्रदेशदेखि वडा तहसम्म राजनैतिक दललाई सक्रिय संवाद र समन्वयमा परिचालन गरिनेछ। साम्प्रदायिक रूपमा संवेदनशील विषयलाई संवाद मार्फत समाधान गर्न जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
1: सरकार र लघु वित्त वित्तीय संस्थाबाट पीड़ित नागरिकहरू बीच पाँच बुधे सहमति भएको छ। वार्ता टोलीका पदाधिकारी र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच हिजो सहमति जुटेको हो। सहमति भएसँगै संघर्ष समितिले देशभर गरिरहेको सबै आन्दोलन तथा अनशनका कार्यक्रमहरू फिर्ता लिएका छन्। लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलले 2081 साउन 22 गते बुझाएको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गर्ने सहमति भएको छ। समस्यामा परेका ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्प सहित सिफारिश गर्ने दुई पक्षबीच सहमति भएको छ।
0: विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा अर्थात निम्स दाई पाकिस्तानको काराकोरम हिम श्रृंखला स्थित 8,047 मीटर अग्लो ब्रोड पीकमा गएको हिम पहिरोपछि सम्पर्क विहीन हुनुहुन्छ। शिखर आरोहणका क्रममा अस्ति बिहिबार दिउँसो गएको हिम पहिरोमा परेपछि उहाँ सहित 10 जना सम्पर्क विहीन भएका हुन्। बेपत्ता मध्ये हिजोसम्म 4 जनाको शव भेटिए पनि निम्स सहित अन्य 6 जनाको खोजी निरन्तर भइरहेको पाकिस्तानी अधिकारीले जनाएका छन्। निम्स सहित हराइरहेका आरोहीको खोजी तथा उद्धार अभियान जारी रहेको पाकिस्तानका अधिकारीले बताएका छन्। मौसम प्रतिकूल भएकोले गैराती खोजी कार्य स्थगित गरिएको छ। पाकिस्तानी अधिकारीहरूले खोजी अभियान आज बिहानीदेखि थालिने बताएका बीबीसीले जनाएको छ। नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समूहले उनीहरू सकुशल भेटिने आशा पनि व्यक्त गरिरहेका खबर नागरिक दैनिकले छापेको छ।
1: गैराती कोशी बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी परेको छ। लमजुङको कुञ्चा वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै पछिल्लो 6 घण्टामा 120 मिलिमिटर पानी परेको छ। यस्तै सुनसरीको धरान बजारमा 88.2 मिलिमिटर र चितवन र गोर्खामा पनि ठूलो पानी परेको छ। आज दिउँसो बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातार पानी परेपछि धादिङको जोगीमारामा पहिरो खसेको त्यहाँ सड़क अवरूद्ध रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै पानी परेर मुगली नानगढ़ सड़क खण्ड पनि अवरूद्ध भएकोमा अहिले खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कायाकैरनमा ग्यास अभावको विषयमा आयल निगमका प्रवक्तासँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिनी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक सर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
5: हिमस्टार फर अ कम्प्लिट वर्ल्ड
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन सरकार र लघु वित्त पीड़ित बीच 5 बजे सहमति आन्दोलनका सबै कार्यक्रम फिर्ता पाकिस्तानमा हिम पहिरोपछि सम्पर्क विहीन निर्मल सहित 6 जनाको खोजी चल्दै गैराती कोशी बागमती गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा धादिङको जोगीमारामा सड़क अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर भूगोलका हिसाबले सहज र गुणका हिसाबले बहुगुणी बाली भए पनि कोदोको उपेक्षा गरिँदै आएको छ। केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने कोदोको खपत बढ़दै गए पनि उत्पादन भने घटिरहेको छ। अझ वर्षेनी कोदोको आयात पनि भइ नै रहेको छ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्षको नारा कोदो बाली संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा सम्वर्धन राखिएको छ। यसपालि कृषि विभागले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको पिङगाडामा कोदो दिवस मनाउँदैछ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्येको एक हो। कोदोका लागि अनुकूल प्रशस्त भूगोल हुँदा पनि उपेक्षामा पर्दै आएको छ। पछिल्ला वर्षमा त करोड़ रूपियाँको कोदो आयात हुने गरेको छ। 77 जिल्लामा उत्पादन गर्न सकिने कोदोको खेती 60 मिटरदेखि 3,650 मिटर उचाइसम्म हुने कृषि मन्त्रालयले बताएको छ। उत्पादनको हिसाबले सबैभन्दा बढ़ी सम्भावना कर्णालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो प्रवर्धनमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको पहाड़ी बाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र कुमार भट्टराईले बताउनुभयो। पछिल्लो समय दोलखा एक नामको जात सिफारिश गरेको पनि उहाँले बताउनुभयो। कोदो खेती ज्यादै झन्झटिलो र श्रमसाध्य भएकोले पनि किसान आकर्षित नभएको र खेती गर्दै आएको उहाँले बताउनु भएको छ। कोदो घाँसे परिवार पोएसी अन्तर्गत पर्ने अन्नबाली रहेको कृषि वैज्ञानिक सुशील राज सुवेदी बताउनुहुन्छ। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान गहुँ र मकै पछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली हो। पछिल्लो 10 आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कोदोको उत्पादन र क्षेत्रफलको हिस्सा क्रमशः घट्दै गएको छ। आर्थिक सर्वेक्षण 82-83 अनुसार 2,15,000 हेक्टरमा कोदो रोपिएकोमा 2,85,000 टन उत्पादन हुने अनुमान छ। पहिले पहिले कोदोको खोले ढिँडो र रोटी मात्रै खाने चलन भए पनि पछिल्लो समय कोदोका विभिन्न परिकार समेत बनाउन थालिएको छ। पछिल्ला 10 आर्थिक वर्षमा उत्पादन र क्षेत्रफल घट्दै गएको अनुकूल जमीन प्रशस्त हुँदा पनि कोदो बाली उपेक्षामा परेको तर यही कारण वर्षेनी करोड़ रूपियाँको कोदो भित्रिने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: बजारमा फेरि खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ। सिलिण्डर लिन डिपो र डिलरहरूमा उपभोक्ताको लामो लाइन लागेको छ। साथी महेश केवालीले नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरलाई अहिले बजारमा फेरि किन ग्यास अभाव छ भनेर सोध्नु भएको छ।
8: ज्यादा सभा भन्दा पनि हामी आफै आफै उपभोक्ताहरू मिलेर चाहिँ अभाव हो कि भनेर देखायौँ कि जस्तो पनि लाग्छ मलाई। फागुनको 29 गते हामीले 7.1 केजीमा गयौँ होइन, मासिक रूपमा हाम्रो 45,000 मेट्रिक टन खपत थियो भने 7.1 गइसके पश्चात चाहिँ चैत वैशाख जेठ हेर्नुहोस् त 38,000 मेट्रिक टन, 32,000 मेट्रिक टन, 33,000 मेट्रिक टन त्यसरी खपत भयो। जुन अनुपातमा खपत हुनुपर्ने हो उहाँहरूले राख्नुपर्ने त्यो अनुपातमा राखिएन र अहिले जब बजार सहज भए सबैतिर माग उठेपछि बजारमा चाहिँ 14.2 केजीको ग्यास पठाउन शुरू गर्यो। के भन्दाखेरि एकैचोटि त सबै डिमान्ड त पूर्ति गर्न त सकिँदैन, 45-90 मेट्रिक टन त हामी एकैचोटि त गर्न सक्दैनौँ। मान्छेलाई सबैलाई एकैचोटि ग्यास चाहिएको अवस्थामा त त्यो थोरै क्राइसिस त देखिन्छ बजारमा। यो चाहिँ ग्यास नआएर क्राइसिस छैन कि डिमान्ड बढी भएर चाहिँ बजार अलिकति असहज देखिएको हो। अब हामीले पनि उद्योगीहरूसँग र विक्रेताहरूसँग बुझ्दाखेरि चाहिँ अलिअलि चाप चाहिँ देखिएको छ, किनभने जुन होल्ड भएर बसे नि 7.1 केजी ग्यास सिलिन्डरहरू नभरिकन राखिए ती सिलिन्डरहरू चाहिँ बजारमा देखिएको छ।
9: आयात र आपूर्तिको दैनिक परिमाणमा चाहिँ खासै फरक छैन भनौँ न, भारतबाट आउने बुलेट अथवा मात्रामा चाहिँ कुनै फरक छैन भन्ने बुझ्नु पर्यो।
8: आपूर्तिमा हाम्रो कुनै पनि समस्या छैन। अहिले यहाँले साउन महिनाको मात्रै कुरा गर्नुहुन्छ भने साउनको यो 14 गतेसम्म हेर्नुहुन्छ भने 25-26,000 मेट्रिक टन आइसकेको छ। हामीले नियमित आपूर्ति 100 बुलेट भन्दा माथि लोडिङ डेली भइरहेको छ इन्डियन अयलबाट, र त्यही अनुपातमा चाहिँ करिब 100 बुलेटको आधारमा चाहिँ हाम्रो विभिन्न राज्यबाट चाहिँ बन्दार भित्रिरहेको अवस्था छ। र एकासी डिमान्ड बढ्दाखेरि चाहिँ बजार अलिकति असहज देखिएको र यो जुन 7.1 चाहिँ 14.2 जाँदै गर्दाखेरि चाहिँ यो सिलिन्डरको रोटेसन पनि सबैतिर एकैचोटि नभएको कारणले चाहिँ समस्या देखिएको।
9: यो अस्थायी चाप चाहिँ कहिलेसम्म रहिराख्ला अथवा अलिक सामान्य बनाउनको लागि चाहिँ के तयारी भइरहेको छ?
8: यस्तो छ, यसमा चाहिँ वाणिज्य विभागले पनि अनुगमन थाल्नुभएको छ, त्यस्तै जिल्ला प्रशासनले पनि निगमको प्रतिनिधि सहितको एउटा कमिटीले बजार अनुगमन गरिराख्नु भएको छ। हामीले समस्या कहाँनिर भयो भन्दाखेरि जोसँग सिङ्गल सिलिन्डर छ र उहाँको ग्यास सकिन साथै बजारमा जाँदाखेरि चाहिँ नपाइने जुन अवस्था देखिएको छ, विगतमा पनि त देखिएको थियो। विद्यार्थी वर्ग, निम्न वर्ग जसले चाहिँ एउटा मात्रै सिलिन्डर प्रयोग गर्नुभएको छ उहाँहरूलाई चाहिँ अलिकति समस्या देखिएको छ, किनभने उहाँको ग्यास सकिन साथ बजारमा जाँदाखेरि तत्कालै नपाइने अवस्था। किनभने जुन ग्यास विक्रेता कहाँ आएको डिलर कहाँ आएका छन् उहाँहरूले तत्काल क्यूमा भएकोलाई बाँडेर सकिरहेको अवस्था छ। म के पनि आग्रह गर्छु भने हाम्रो विक्रेताहरूलाई अलिकति जो रेगुलर ग्राहक छ तपाईँलाई थाहा छ, यदि उहाँहरूको घरमा अलरेडी ग्यास दिनुभएको छ भने उहाँलाई बरु पालोमा पुर्याउनुहोस्। जो चाहिँ जसलाई तत्काल आवश्यक छ त्यसलाई चाहिँ प्रायोरिटी दिएर ग्यास पठाइदिने पनि अनुरोध गरे यहाँको एकदम मार्फत पनि। अर्को चाहिँ आवश्यकता भन्दा बढी चाहिँ ग्यास होल्ड नगरौं, किनभने हामीलाई आपूर्तिमा कुनै पनि समस्या छैन र त्यसले गर्दाखेरि जसलाई चाहिँ तत्काल आवश्यक छ उहाँहरूलाई चाहिँ ग्यास पाउन चाहिँ भन्न चाहिँ अनुरोध गर्ने।
6: उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। ग्यास अब सहज हुन्छ भनेर जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
11: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू धल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: बाहु एकमात्र द्वितीयक सेवा डिस्क हो
1: डिस्क होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
0: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर युट्युब टिकटक र इन्स्टाग्रामका रिल्स स्क्रोल गर्दा आजभोलि रेशम फिरुरी झम्के गुलेली माथि माथि त्यो काली लेक बाला जवान वारी जमुना पारी जमुना आमा हृदय गाउँबेसी मिलैमा आमाले सोधलिन्ने पानको पात ढुङ्गे धारामा जस्ता नेपाली लोकगीत अनगिन्ती नयाँ स्वरमा सुनिन्छन्। अधिकांश एआई अर्थात कृत्रिम बुद्धिमत्ताले ताल लय र शब्द भत्ता भुङ्गा पारेर गाएका गीत हुन्छन्। ती गीत अचेल अनौठो भंगीमा धेरै मानिसमाझ पुगिरहेका छन्। प्रविधिले लोकगीतलाई नयाँ स्वरूपमा ढालेर विश्वभर पुर्याइरहेको छ भन्ने तर्क गर्नेहरू पनि छन्। वनपाखा मेलापा चौतारी देउरालीमा गुन्जर्ने नेपाली मौलिक भाका यति बेला एआईसँग अस्तित्व त्यो बचाउन संघर्ष गरिरहेको छ। ती लोकगीत केवल मनोरञ्जनका माध्यम थिएनन्, नेपाली समाजको स्मृति भूगोल भाषा संस्कृति र सामूहिक जीवनका अभिलेख थिए। पूर्वको पालाम हटपारेदेखि मध्यको सेलो पश्चिमको देउडा सालैजोदेखि पहाड़को ख्याली तराईको मैथिली भोजपुरी गीत सांस्कृतिक सम्पदा हुन्। यस्तो लाग्छ एआईले यति बेला नेपाली सांस्कृतिक सम्पदालाई इन्टरनेटको दुनियाँमा नाङ्गे झार पारेर घिसारिरहेको छ। नेपाली लोकगीत कुनै एक दिनमा बनेको सांगीतिक विधा होइन, यो गाउँघरको जीवन श्रम संस्कार पर्व प्रेम र पीड़ासँगै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो। यो सम्पदा निर्माण गर्न कैयौं शस्त्रले जीवन सुम्पिएका छन्। वनपाखा मेलापा चौतारी देउरालीमा गुन्जिने नेपाली मौलिक भाका यति बेला अस्तित्व बचाउन एआई संघर्ष गरिरहेको छ नयाँ पत्रिका दैनिकले छापेको छ।
4: भारतको असममा मनसुनी बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुगेको छ। यो संख्या गएको आइतबार यता बाढ़ीमा परि ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय संचार माध्यमले जनाएका छन्। अत्यधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदी मध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असममा हजारौं मानिस प्रभावित भएका हुन्। विशेष गरी बाढ़ीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3,00,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। सराईदेव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ 1,37,000 भन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन्। त्यसपछि शिवसागरमा 84,000 र जोहाटमा 49,000 मानिस प्रभावित भएका छन्। यसैबीच भारतको मौसम विज्ञान विभागले आज पनि असम तथा छिमेकी राज्य अरूणाञ्चल र नागाल्याण्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ।
5: अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा भएको त्रिदेशीय एक दिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाण्डु आइपुगेको हो। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग समान दुई दुई खेल खेलेको थियो, जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। तिरुवनन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्याण्डस भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थकभन्दा आफ्नो टोली नै निराश रहेको बताएका छन्। यो नतिजाले लीग टूको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन्। नेपालको 32 खेलमा 24 अंक छ। अब नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ।
4: काय छाया कैरनमा अब केही खबर संक्षेपमा देशभरका किसानले मल अभाव बीच 92.57% रोपाई सकेका छन्। हिजोसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा रोपाई सकिएको छ। सुदूरपश्चिममा 79.79% रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस्तै बागमतीमा 96.12% रोपाई सकिएको छ। विभागका अनुसार कोशीमा 86.97, मधेसमा 90.72, गण्डकीमा 92.13, लुम्बिनीमा 94.83 र कर्णालीमा 98.8% रोपाई सकिएको छ।
5: नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार अहिले नेपालमा 10 मध्ये 7 जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्याङ्क छ। नेपालमा अहिले कुल मृत्युको झण्डै 71% कारण नसर्ने रोग बनेका छन्। मुटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वास श्वास यसका प्रमुख कारण हुन्। नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
4: धितोपत्र बोर्ड सेबोनले नगदमा आधारित शेयर बजारको विकल्पमा तरलता प्रभाव बढ़ाउन नयाँ उपकरण ल्याउने नीतिगत तयारी शुरू गरेको छ।
5: गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पारित गरेको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र संघीय कानून बाजिएको भन्दै सन्देश सहित साउन 8 गते फिर्ता पठाएका थिए। हिजो बसेको प्रदेशसभा बैठकले विधेयक प्रदेशको एकल अधिकारभित्र पर्ने भएकोले पुनर्विचार गर्नुपर्ने कारण नभएको भन्दै हुबहु पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो।
4: आन्तरिक राजस्व विभागका अनुसार गएको आर्थिक वर्ष 2082-83 सम्म सक्रिय करदाताको संख्या 79,10,964 पुगेको छ।
5: भालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 4 महिनामा सरकारले विगतका सरकार झैं धनाधम कर्मचारीको सेवा गरेको छ। सरकारले यो अवधिमा 24 पटक उपसचिव भन्दा मिलेका कर्मचारी र 26 जना सचिव तथा 107 जना सहसचिवको सरूवा गरिसकेको खबर पनि नागरिक दैनिकले छापेको छ।
4: र रेजिडेन्ट एमडी एमएसका आवासीय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी डाक्टरले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। काया कैरनमा अब पालो उखानको
5: कुराले मात्रै चिउरा भिज्दैनन्।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
4: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
5: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमीन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
4: भारतको असममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झन्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
5: र नेदरल्याण्डसमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। समाजमा अप्ठ्यारो परेको बेला, जिम्मेवार बन्नुपर्ने बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भने झन गैर जिम्मेवार बन्ने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ काँधमा क्यामेरा झुन्ड्याएको एकजना मान्छे हातमा पेट्रोलको जर्किन बोकेर यता र उता दौड़दैछ र फोनमा कुरा गर्दैछ। आगो लाग्यो रे आहा कहानी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानीमा

0: your heart.
1: Solu FM 101.2 MHz.
2: नमस्कार कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
3: अनि म सन्तोष गंगरले कार्यक्रम साझा आवाजको आज छैटौं भाग आजको भागमा हामी महिलाको आर्थिक सशक्तिकरण वित्तीय पहुँच उद्यमशीलता र आफ्नै आमदानी माथिको निर्णय अधिकारका विषयमा छलफल गर्नेछौ
2: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराकद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व अधिकार आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ
3: यो कार्यक्रममा हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर वेबसाइट cinkhabar.com युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुन्नु भएको छ
2: आर्थिक रूपमा सक्षम महिलाले केवल आफ्नै जीवन मात्रै परिवर्तन गर्दैनन् उहाँको परिवार समुदाय र समाजलाई पनि परिवर्तन गर्न सक्छिन् जब महिलाको आफ्नै आमदानी हुन्छ तब महिलाको आत्मविश्वास बढ्छ परिवारको निर्णय प्रक्रियामा उहाँको भूमिका बलियो बन्छ आफ्ना आवश्यकता पूरा गर्न अरूमाथि निर्भर रहनु पर्दैन
3: नेपालको कृषि क्षेत्रमा महिलाको योगदान अत्यन्त ठूलो छ खेतबारीमा रूपाईदेखि कटानीसम्म पशुपालनदेखि तरकारी उत्पादनसम्म खाद्य सुरक्षादेखि परिवारको हेरचाहसम्म महिलाको भूमिका अग्रस्तरमा छ तर उहाँहरूको श्रम जति ठूलो छ त्यसको आर्थिक मूल्य र निर्णय गर्ने अधिकार भने अझै समान रूपमा स्थापित हुन सकेको छैन
2: धेरै महिलाले आमदानी त गर्छन् तर त्यो आमदानी कहाँ खर्च गर्ने भन्ने निर्णय आफै गर्न पाउँदैनन् कतिपय महिलाको आफ्नै बैंक खाता छैन बचत गर्ने अवसर छैन ऋण लिन कठिनाई छ र व्यवसाय विस्तार गर्न आवश्यक जानकारी तथा पहुँचको अभाव छ
3: तर अहिले अवस्था विस्तारै परिवर्तन हुँदैछ सहकारी लघु वित्त संस्था बैंक तथा स्थानीय सरकारका कार्यक्रम मार्फत धेरै महिलाले आफ्नै व्यवसाय शुरू गरेका छन् उनीहरू उद्यमी बनेका छन् रोजगारी सृजना गरेका छन् र परिवारको आर्थिक मेरुदण्ड बनेका छन्
2: आज हामी त्यही परिवर्तनका कथा र सम्भावना बारे कुरा गर्दैछौ
3: सफल महिलाका कथाले अरू महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिइरहेका छन्
2: आजको कार्यक्रममा शुरूमा यस्तै एक सफल महिला उद्यमीको कथा प्रस्तुत गर्दैछौ
3: यदि कुनै महिलाले व्यवसाय शुरू गर्न चाहनुहुन्छ भने कहाँ जाने कुन सरकारी सेवा उपलब्ध छन् सहयोग कसरी लिने बजार कसरी खोज्ने यी सबै विषयमा जानकारी दिन हामीसँग हुनुहुन्छ सफल व्यवसायिक महिला किसान देवी माया राई
4: वर्षा लाग्यो बादलुरी अन्तु डाँडा ढाक्यो वर्षा लाग्यो

0: बिरहले निलाई लाई रुनालाई मन लाग्यो। धन्यवाद। मेरो नाम देवीमा राई, म यस लगलगे पाहा सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष हो।
1: अहिले त बिरहले रुन मन लाग्छ त?
0: अब पहिले चाहिँ लाग्थ्यो, अहिले चाहिँ घाँस दाउरा बाहेक हामीले अरू पनि गर्न थालिसकेका छौँ होइन महिलाहरूले। अब यो गीत पछि पहिले यो गीत अब जुन लेखकले जुन गीतकारले जुन गायकले गाउनुभयो अब यो गीत पनि एकदम मार्मिक छ र यो गीत गाउँदै हामीले ल अब हामी बिरहले रुनु भन्दा पनि हामी चाहिँ जब बर्खा लाग्छ
1: मेहनतले हाँसो
0: जस्तै बर्खा लाग्छ होइन, बर्खा लागेपछि त अब जमिन भिज्छ, अब हामी खनजोत गर्नलाई सजिलो हुन्छ, अब हामी बिरह होइन हामी रमाउने, अब खुसी हुने, अब हाँस्ने, कम्बर कस्ने होइन, कम्बर कस्ने होइन गर्ने, दिदी बहिनी सबै सल्लाह गर्ने होइन, एउटा सामूहिक रूपमा भए पनि गरौँ अथवा आफूले जाने कुरा सेयर गरौँ साटौँ।
1: तपाईँले कम्बर कसेर व्यावसायिक खेती गर्नु भएको त लामो समय भइसक्यो नि होइन, अहिले के गरिरहनु भएको छ?
0: लगभग मैले अब हामी यहाँनिर हामीले सुरु गरेको 69 सालबाट हो। सुरुमा हामीले हाँस पालनबाट सुरु गर्यौँ होइन, हाँस पालन अनि हाँस पालन पनि एकदमै राम्रो व्यवसाय मैले बुझे, अनि त्यस पछाडि माछा पालन अत्यन्तै राम्रो, माछा पालन आमदामीको हिसाबले माछा पालन पनि एकदमै राम्रो हाम्रो यो यो यो ठाउँमा जुन हामी अहिले यहाँ म बसिरहेको छु है, यो चन्द्रगिरी नगरपालिका वडा 3 छौँ, यहाँनिर माछा पालन एकदमै राम्रो हुन्छ, माछा पालनबाट पनि एकदम आमदानी हामीले प्राप्त गरेछौँ होइन, एकदमै धेरै फाइदा हुन्छ माछाबाट। अब अहिले चाहिँ माछा पालनलाई अलिकति स्थगित राखेर अब माछा त्यो खालको माछा अहिले खानु हुँदैन के भन्छ यहाँ
1: बजारमा,
0: त्यो माछा मात्रै हुन्छ फेरि यहाँ, त्यो माछा अब छैन भन्छ बजारमा पनि, हामीले चाहिँ छोडेको 2-3 जस्तो अगाडि भयो, आज भोलि यो माछा यहाँ बजारमा पनि पाउँदैन, अब किन हो होइन, तर त्यो माछा एकदम राम्रो हुन्छ र यहाँ हामीले अब गाउँमा पनि उहाँहरूले पनि अब पाहुनापात आउनुभयो भने पनि हाम्रोमा आउने अनि हामीले ताजा माछा दिने है, लगेर पाहुनालाई उहाँहरूले स्वागत गर्नुहुन्थ्यो, तुरुन्तै उहाँहरूलाई पनि सजिलो, हामीलाई झन् काहीँ लानु नपर्ने, पोखरीबाटै तुरुन्तै मारेर उहाँहरूकै अगाडि ताजा ताजा माछा यसरी गरेर उहाँहरू खुसी हुन्थ्यो, खुसी उहाँ गाउँको पनि खुसी हुनुभन्थ्यो, हामीलाई पनि फाइदा राम्रो थियो, तर अहिले त्यो माछा पाल्दैन यहाँनिर, अब त्यो माछा बजारमा पनि पाउँदैन होइन, तर मैले किन भनेर त्यस्तो
1: बिक्री वितरणमा अलिकति रोग पनि लगाएपछि चाहिँ 2 अगाडि
0: के भयो त्यो चाहिँ मलाई थाहा छैन, तर हामीले चाहिँ त्यस्तो भएर बन्द गरेको होइन, हामी अरू कारणले गर्दा अथवा त्यो ठाउँ चाहिँ हामीले त्यो ठाउँबाट हामी सर्नु पर्ने भयो र त्यस्तो मिल्ने माछा पाल्ने खालको जमिन नपाएको कारणले गर्दाखेरि
1: अहिले चाहिँ के छ व्यवसायिक?
0: अहिले चाहिँ तरकारी खेती नै अहिले चाहिँ
1: गरिरहेको छ अहिले बारी
0: तरकारी खेतीमा, अब मैले चाहिँ यो पारम्परिक रूपमा जाने कि भनेर अहिले अर्ग्यानिक सकभर सकिन्छ भने अलिकति विषादी त प्रयोग गर्दै नगर्ने, विषादी गरे पनि यो
1: जैविक विषादी
0: प्रयोग गर्ने अनि यो अरू रासायनिक विषादीहरू चाहिँ प्रयोग नगर्ने कि भन्ने तरिकाले मैले चाहिँ पारम्परिकलाई चाहिँ दिएको छु होइन, अब अलिअलि सबै तरकारी भयो, बन्दा पनि भएको थियो होइन, फर्सीको मुन्टाहरू अहिले भइरहेछ अनि अलिअलि अरू तरकारीहरू जस्तै फर्सी त्यो सानो सानैमा फल्ने सानोमा फल्ने फर्सी हरियो फर्सी हुन्छ त्यो पाक्दैन रहेछ होइन, त्यो चाहिँ फल्ने अनि त्यो दानाहरू छिट्टो फल्छ त्यसबाट आमदानी मजाले हुने रहेछ यो साल मैले त्यो
1: कति क्षेत्रफलमा छ यहाँको अहिले?
0: मेरो अहिले थोरै नै छ, अब जनशक्ति नभएको कारणले गर्दाखेरि मैले चाहिँ अब सकभर आफू बढी खट्ने अनि साथीभाइ पायो भने लाउने अब
1: आफैले
0: गर्ने भनेर मेरो थोरै एरिया छ, लगभग 1 डेढ रोपनि जति होला,
1: डेढ रोपनीलाई थोरै एरिया भन्छन् त
0: अब हिउँदोमा रायो सागहरू प्रशस्तै मात्रा उत्पादन गर्न सकिन्छ गरे पनि अनि गुन्द्रुक पनि बनाएको थियो होइन, गुन्द्रुकहरू पनि मैले उत्पादन राम्रो गरेको थिएँ।
1: कति हुन्छ वार्षिक आमदानी चाहिँ यहाँले तरकारी खेतीबाट?
0: अब मेरो आमदानी त अब अर्ग्यानिक भएकोले गर्दाखेरि त्यति धेरै उत्पादन हुँदैन होइन, अब अर्ग्यानिक धेरै राम्रो पनि हुँदैन, अर्ग्यानिक भनेको अलिक
1: सप्रिँदैन
0: अनि त्यसलाई बिक्री गर्नु पनि अलिकति गाह्रो हुन्छ, अनि सानो स्केलमा भएकोले गर्दाखेरि त्यो ग्राहकलाई सधैँ दिनु पनि नसकेर पसलले त सधैँ खोज्छ कि अब पसललाई दिन थाल्यो भने सधैँ ल्याउनेलाई मात्रै उहाँहरूले चाहिँ रोज्नुहुन्छ कि अब हामीले भनेको हुँदाखेरि लाने हो त्यही भएर आमदानी चाहिँ अब ठ्याक्कै भन्नु पर्दा त अलि मैले पनि हिसाब गरेको छैन जे होस् अब आफूलाई किनेर खाने जति लाग्थ्यो नि त्यो सबै बचेको छ कि त्यो बचेर अब अलिअलि बचत पनि भएको छ
1: लगानी थोरै छ कति लगानी गरेर सुरु गर्नु भएको थियो
0: लगानी त एकदमै थोरै दस हजार
1: लगानी पनि सुरु गर्नुभयो अहिले कति पुगिसक्यो
0: होइन त्यति नै हो त्यसमा अलि दुई चार एक कि दुई हजार थप्ने हो नत्र खासै धेरै छैन लगानी
1: त्यति लगानीमा अहिले तपाईँले व्यवसाय गर्दै गर्दाखेरि कसैसँग हात फैलाउनु परेको
0: छैन छैन तरकारीले त अब साथीभाइलाई उर्तिर पर्थ्यो त त्यतिकै पनि
1: बाढी
0: बाँडेर खाइन्छ होइन बजारमा भए त्यही अब
1: एक दुई पैसा चलाउनुलाई
0: आफूलाई खाँचो छैन एकदम म चाहिँ के खुसी छु भने श्रीमानलाई चाहिँ अब ल तरकारी किन्ने पैसा दिनु पर्यो भनेर उहाँलाई भन्नु पर्दैन उहाँले कमाएको पैसाले अब अरू खर्च हुन्छ तर तरकारीमा चाहिँ खासै मैले उहाँलाई पैसा माग्नु परेको छैन
1: आफूलाई चाहिने खर्चहरू
0: आफूलाई चाहिने खर्च पनि खासै म त्यस्तो उहाँसँग धेरै अब माग्नु पर्दैन किनभने अब आफ्नो आफूसँग भएपछि आफूलाई खुसी पनि हुँदो रहेछ भनेको बेलामा होइन नभए त्यो अरूको भर पर्नु चाहिँ धेरै गाह्रो हुन्छ नि
1: व्यावसायिक बन्दाखेरि चाहिँ महिलाहरूको आर्थिक सशक्तिकरण हुन्छ नि एउटा आफ्नो लागि आफै गर्न सक्ने त्यो विश्वास चाहिँ कतिको बढ्दो रहेछ
0: एकदम अझ हजुरले चाहिँ अब तरकारी खेती लाउनु सुरु गर्नुभयो र आफै बजारी गर मार्केटिङ भन्छ नि बजारी गाउँमा पनि आफै गर्नुभयो भने त पैसा आफ्नै हातमा हुन्छ
1: सिधै आयो
0: अब श्रीमानलाई अब सिधा तरिकाले सबै दियो भने आफ्नो हात खाली हुन्छ अब आफूले अलिकति राखेर आफूलाई चाहिने कुरा राखेर
1: मैले पनि गर्न सक्छु हिम्मत गरेर अघि बढ्नु पर्यो
0: एकदमै अनि हात खाली हुँदैन कि यो कृषि गर्नु भने हात खाली हुँदैन जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस् बाख्रा पालनै गर्नुहोस् अरू
1: धेरै ठाउँमा अब कुखुरा पालन गर्ने बाख्रा पाल्ने खेतीपातीमा काम गर्ने अन्न उब्जाउने काममा प्राय महिला नै खटिनुहुन्छ होइन
0: एकदम महिला बेगर त मैले के चाहिँ अनुभव गरेँ भने यो कृषिको काममा त महिला बेगर त त्यो पुरुषलाई मात्रै धेरै असम्भव हुन्छ
1: तर त्यहाँबाट भएको आमदानी चाहिँ पुरुषले धेरै प्रयोग गर्छन् भन्ने त रिसर्चले पनि देखाएको छ
0: उहाँहरूको हातमा पर्यो भने त यता महिलामा आउनु त धेरै नै गाह्रो हुन्छ त्यही भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नु
1: आफै जानु पर्छ
0: आफै जाने हो अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै ल मैले एक हजारको बेच्यो भनेर उहाँलाई एकै हजार दिनु पर्दैन नि उहाँले पनि एकै हजार लिए त भन्दैन होला होइन आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन आफू चाहिन्छ नि त होइन हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ हामीलाई घरको अब खाम मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा अब चामल एक बोरा उहाँले ल्याइदिएला चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ कि अब खर्च छैन भन्नुहुन्छ तर त्यो भित्रको सानो सानो खर्च
1: नुन तेल बुटुट मर मसला कति खर्च चाहिन्छ दाल चाहियो
0: अनि त्यस्तो त्यसले गर्दा त्यो आफूले आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ नि सिक्दै गयो भने गर्दै गयो भने यो एकदम सिकिन्छ जानिन्छ बानी पनि पर्छ यसो गर्नुपर्ने रहेछ ज्ञान बुद्धि आउँछ त्यो
1: नगरेपछि पतिको पछि
0: नगरेपछि र श्रीमानको भर पर्ने अथवा सासु ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ कि आफूलाई अनि
1: यसमा अब कतिपयले चाहिँ ल म गर्छु भनेर व्यावसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ तर बजारसम्म पुग्न सकिँदैन अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको सक्दिनँ कि भनेर लत्त छाडेको त्यस्तो पनि छ नि त बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा
0: अब
1: महिलाले
0: बजारसम्म पुग्नलाई अब के गर्ने भने अब पहिले त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू पानी झरर परिरहेको छ 3 बजे छ राति अब डोकोमा पुरा बोरामा होइन कसेर भारी लगेर जाने महिलाहरू हो अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यवसाय गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन अब आफूले नै बोकेर गयो भने त आफ्नै हातमा पैसा भयो अब व्यवसाय रूपमा गरेको छ र गाडीले लग्छ भने त्यो पैसा आउँदाखेरि अब श्रीमानले नै गएर त्यहाँ ठाउँबाट ल्याउनुहुन्छ भने पनि अलिकति आफूलाई लिने के मलाई यो कामको लागि छ भनेर लिने अब धेरैवटा काम देखायो भने रिसाउनु हुन्छ यो कामलाई लिने भन्ने अनि सबै पैसा चाहिँ अलिकति यति चाहिने अड्कल गरेर लिने र अनि सबैतिर पुर्याउने अलिकति
1: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने प्रश्न
0: बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ
1: आउँछ
0: यहाँनिर छ
1: त्यो भाषामा चाहिँ कसरी पुग्ने त यो कम्पनीले उठाउँछ अथवा यो मान्छेले उठाउँछ यो मान्छेले चाहिँ मलाई सहयोग गर्न सक्छ भनेर चाहिँ कसरी थाहा पाउने त
0: त्यो अब भर्खर अब आजबाट सुरु गर्ने हो भने अब उत्पादन भइसकेपछि पहिले आजभन्दा अगाडि गरिरहनु भएको हुन्छ नि साथीहरू छिमेकी हुन्छ यहाँ त धेरै छ त्यस्तो व्यवसाय गर्नेहरू होइन अब उहाँहरूलाई गएर तपाईँले कसलाई दिइरहनु भएको छ तरकारी सामानहरू भन्ने सोध्ने होइन अब अनि उहाँले त्यो नम्बरहरू दिनुहुन्छ उहाँ अनि उहाँ फोनसोन गरेर उहाँहरू आएपछि गर्ने अब अर्को साथीलाई सोध्ने अर्को साथीले अर्कैसँग गरेको हुन्छ यहाँ धेरैवटा त्यस्तो व्यक्तिहरू हुन्छ अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ अनि त्यसरी सजिलो छ अहिले उत्पादन मात्रै गर्छ
1: सोधी खोजी गरेपछि मात्रै थाहा हुन्छ चोलाएर बस्नु चाहिँ
0: अनि अब अहिले त अब इन्टरनेटको जमाना छ होइन हामीले मोबाइलमै नै उहाँहरूले पनि हालेको हुन्छ नि मोबाइलमा यसरी हामी यसरी लिन्छौँ तपाईँहरूले उत्पादन गर्नुहोस् न लिन्छौँ भन्ने हुन्छ त्यसरी खोजे पनि भयो अहिले चाहिँ अब धेरै सजिलो छ अहिले गर्नु चाहिँ गर्नुहोस् अब प्राङ्गारिक खेतीलाई बढी जोड दिनुहोस् होइन वस्तुको मल गाई वस्तुको मल हामीले यो सामुदायिक हाम्रो जंगलबाट मल उत्पादन गरेर गाई वस्तुसँग मिलाएर कम्पोस्ट मल तयार गर्नुहोस् कम्पोस्ट मल प्रयोग गरेपछि मात्रै त्यो रासायनिक मल लाग्छ म चाहिँ त्यसो भन्छु
1: बिस्तारै
0: किनभने कम्पोस्ट मल भनेको हामीले यो वर्ष लगायौँ भने त्यो अर्को वर्षसम्मलाई पनि त्यो रहन्छ त्यहाँनिर त्यो
1: सुरुमा उत्पादन केही नराम्रो भए पनि पछिको लागि चाहिँ त्यो राम्रो भयो भन्ने भयो प्राङ्गारिक खेती गर्दाखेरि होइन अलिकति अब यो व्यवसायको कुरा गर्दाखेरि चाहिँ अब व्यवसायले चाहिँ कसरी सुरुवात गर्ने भनेर चाहिँ कसरी थाहा पाउने कि कहाँ कहाँनिर चाहिँ यसो सहयोगको लागि भन्न सक्ने रहेछ कहाँ कहाँ चाहिँ हामी पुग्न सक्ने रहेछौँ महिलाहरूले व्यवसाय सुरु गर्ने यदि नयाँ सोच बनाइरहनु भएको छ भनेदेखि तपाईँको अनुभव
0: अब अहिले त सबै पहिले चाहिँ हामी नगरपालिकामा जान्थ्यौँ नगरपालिकामा कृषि विभाग हुन्थ्यो अहिले चाहिँ सबै कुरा नगरपालिकामा पनि छ तर अहिले ओडाले नै पनि सहयोग गर्ने एकदम अहिले ओडाले नै गर्छ भनेको छ बजेट आयो भने पनि ओडामा आउँछ बिउ बिजन आयो भने ओडामै आउँछ र केही हामीलाई सहयोग चाहियो तालिम चाहियो भने पनि ओडामै आउँछ भनेको छ कि नगरपालिकाले अब हामी सुरुमा ओडामा जाने अनि ओडाले गर्ने सक्ने सहयोग ओडाले गर्नुहुन्छ ओडाले सकेन भने अनि नगरपालिका गाउँपालिकाहरूमा जाने भन्ने एउटा छ अब सिधै तपाईँ नगरपालिकै जानुभयो गाउँपालिकै जानुभयो भने पनि अब त्यहाँ पनि धेरै जानकारीहरू दिनुहुन्छ होइन अब बजेट छ भने बजेट दिनुहुन्छ अनुदान छ भने अनुदान दिनुहुन्छ होइन अब आफ्नो फर्म दर्ता गरेर चलाउने हो भने त्यो सबै उहाँहरूले नै यस्तो यस्तो गर्नुपर्छ भन्नुहुन्छ अब सबै कुराहरू त्यहाँनिर यस्तो तपाईँ के गर्न चाहनुहुन्छ भन्नुहुन्छ भन्छ होइन अनि
1: सोधी खोजी गरेपछि थाहा हुने भयो
0: हुन्छ एकदम तपाईँहरूले चाहिँ अब गर्छु भनेर घरमा बस्नुभन्दा पनि अलिकति चाहिँ दुःख चाहिँ गर्नुपर्छ
1: तपाईँको अब महिला किसान जसले चाहिँ व्यावसायिक रूपमा खेती सुरुवात नै गर्नु भएको छैन गर्ने सोच बनाइरहनु भएको छ भने सुझाव के हुन्छ त्यताहरू भन्ने
0: अब सोच मात्रै गर्नु भएको छ भने अब त्यो सोच भनेकै एकदमै सकारात्मक तपाईँको एउटा तयारी हो तपाईँ सुरु गरिहाल्नुहोस् म चाहिँ के भन्छु भने सम्पूर्ण दिदी बहिनी दाजुभाइहरू सम्पूर्णलाई के भन्छु भने तपाईँले अब सोच गर्नुभएको छ भने सोच्नु ठिक छ एकदमै राम्रो गर्नुभएको छ तपाईँ यो भनेको सकारात्मक एउटा तपाईँले योजना सुरु गर्नुभएको अब तपाईँले सम्बन्धित निकायमा गएर म यस्तो गर्नु सोच गरिरहेको छु मैले गरेको के छ तपाईँले चाहिँ मलाई यो दिनुहोस् जान के भन्छ सही गर्नुहोस् होइन मैले सोचेको ठिक छ कि छैन मेरो म यो गरिरहेको छु यसमा के गर्नुपर्छ तपाईँले प्राविधिक रूपमा सहयोग गर्नुहोस् होइन आर्थिक रूपमा गर्नुहोस् किनभने नेपाल सरकारकै सम्बन्धित कार्यालयहरू हो उहाँहरूले अब बजेट छुट्टी नै हाल्छ होइन कृषिमा बजेट हुन्छ नै त्यो बजेटबाट कतिसम्म सहयोग पाइन्छ मसँग यति छ तर यतिको गर्न विचार छ यस्तो गर्ने विचार छ भनेर तपाईँले त्यो सम्बन्धित निकायमा गएर सल्लाह लिनुहोस् अनि सहयोग पनि गर्नुहोस् भन्ने सहयोग माग्ने अनि केही बिचबिचमा पनि सुरु गरिसकेपछि पनि बिचबिचमा तपाईँलाई समस्या पर्यो भने पनि उहाँहरूसँग चाहिँ सधैँभरि सम्पर्क रहिरहनुहोस् फोनबाटै पनि यस्तो यस्तो भनेर गर्न सकिन्छ आएर भेटेर पनि सकिन्छ होइन एकदमै सजिलो छ अहिले पहिले भन्दा धेरै सजिलो छ अहिले अब गाउँ गाउँमा धेरै नेपालको विकट ठाउँमा पनि चाहनुहुनेले अहिले अब गाउँपालिका भनेको धेरै सुविधा युक्त संस्था बनाएर अहिले नेपाल सरकारले बनाएको छ तपाईँहरूलाई धेरै सजिलो हुन्छ र अगाडि बढ्नुहोस् होइन अब घरभन्दा मात्रैले अहिले सीमित छैन किनभने हाम्रो यो 21औं शताब्दी भन्छ अहिले धेरै अगाडि बढिसकेको छ हाम्रो देश पनि र हामी पनि अब भाँडाकुँडा माझ्ने र भात पकाउने मात्रै नराखेर र अन्न बाली मात्रै लाउने भन्दा पनि हामीले चाहिँ यो नगदे बालीपट्टि लाग्नुपर्छ र हामीले बढीभन्दा बढी आमदानी लिनेपट्टि लाग्नुपर्छ भन्ने चाहिँ मलाई लागेको छ र म यहाँहरूलाई पनि एउटा सल्लाह यही दिन चाहन्छु होइन तपाईँहरू सोच्नु भएको छ भने सुरु गरिहाल्नुहोस् जति छ तपाईँसँग मसँग थोरै पैसा छ नभन्नु होला सुरु गर्नुहोस् होइन जस्तै तपाईँले एउटा जस्तै गाई पाल्ने विचार गर्नुभएको छ नि म 10 गाई पाल्छु भन्ने विचार गर्नुभयो भने ठिक छ तर एउटा गाई किन्ने पैसा छ भने किनिहाल्नुहोस् अनि अरू थप्ने भनेको तपाईँले अब कमाउने थप्ने अब कुनै अनुदान पायो भने अनुदानबाट थप्ने ऋण पायो भने ऋणबाट थपेर अनि त्यसलाई बिस्तारी बिस्तारी होइन बढाउँदै लाने ऋण घटाउँदै लाने अनुदान भनेको अनुदानै भइहाल्यो तर सुरु चाहिँ गर्नुहोस् म यहाँहरूसँग यही अनुरोध गर्न चाहन्छु आफूले सोचेको कुरा चाहिँ सुरु गर्नुहोस् र धेरै नै अब तपाईँहरूलाई ज्ञान बुद्धि बढ्छ होइन आर्थिक लाभ पनि हुन्छ ज्ञान पनि बढ्छ धेरै राम्रो हुन्छ
2: शुरूमा सानो लगानी भए पनि मेहनत सिप र उचित व्यवस्थापन भए महिलाले राम्रो आमदानी गर्न सक्ने उहाँको कथाले देखाएको छ
3: यदि तपाईँ पनि व्यवसाय शुरू गर्न चाहनुहुन्छ भने आफ्नो पालिका कृषि शाखा सहकारी र बैंकबाट उपलब्ध सेवा तथा कार्यक्रमबारे जानकारी लिन नबिर्सनुहोला किनकि व्यावसायिक रूपमा अघि बढेका अधिकांश किसान महिलाको आफ्नै आमदानीले परिवारमा सम्मान आत्मविश्वास र निर्णय गर्ने क्षमता बढ़ने बताएका छन्
2: महिलाको आर्थिक सशक्तिकरण भनेको केवल आमदानी बढ़ाउनु मात्रै भन्ने होइन आफ्नो कमाईमाथि निर्णय गर्ने अधिकार बचत गर्ने बानी बैंक तथा सहकारीसँग पहुँच सिपको विकास र उद्यम संचालन गर्ने क्षमता विकास गर्नु पनि हो
3: जब महिलाको आर्थिक अवस्था बलियो हुन्छ परिवारको जीवन स्तर सुधारिन्छ बालबालिकाको शिक्षा स्वास्थ्य र पोषणमा सकारात्मक प्रभाव पर्छ महिलाले गर्ने घरैसी काममा समानता होस् वा नेतृत्वमा आउन गरिने प्रयासमा अहिले पनि परिवारको साथ सहयोग अपरिहार्य छ
2: यसका लागि महिला किसानले व्यावसायिक बन्न के गर्ने कार्यक्रममा अब सुनौ अर्का व्यावसायिक महिला किसानको सफलताको कथा
4: नमस्ते म सुशीला आले चन्दागिरी नगरपालिका वडा नम्बर 3 म माटीखेलमा बस्छु म चाहिँ यहाँ अहिले फलफूल खेती र बाख्रा पालन गरेर बसिराखेको छु
2: फलफूल खेती यहाँले सुरुवात गर्नुभएको चाहिँ कति भयो
4: फलफूल खेती गरेको चाहिँ लगभग हाम्रो 10 माथि भयो अब अहिले चाहिँ हामीसँग पहिला चाहिँ एउटा पकेट क्षेत्रको रूपमा सबैजनासँग थियो अहिले चाहिँ प्लटिङको उसले गर्दाखेरि धेरैजनाको मास थियो त्यसमा चाहिँ अब थोरै
2: कति क्षेत्रफलमा छ यहाँको फलफूल व्यवसाय फलफूल खेती
4: डेढ रोपनी जतिमा छ
2: डेढ रोपनीमा गरेर
4: कतिवटा बोटहरू छ त्यसमा अब सानो ठुलो गरेर अहिले 15-20 बोटहरू छ त्यसमा मसँग अहिले हल्लाबेत बेच्ने हिसाबले हल्लाबेत अम्बा अनि केरा त्यसपछि अरू कागतीहरू चाहिँ फलेको छैन भर्खर लगाएको छ अनि अम्बा हल्लाबेतहरू चाहिँ अहिले बेच्ने हिसाब अब यो फलफुल पनि यस्तो हुँदो रहेछ एक वर्ष राम्रो फल्ने अर्को वर्ष कम फल्ने हुन्छ होइन राम्रो फलेको बेलामा 1-1.5 लाख हुन्छ अब कम फलेको बेलामा एक सिजनमा कम फलेको बेलामा पनि 60-70 हजार यस्तो हुन्छ
2: वर्षमा लाखियाले कमाइरहनु भएको छ त्यो कमाई चाहिँ तपाईँको आफै प्रयोग गर्नुहुन्छ अथवा के हुन्छ त्यो कमाईमा चाहिँ कस्तो अधिकार हुन्छ अब
4: त्यो त यस्तो हुन्छ अब परिवारभित्र अब सबैजनाको आफ्नो आफ्नो कमाई छ होइन त्यसमा परिवारभित्रको खर्च सबैजना मिलेर गर्छौँ कि त्यो चाहिँ अब मसँग
2: यस्तो हुन्छ अब कतिपयको चाहिँ अब खेतीपाती गर्ने नेपालमा चाहिँ महिला किसान एकदमै धेरै तर त्यो महिला किसानले उत्पादन गरेको पछि बिक्री गरेको आय आर्जनमा चाहिँ अधिकारै नहुने
1: आफ्नो घरको श्रीमानलाई सोध्नु पर्ने, ससुरालाई सोध्नु पर्ने, अथवा घरको को छ मुली केटा मान्छेलाई सोधेर मात्रै खर्च गर्न पाउने भन्ने खालको हुँदो रहेछ कि धेरैमा. हजुरकोमा चाहिँ के छ, अब त्यस्तै हो अथवा होइन, म प्रायःमा खर्च गर्न सक्छु?
4: त्यस्तो चाहिँ हाम्रो बिल्कुलै छैन, हाम्रो घरमा चाहिँ त्यस्तो छैन. हाम्रो चाहिँ हामीले लिएको आमदानीमा हाम्रो केटा मान्छेहरू घरको जोस केटा मान्छेहरूको कुनै पनि
1: आफै
4: हातमा आउँछ, र कहाँ खर्च गर्ने हो भने आफ्नै निर्णय हो,
1: आफैले गर्न आउँछ.
4: कस्तो लाग्छ त्यति बेला चाहिँ?
1: एकदम रमाइलो लाग्छ,
4: आफैले खर्च गर्न पाउँदा आफ्नो आमदानी यो चाहिँ मेरै कमाइ हो भन्ने एकदम गर्व लाग्छ क्या मलाई. त्यसलाई स्याहार सुसार गर्ने पनि मै हो, त्यसबाट भएको आमदानी लिने पनि आफै हो कि.
1: यसमा अब नेपालमा एउटा तथ्याङ्कले नै भन्छ, करिब 80% किसान चाहिँ महिला छन्. एकदमै नेपालको कृषि क्षेत्रलाई धान्ने भनेकै महिला हो भनेर भनिरहँदाखेरि, तर व्यावसायिक रूपमा खेतीपाती गर्ने महिलाको संख्या चाहिँ एकदमै धेरै कम छ. यहाँले व्यावसायिक रूपमा कृषि गरिरहनु छ, फलफुल खेती गरिरहनु भएको छ, त्यो व्यावसायिक रूपमा काम गर्ने सोच चाहिँ कसरी आयो?
4: त्यो एउटा कस्तो भने, अब हामीलाई हामीले अब यो मकै अरू बालीहरू लगाउँदाखेरि हामीलाई वर्षभरिमा त्यो बारीमा अहिले जुन मैले फलफुल लगाएको छ त्यो बारीमा वर्षभरिको हाम्रो मकै हिसाब गर्यो भने त्यसमा अब 15-20 साथी आउनु पनि गाह्रो हुन्छ.
1: 15-20 साथी
4: रुपियाँमा भन्दाखेरि 15-20 साथी मकैको, अब अहिलेको भावमा गएर त 200ले अब 200 पाथी आयो भने पनि 200ले त्यहाँ 4000 मकै हुने भयो होइन. तर अहिले फलफुलको हिसाब गर्यो भने त मेरो त एउटा बोटबाट केही नभने 10000 आउँछ कि, राम्रो फल्यो भने 10000 आउँछ कि.
1: 4000 कमाइ मैले 1.5 लाख वर्षको कमाइ
4: कति कति फरक त्यसमा. अझ त्यसमा फलफुलसँग फलफुल लगाएर अरू केही लाउन नमिल्ने होइन. त्यसमा खाली ठाउँमा मैले मकै पनि लगाएको छु, तरकारी लाउन मिल्छ, भटमा सिमी हिउँदामा भने लसुन प्याज सबै रोप्न मिल्छ कि. हिउँदामा किनभने पात झरी त राम्रो हुन्छ, त्यसले कुनै असर गर्दैन कि. त्यसको खेतमा सागहरू भयो, धनियाँ लसुन सबै लगाउन मिल्छ कि. त्यो एउटै सिजनमा त्यो बोटको वरिपरि एउटा मकै लाउने सिजनमा चाहिँ त्यो मकै एउटा चाहिँ लाउन मिल्दैन, किनभने त्यसको त्यति बेला पात टन्न हुन्छ र मकै
1: उठ्ने जान्ने हो भने सानो ठाउँबाट पनि धेरै उत्पादन लिन सकिने रहेछ भन्ने हो.
4: वर्षभरि खाने तरकारी हामीले कुनै आफ्नो बारीमा फल्दैन भने मात्र किन्ने हो, नत्र कुनै तरकारी किन्न पर्दैन, त्यही बारीबाट पुग्छ तरकारी चाहिँ.
1: व्यावसायिक हुनुभन्दा अगाडिको जीवन र तपाईँ व्यावसायिक भइसकेपछि आमदानी गर्न थालिसकेपछिको जीवनमा चाहिँ के फरक छ?
4: एकदम फरक त्यो त हुने. आफू व्यावसायिक भइसकेपछि आफूसँग बकलीमा पैसा टुट्दैन, आफू पनि एउटा आत्मनिर्भर भएको जस्तो होइन, कोहीसँग पनि 1000-1500 पैसा अब घरमा मसँग छैन भन्न पर्दैन होइन. त्यो पैसा आफूले सेभ गर्न पाइयो, आफूले चाहिएको ठाउँमा खर्च गर्न पाइयो, आफ्नो आफूलाई र आफ्नो परिवारलाई खुवाउन लाउन मन लागेको चिज चाहिँ हामीले त्यहीबाट किन्न सक्यौँ. कति अब देखेर अरूलाई देखेर त्यस्तो चिज म पनि गर्न पाए हुन्थ्यो भन्दाखेरि चाहिँ त्यो पैसा टक्क निकालेर गर्न सकियो, एकदम फरक हुन्छ.
1: व्यावसायिक बन्न चाहिँ के गर्नु पर्दो रहेछ?
4: व्यावसायिक बन्न त अब हामीले कुन चाहिँ बाली लाउँदाखेरि हामीलाई त्यहाँबाट फाइदा हुन्छ, बढी पैसा आउँछ, त्यो चाहिँ हामीले चुन्न सक्नुपर्छ.
1: यहाँले कोहीसँग सरसल्लाह गर्नुभएको थियो अथवा होइन म चाहिँ फलफुल खेती नै गर्छु भनेर सुरुवात गर्नुभयो
4: होइन? पहिला हामीले एउटा कृषि जस्तो के भन्छ त्यो कृषि सेवा केन्द्र भन्ने चाहिँ हाम्रो एउटा संस्था थियो, त्यसले चाहिँ जाइका भन्ने एउटा जापानिज संस्थाबाट चाहिँ यो ठाउँ चाहिँ फलफुलको लागि एकदम सुइटेबल छ भनेर एउटा संस्था आएको थियो. उहाँले नै त्यो बिरुवा ल्याएर होइन यहाँ पुरै एरियामा चाहिँ त्यो बिरुवालाई लगाएर अनि उहाँले नै बेच्ने ठाउँहरू बजारहरू देखाइदिएर गरिदिनु भएको हो. अनि जापानिजहरू पनि बसेर हामीलाई हेल्प गरेको हो. हामीले चाहिँ पहिला सुरु सुरुमा हामी नेपालीहरूको बजारमा त्यो झलले बिक्री नहुँदाखेरि हामीले जापानिज रेस्टुरेन्ट, जापानिज होटल, जापानिज स्कुल यस्तोहरूमा चाहिँ हामीले त्यो बोकेर लगेर त्यहाँ उहाँहरूलाई चाहिँ खाकी आयो खाकी भनेर उहाँ जापानिज भाषा खाकी भन्छ है हामीहरूलाई खाकी है खाकी भन्दै हामीले फेरि बेच्छौँ के. अब अहिले चाहिँ त्यस्तो समस्या छैन, अहिले त बेला भयो कि भएन भनेर तार तार फलाइसक्यो अहिले.
3: कहिलेकाहीँ एउटा सानो अवसरले मानिसको जीवन बदलिदिन्छ, कसैका लागि त्यो अवसर सिपमूलक तालिम हुन्छ, कसैका लागि सहकारीको ऋण, कसैका लागि कुनै संस्थाले गरेको सहयोग हुन त कसैका लागि परिवारको साथ। हामीले अहिले सुनेको कथा त्यही साहस, मेहनत र आत्मविश्वासको कथा हो।
2: महिलाले आर्थिक रूपमा सक्षम बन्नका लागि ठूलो पुँजी मात्रै आवश्यक हुँदैन, सही योजना, सीप बजारको जानकारी, बचत गर्ने बानी र परिवारको साथ भए सानो लगानीबाट पनि सफल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण पनि हो। सबैभन्दा महत्वपूर्ण कुरा भनेको महिलाले आफ्ना सपनामाथि विश्वास गर्नु हो।
3: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिन लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल ठेगाना साझा खबर @gmail.com, आइडिया नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन खबरमा पनि मेन्सन गर्न सक्नुहुन्छ।
5: Tatidele kuntum saa sen juu teva

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो अभियान
3: Sound check. Studio FM. Studio time.
4: It's 7 a.m. Bihan ko 7 baje.
5: Time check ko saathma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dudkunda Nagarpalika 5 Solukhumbu.

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलेखेम 101.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.sulekhem.com संसार भर एक साथ प्रसारण भई बिहान 7 बजे को सोलो समाचार लेकर आईपुगे अंजु कार्की। सन् 2025 748 सेनाले चढ़े सगरमाथा। कुलाहो हजार नजिक। सन् 2025 का आरोहण सीजनमा 15 सेनाको निधन। पाँचजना जेल बेपत्ता। पर्वतारोहण स्थलले भेटे पाकिस्तानी वास्तविक। उद्धार तीव्र बनाउन आग्रह। काठमाडौँमा मातृभूतकोशी गाउँपालिकाको सेवा शिविर सञ्चालन हुँदै सगरमाथा र लोच्चेका चिनिया आर्मीलाई प्रचण्डद्वारा सम्मान। माउन्ट एभरेस इंग्लिश सेकेण्डरी स्कूलमा मानव बेचबिखन विरूद्ध सचेतनामूलक कार्यक्रम। कुमुपासन लामो गाउँपालिकाद्वारा जटिल रोगीका लागि नवीकरण आह्वान। परेलले एक वर्षमा 16 लाख बढ़ी राजस्व संकलन गर्यो। र इटालीका महान फुटबलर बारोसीको 66 वर्षको उमेरमा निधन। पाकिस्तानको 8047 मिटर अग्लो ब्रोड पेक हिमालमा गएको घातक हिम पहिरोमा परेर ज्यान गुमाएका दुई पर्वतारोहीको शव सारदूप लगिएको छ। एक नेपाली र एक ओमानी पर्वतारोहीको शव पाकिस्तानी सेनाको हेलिकप्टर मार्फत सारदूप पुर्याइएपछि शनिबारसम्मका लागि उद्धार स्थगित गरिएको थियो। ओमानकी प्रसिद्ध पर्वतारोही नादिरा अहमद अब्दुल अल हार्थी र नेपालका पूर्वबहादुर गुरूङ युक्तको शव सारदूप लगिएको हो। प्रहरीका अनुसार विश्व चर्चित कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा नेमस्कालको नेतृत्वमा रहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय आर्मी टोली मध्ये 4 जनाको शव फेला परेको छ भने बाँकी 6 जना अझै बेपत्ता छन्। आज 2 वटा मात्र शव सफलतापूर्वक बाहिर निकालिएको उल्लेख गरिएको छ। गेटा बिल्कान्स प्रहरीले दिएको जानकारी अनुसार हिमालबाट 2 वटा शव सफलतापूर्वक बाहिर निकाल

राष्ट्रपति मोहम्मद आमिर खान तथा उच्च अधिकारीसँग छलफल गरेका छन्। पाकिस्तान स्थित बोर्ड पीक हिमालमा आएको हिम पहिरोमा बढ़ी बेपत्ता भएका आरोहीको खोज तथा उद्धारको काम शीघ्र प्रभावकारी र संगठनात्मक रूपमा अगाडि बढ़ाउन छलफल गरिएको संघले जनाएको छ। संघका कार्यवाहक अध्यक्ष ईश्वरी पौडेलको नेतृत्वमा संघ प्रतिनिधि मण्डलले पाकिस्तानका राजदूत र अधिकारीसँग छलफल गरेका हुन्। सो अवसरमा राजदूत खानले घटनाप्रति दुःख व्यक्त गर्दै पाकिस्तान सरकार पाकिस्तान अल्पाइन क्लब तथा स्थानीय उद्धार निकायहरूको समन्वयमा खोज तथा उद्धार अभियानमा युद्धस्तरमा संचालन गर्ने बताउनु भएको थियो। उद्धार कार्यलाई सफल बनाउन आवश्यक सबै प्रयास जारी राखेको समेत उहाँले बताउनु भएको छ। संघले बेपत्ताहरूको सकुशल उद्धारका लागि सबै निकायसँग समन्वय र पहल जारी राख्ने समेत उल्लेख गरेको छ। सन् 2025 को आरोहण सीजनमा कुल 748 जना आरोहीहरूले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन्। पर्यटन विभागको तथ्याङ्क अनुसार सगरमाथा आरोहण गर्नेहरूमा 464 जना नेपाली र 284 जना विदेशी पर्यटक रहेका छन्। यो सँगै सन् 2025 को दिसम्बरसम्म सगरमाथा चुन्ने कुल आरोहीको संख्या 9825 पुगेको छ। प्रतिवेदन अनुसार सगरमाथा आरोहणका लागि विभिन्न 43 देशका नागरिकहरू नेपाल आएका थिए। विदेशी नागरिकतर्फ सबैभन्दा बढ़ी भारत गएको, अमेरिकाका 47 जना, चीनका 52 जना, बेलायतका 19 जना र रूसका 16 जना तथा युक्रेनका 8 जनाले सफलता प्राप्त गरेका छन्। नेपालको दक्षिण पूर्वी रेज साउथ इस्टर्न रेज मार्ग प्रयोग गरी अधिकांश आरोहीले वसन्त ऋतुमा आरोहण गरेका छन्। यसरी सन् 2025 को हिमाल आरोहण सीजनमा 15 जना आरोहीको मृत्यु भएको छ। पर्यटन विभागले सार्वजनिक गरेको माउन्टेरिङ इन नेपाल फ्ल्याट एण्ड फिगर्स सन् 2026 प्रतिवेदन अनुसार वर्षभरि विभिन्न हिमाल आरोहणका क्रममा 15 जना आरोहीको ज्यान गएको छ भने 4 जना आरोही अझै बेपत्ता छन्। ज्यान गुमाउनेमा अस्ट्रिया, रूस, फ्रान्स, रोमानिया, भारत, इटाली, फिलिपिन्स र नेपालका अनुभवी शेर्पाहरूको निधन भएको छ। अधिकांश दुर्घटना खराब मौसम, हिमाली प्रतिकूल र उच्चका कारण उत्पन्न स्वास्थ्य समस्याले भएको उल्लेख गरिएको छ। यस्तै अन्नपूर्ण प्रथम र डोलमा खाङमा बेपत्ता भएका आरोहीको खोजी तथा उद्धार प्रयास जारी राखिएको भए पनि अहिलेसम्म सफलता हासिल गर्न नसकेको पर्यटन विभागले जनाएको छ। मापी दुधकोशी गाउँपालिकाले काठमाण्डु उपत्यका क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना पालिकावासीलाई लक्षित गरी विशेष सुवास शिविर संचालन गर्ने भएको छ। गाउँपालिकाको स्थल ठेगाना भई हाल काठमाण्डुमा रहेका नागरिकलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आगामी श्रावण 23 र 24 गते उक्त शिविरको आयोजना गर्न लागि छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराईका अनुसार यो एकीकृत शिविर काठमाण्डुको सुके धारगढ़ा स्थित नव दुर्गा पार्टी भेन्यूमा सन् बिहान 8 बजेबाट संचालन हुनेछ। सन् 2026 को वसन्त ऋतुमा एकैपटक विश्वको सर्वोच्च शिखर सगरमाथा र लोसेको सफल आरोहण गर्ने चिनी आरोहीलाई सम्मान गरिएको छ। सन् 2026 को मे 14 हिमालयन माउन्टेरिङ एक्सपिडिशन मार्फत सगरमाथा लगत्तै क्याम्बेमा झरेर मे 18 लोसेको समेत सफल आरोहण गर्ने चिनी आरोही सी जुजी र नेपालका पथ प्रदर्शक मिङमा तामाङ तथा दावा नुरू राई शेर्पालाई सम्मान गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सन् 2026 को एउटै सिजनमा नन स्टप दुई हिमालको आरोहण गर्ने उनीहरूलाई सम्मान गर्नुभएको हो। अधिकांश आरोहीले सगरमाथाको आरोहणपछि क्याम्प 4 झरेर लोसेको आरोहण गर्दै आएको भए पनि श्री जुमजीको टोलीले भने क्याम्प 2 झरेर लोसेको आरोहण गरेको थियो। संयोजक दाहालले श्री जुमजीको टोलीको अदम्य साहस र अग्रगामी भावनाको उच्च प्रशंसा गर्नुभएको छ। सगरमाथा र लोसेको लगातार आरोहणले पर्वतारोहको शारीरिक क्षमता, प्राविधिक सेप र मानसिक वैधताको कडा परीक्षा लिने उल्लेख गर्दै उहाँले सीको टोलीले विश्व पर्वतारोहणको सीमालाई थप फराकिलो बनाएको धारणा राख्नु भएको छ। पूर्व प्रधानमन्त्री दाहालले चीन र नेपाल बीचको जनस्तरको पर्वतारोहण सम्बन्धले दुई देशको सांस्कृतिक सम्बन्धलाई थप मजबूत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
सोलखुमा विश्व मानव बेसबुखान बेदल को दिवस

अवसर पारेर विश्व सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्य सोलुखुम्बुको आयोजनामा सोलुखुम्बु दुतखुम्बु नगरपालिका वडा नम्बर 5 स्थित माउन्ट अभ्यास इंग्लिश सेकेण्डरी स्कूलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। बिहिबार आयोजित उक्त कार्यक्रम सोलुखुम्बु विद्यालयका प्रधान अध्यापक दिवस मुखियाको प्रमुख अध्यक्षतामा सम्पन्न गरिएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्य सोलुखुम्बुका प्रहरी नायक निरीक्षक कृष्ण कुमार कटुवालले मानव वैश्विकरण रोकथाम तथा नियन्त्रण सम्बन्धी विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा प्रहरी नायक निरीक्षक कटुवालले मानव वैश्विकरणका नयाँ र जटिल स्वरूपहरू, यसबाट जोगिने उपायहरू, सम्भावित जोखिम तथा वैश्विकरण नियन्त्रणका लागि कानूनी व्यवस्थाका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो। वहाँले सामाजिक संचालको दुरूपयोग, वैदेशिक रोजगारीको लोभ देखाएर हुने ठगी र मानव तस्करी जस्ता गम्भीर अपराधबारे सचेत रहन समेत आग्रह गर्नुभएको छ। खुम्बु पासिङ नामो गाउँपालिकाले जटिल प्रकृतिका रोग लागेर शुभ उपचार पाइरहेका लाभग्राहीहरूलाई आगामी भदो महिनाभित्र नवीकरण गराउन आग्रह गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै सम्बन्धित लाभग्राहीलाई समयमा नै उदा कार्यालयमा पुगेर नवीकरण प्रक्रिया पूरा गरी सूचित हुन समेत आग्रह गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार मृगौला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षीघात भएका बिरामीलाई लक्षित गरी नवीकरण गराउन आग्रह गरिएको हो। औषधोपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि 2078 अनुसार आर्थिक वर्ष 2082-83 असार महिनासम्म यस्तो सुविधा पाइरहेका सबै लाभग्राहीहरूले नवीकरण गराउनु पर्ने गाउँपालिकाले जनाएको छ। नवीकरणका लागि बिरामीहरूले आफ्नो उपचारसँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरू संलग्न गरी आगामी भदौ महिनाभित्र आफ्नो वडा कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ। घरेलू तथा साना उद्योग कार्य खोल्नाले आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य सम्बन्धी सेवा प्रवाहबाट 16 लाख भन्दा बढ़ी राजस्व संकलन गरेको छ। कार्यालयले उद्योग तथा नवीकरण, लगत कटान, नामसारी, प्रतिलिपि, उद्देश्य थप, ठाउँ सारी लगायतका प्रशासनिक सेवा उपलब्ध गराउँदै कुल 16,54,200 रूपियाँ राजस्व संकलन गरेको छ। कार्यका सूचना अधिकारी रविन्द्र राईका अनुसार गत आर्थिक वर्षमा उद्योग र वाणिज्य क्षेत्रका सेवाग्राहीलाई नियमित सेवा प्रदान गर्दै राजस्व संकलन गरेको उल्लेख गरिएको छ। सुनसरीको दिवानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव पोस्टमार्टम पछि अन्त्येष्टि गरिएको छ। आइतबार दुई समूहको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर सोही दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उपचारको क्रममा जयप्रकाश मेहताको बिहिबार मृत्यु भएको थियो। शुक्रबार कोशी अस्पताल विराटनगरमा पोस्टमार्टम पछि आफन्तले शव बुझेका थिए। यसअघि विराटनगरको नेहरू अस्पतालमा राखिएको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको थियो। शुक्रबार बिहान पीड़ित पक्ष र सरकार बीच सातविधे सहमति भएपछि आफन्तले शव उठाउन र बुझ्न सहमति जनाएका थिए। पोस्टमार्टम पछि शव बुझेसँगै आफन्तले अन्तिम संस्कारका लागि शव आफ्नो गाउँतर्फ लगेका थिए। गाडीमा राखेर शव यात्रा गर्दै कप्तानगंज लगिएको थियो। शुक्रबार सरकारले पीड़ित परिवारलाई राहत दिने, शहीद घोषणा गर्ने, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाही गर्ने लगायतका विषयमा पीड़ित परिवार सहमति गरेको थियो। यसैबीच नेपाल प्रहरीले मधेसका 5 जिल्लाबाट सामाजिक सद्भावको खलल पुर्याएको आरोपमा 36 जना पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयको अनुसार सिराहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा 36 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैभन्दा बढ़ी धनुषाका 19 जना छन्। यस्तै सर्लाहीमा 9, सिराहामा 5, महोत्तरीमा 2 र पर्सामा 1 जना पक्राउ परेको प्रहरीले उल्लेख गरेको छ। इटालीका महान फुटबलर फ्रान्को बारेसीको 66 वर्षको उमेरमा निधन भएको छ। बारेसी सन् 1980 90 दशकमा एसी मिलानको कप्तान रहेका थिए। बारेसी 22 वर्षको उमेरमा एसी मिलानका कप्तान बनेका थिए। मिलानले उनको निधनको पुष्टि गरेको छ। मिलानले 3 पटक युरोपेली कप र 3 पटक इटाली लिग जित्दा बारेसी टोलीको सदस्य रहेका थिए। फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमा मानिने बारेसी सन् 1982
मैथालीले विश्वकपको पाद जित्दा टोलीको सदस्यमा रहेका थिए। सन् 1994 विश्वकपमा इटाली उपविजेता बन्दा पनि उनी टोलीमा सदस्य थिए। भारसीले इटालीबाट 81 र एसी मिलानबाट 719 खेल खेलेका छन्। उनले सन् 1997 खेल जीवनबाट सन्यास लिएका थिए। हवस्त बिहान 7 बजे को सोलह समाचार अंशकार विदा हुन्छु। बिहान 10 बजे सोलह हलचल लिएर फिर आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरंजन का लागि सुबे एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रम हुने मिति
4: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एड क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिन्छ।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
2: अंकमा 9852055768
3: कान्छ ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँचाखेर पर्ख लिन आउला।
4: होइन ए कान्छ, गीत गाउँदै कता हिँडिस्?
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडिस् संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
5: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन सोफा जापानी भाषा पढ्ने अनि जापान जाने।
5: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागुया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति सुरु हुने रहेछ?
4: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छ।
5: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 9855017979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल तुच्चेपाटी, काठमाडौँ।

0: को जनहित में जारी संदेश पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता
1: स्वास्थ्य जीवन को आधार हो संतुलित पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको, साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ, साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। यौन हिंसाबाट बचौं र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: राम्रो पहिलो रोजाई
1: यौनी हिंसाबाट बचौं र बचाऊ। यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र शुद्ध ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त, कतै लागौसो त। भाइ, के भएको तिमीलाई? निधाती भन त।
3: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नु नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
4: बारिशमा लज सुझदा गरी दुवैचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग, ओसार पसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
5: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र? ल, आँखा बन्द गर त।
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
5: ल, अब आँखा खोला त।
6: वाउ, कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक घर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका घर गहना मेथको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलु।

0: बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: नाउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन हो।
5: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
6: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
5: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सुलुखुम्बु।

0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: Some other?
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: अर्वाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आन्सरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 9 42 38 88
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
12: स्वस्थ जीवनका लागि आयुर्वेद।

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा सत्परी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुटुलो पारियो। सरकार र गणेश यादवका परिवार बीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोर। स्पेनी शहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान। ज्यान गुमाउनेको संख्या 57 पुग्यो। अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको भनाई। र व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज घटनापछि तराई मधेशका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ रासपा र अरू दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिले तनाव कम गर्नको लागि संवाद बढ़ाएका छन्। आपसी सद्भावको लागि स्थानीय स्तरमा पनि नागरिकदेखि जनप्रतिनिधि र संघ संस्थाका प्रतिनिधिले पहल गरिरहेका छन्। नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। देवानगंजको कप्तानगंजमा गोली लागेर ज्यान गुमाएका दुई युवकको शव घटनाको 5 दिन पछि उठेको छ। सरकार र पीड़ित परिवार बीच 7 बुझे सहमति भएपछि हिजो आफन्तले शव बुझेका हुन्। तीनवटै सुरक्षा निकायले घटनाको बारेमा सूक्ष्म विश्लेषण अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्थापनका लागि प्रहरीका उच्च अधिकृतलाई मधेशका जिल्लामा खटाएको छ। सुनसरी धनुषा सिराहा सप्तरी वर्षाका केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा कायम छ। यसबीचमा धनुषा सप्तरी र सिराहा जिल्ला प्रशासन कार्यालयले आज बिहानका लागि कर्फ्यू केही खुकुलो पारेका छन्। विशेष गरी अत्यावश्यक काम र किनमेलका लागि बिहान 7 बजेदेखि 9 बजेसम्म केही सहज बनाएको र तोकिएको समयपछि कर्फ्यूको पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ। एकै ठाउँमा 5 जना भन्दा धेरै मानिस भेला अर्थात जम्मा भई श्रृंखल गतिविधि गरे गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने प्रशासनले जनाएको छ। त्यस्तै धनुषा र सिराहामा बिहान 5 बजेदेखि 10 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने गरी व्यवस्था गरिएको छ। अवस्था सहज भएपछि कर्फ्यू र निषेधाज्ञा थप खोकुलो बनाउँदै जाने स्थानीय प्रशासनले जनाएका छन्। सिराहाको गोल बजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरै गाउँपालिका दुई तुलसियाहीका 15 वर्षीय गणेश यादवको परिवार र सरकार बीच पनि सहमति भएको छ। परिवारले अघि सारेका 5 बुधे मागमा सरकारको तर्फबाट थप 3 बुधा समावेश गर्दै 8 बुधे सहमति भएको गृहमन्त्री सुदन गुरूङले बताउनु भएको छ। घटनाको सत्य तथ्य छानबिन गरिने गणेशलाई सरकारको तर्फबाट सहयोग घोषणा गर्ने प्रक्रिया अघि बढ़ाउने परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने गणेशको नाममा पार्क निर्माण गरिने बुवा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाह संस्कार गर्ने सहमति भएको हो। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। पीड़ित परिवारसँग भेटपछि पत्रकारसँगको कुराकानीमा गृहमन्त्री गुरूङले सुनसरी र सिराहाका घटनाको दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो। यसैबीच साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार

0: चितवन हुँदै पूर्व र पश्चिम पुग्ने गाड़ीलाई धादिङका विभिन्न ठाउँमा रोकिएको थियो। सड़क खुलेसँगै रोकिएका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका प्रहरीको भनाइ छ। त्यस्तै पानी परेर मुगली नारायणगढ़ सड़क खण्ड गैराती अवरूद्ध भएको थियो। नाम्सिपुल नजिकै माथिबाट ढुंगा खस्दा सड़क रातमा एकतर्फी अवरूद्ध भएकोमा अहिले गाड़ी चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। आज पनि देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशको हिमाली भागका केही ठाउँ र पहाड़ी भागका धेरै ठाउँमा दिउँसो मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराई भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भैराती कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षा भएको थियो। पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणको क्रममा अस्ति बिहिबार हिमपहिरोमा परिसम्पर्कविहीन छ जनाको खोजी आज पनि थालिएको छ। नेपाली आरोही निर्मल पूर्जाको नेतृत्वमा गएको अन्तर्राष्ट्रिय टोली हिमपहिरोमा परेको थियो। पूर्जा सहित 10 जना सम्पर्कविहीन भएकोमा हिजो 4 जनाको शव भेटिएको छ। पूर्जा सहित 6 जनाको अवस्था अझै थाहा हुन सकेको छैन, जसमा 5 जना नेपाली रहेका छन्। पूर्वहादुर गुरूङ सहित 4 जनाको शव भेटिएको हो। पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले हिजो बेलुकादेखि स्थगित खोजी कार्य आज बिहानदेखि फेरि थालिएको जनाएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारभन्जीभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नासिम पाट काठमाडौं
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज अब थप खबरहरू आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइदैछ सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा संवर्धन नाराका साथ दिवस मनाउन लागि कृषि विभाग बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रम आयोजना गरेको छ सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्ये एक हो नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परिरहेका छन् उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली हो उत्पादन र उत्पादकत्वको हिसाबले यो धान गहुँ र मकै पछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली मानिन्छ नेपालमा कोदो कागुनो जुनिलो सामा लगायतका जात छन् कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार खीर मम बिस्कुट कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो उहाँका अनुसार पहिला पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग बढ़दो छ कोदोले भोकमरी कुपोषण जलवायु परिवर्तन र जैविक विविधताको ह्रास जस्ता विश्वव्यापी चुनौतीसँग जुझ्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञले बताए संयुक्त राष्ट्रसंघले सन् 2023लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाएको थियो नेपाल वार्षिक झण्डै 3,30,000 टन कोदो उत्पादन हुने गरेको छ पछिल्ला वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै गएको तर उपभोग बढ़दो रहेकोले भारत लगायतका देशबाट आयात गर्ने गरिएको छ तथ्याङ्क अनुसार आर्थिक वर्ष 72-73 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ हरेक वर्ष अगस्तको

0: पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतको लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउन नाराका साथ स्तनपान सप्ताह मनाउन लागि कह अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान गरिएको छ। झण्डै 60,000 आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनु भएको छ। मानिसहरूको ठूलो हिरोको क्रममा कम्तीमा 57 जनाको ज्यान गएको स्थानीय संचार माध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ। हजारौं आप्रवासी सीमा क्षेत्र पार गरी भित्रने क्रम बढ़ेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको त्यहाँका अधिकारीले बताएका छन्। छिरेका आप्रवासीलाई आश्रयको अभाव भएको छ। साथमा अभिभावक नभएका बालबालिका सहित हजारौं आप्रवासी पार्क सड़क र फुटपाथमा रात बिताउन बाध्य भएका छन्। धेरैजना उद्देश्यविहीन रूपमा सड़कमा भौतारी गएका सार्वजनिक भिडियोमा देखिन्छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा र अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। अब खेल खबर। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। एसियाली फुटबल महासंघ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। त्यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोरेडोरले तत्काल लागू हुने गरी राजीनामा समेत दिनुभएको छ। चारभन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सरकार र गणेश यादवका परिवार बीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड़। स्पेनी शहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान। ज्यान गुमाउनेको संख्या 57 पुग्यो। अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको भनाई। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो।
1: यदि तपाईँको वर्षामा 4-7 पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068 अङ्कमा 9852557068। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमान को जानकारी नियमित रूप में लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरण में सचेत बनाऊ। जलवायु परिवर्तन का असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण और वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ। वातावरण संरक्षण करौ, जीवन रक्षा करौ।
2: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश।

0: Lucky.
1: Sponsored by Bursa Electronic and Service Center. Sulu Dut Kundu Nagar Palika Pass Solari Sulu Khubo.
0: Lucky. Good morning, namaste, namaskar, sampunalai, hardik, swagat, kalpun, logic, vasai, lira, sadako jose, aaj, university, bini, sakika, so, sundan jose, yosumai ma, purvi Nepal ke, pahilo, samnayak, radio, solid game, ek, sik, dasm, blog, day, vigarish, ma, kadikrum, loki, lai, suni, rahun, bai, gosu, regarding loki, ami sadako jose, ami yehi, suni, lai, lira, posit, huni, gardosu, pravik, mitra, kosat, ma, mawas, masu, lady, kazai, lira, this is the, dabani, hambo, बौद्धिक क्षमताको विकास गर्नका लागि सुन्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछु फ्रिक्वेन्सी बाजत तपाईँलाई 110.2 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ भने अनलाइन मार्फत पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ www.sulfm.com सर्च गर्नुभयो भने पक्कै पनि तपाईँले अनलाइन मार्फत पनि रेडियो सुलफेम सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो नेपाली पात्रो फेसबुकबाट पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ र कार्यक्रम मैले सुनेर कार्यक्रम लकी लकीमा चाहिँ हामीले के गर्छौ भन्ने गर्दाखेरि चाहिँ है कार्यक्रम लकीमा चाहिँ तपाईँलाई हामी प्रश्न सोध्ने गर्छौ तपाईँ अनि म चाहिँ प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्ने छौ हामी तपाईँलाई अनिवार्य रूपमा दुईवटा प्रश्न हामी राख्ने गर्दछौ यदि तपाईँले दुईवटै प्रश्नको सही उत्तर दिनुभयो भने तपाईँले लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ र लकी नम्बरको साथमा अन्तिम बनोस् र हामी तेस्रो प्रश्न पनि राख्ने गर्छौ यो पनि मैले जानकारी गराइन सकेको छु आउन सक्नुहुनेछ कार्यक्रमलाई सुन्नुहुनेछ भने हाम्रो स्टुडियोको टेलिफोन लाइन एकदम खुल्ला रहेको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97649 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र विशेष त आज शनिबार पनि रहेको छ है र शनिबारको दिन आज धेरैजना साथीहरू चाहिँ घरतिर हुनुहुन्छ होला सरसफाईतिर है घरमै सरसफाईतिर हुनुहुन्छ होला कतिजना साथीहरू चाहिँ खाना बनाउँदै खाना खाँदै पनि हुनुहुन्छ होला जस्तो सुकै अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम सदस्यमा सुनेर साथ दिनुहोला भन्न चाहे र बर्खाको समय रहेको छ र बर्खाको समयमा सबैजना जोगेर हिँड्नुहोला भन्न चाहे र बर्खाको समयमा अलिकति तराई जस्तो ठाउँमा गर्मी हुँदाखेरि चाहिँ अलिकति है धेरै पानी पर्ने हुँदाखेरि चाहिँ लामखुट्टेको टोकाईबाट सबैजना जोगिनुहोला भन्न चाहे लामखुट्टेको टोकाईबाट अनि सर्पको टोकाईबाट सम्पूर्ण श्रोताहरू सम्पूर्ण साथीहरू जोगिनुहोला भन्न चाहे किनकि आफ्नो स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरा चाहिँ सम्पूर्णले बुझिराख्नुपर्ने हुन्छ किनकि आफ्नै स्वास्थ्य भएन भने हामी चाहिँ केही कुरो पनि गर्न सक्दैनौ है त्यसैले आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहे र आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97649 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र केही प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्नहरू सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे यदि तपाईँले लकी नम्बर प्राप्त गर्नुभयो भने पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ महिनाको अन्तिममा लकी विजेता बन्ने सम्भावना पनि रहेको हुन्छ है त्यसैले गर्दाखेरि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला आफ्नो बौद्धिक क्षमताको पनि अभिवृद्धि गर्नुहोला विकास गर्नुहोला भन्न चाहे र टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ रोलपाटबाट तपाईँको नाम रञ्जित के भन्नुभयो रौतहटबाट रञ्जित महतो कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ अनि किन बीचमा हराउनु भएको नि त्यसरी ल ठिक छ त अनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ तपाईँले के मार्फत सुन्दै हुनुहुन्छ रञ्जितजी
2: हाम्रो पात्र मार्फत सुन्दैछु
0: ठिक छ त एकदम खुसी लाग्यो आज दिन पनि यसरी सहभागिता जनाउनु होला है त ओके रञ्जितजीको लागि म पहिलो प्रश्न राख्न चाहे तपाईँको लागि यस्तो रहेको छ बेडिल सागर कुन महासागरमा पर्दछ वेडिल सागर कुन महासागरमा पर्दछ
2: आन्ध्र महासागर
0: भन्नुहोस् ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ यसको सोल्टर रहेको छ प्रशान्त महासागर रहेको छ है ओके दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि आसियन विदेश मन्त्रीहरूको बैठक कति अवधिमा बस्दछ तीन वर्ष भन्नुहुन्छ ओके तपाईँको आन्सर हामी ल गर्दैछौ ओके अनि छुट्टी साथी हुनुहुन्थ्यो रौतहटबाट रंजित महतो हुनुहुन्थ्यो रंजितजीले पनि प्रयास गरेर भने साथी छुट्टी सक्नु भएको छ मैले प्रश्न राखेको थिएँ आसियन विदेश मन्त्रीहरूको बैठक कति अवधिमा बस्दछ यही प्रश्न म अर्को साथीलाई सोधिनेछु भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ पूर्ण प्रयास गर्नुहोला भन्न चाहे कृपया मिसकल चाहिँ एकैजना व्यक्तिले मिसकल चाहिँ नहानिदिनु होला भन्न चाहन्छु है किनकि तपाईँको मिसकलले गर्दा अरू साथीलाई डिस्टर्ब हुन्छ सो कारणले गर्दाखेरि मिसकल चाहिँ नगर्नुहोला कार्यक्रममा सहभागिता जनाउन मन छ भने चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला र कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि लक्की नम्बर प्राप्त गर्नुपर्छ मिलाउनै पर्छ भन्ने हुँदैन तपाईँले प्रयास मात्र गर्नुभयो भने धेरै कुराहरू सिक्ने मौका प्राप्त गर्न सक्नुहुनेछ र प्रयास नै सबैभन्दा ठूलो कुरा हो र प्रयास गर्नुहोस् प्रयास गरेर पक्कै पनि एक न एकपटक त हामीले सफलता पाउनेछौँ है प्रयास चाहिँ गर्नुपर्छ हामी सबैजनाले भने प्रश्न राखेको थिए आसियन विदेश मन्त्रीहरूको बैठक कति अवधिमा बस्दछ यसको चाहिँ उत्तर रहेको छ वर्षको एकपटक रहेको छ है तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ सन्तनगर चो सिटी हुनुहुन्छ सवन्न सप्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है हेरो प्रश्नलाई म केही प्रश्नलाई निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु है ओके प्रश्न यस्तो रहेको छ परिवार बस्ने ठाउँलाई के भनिन्छ परिवार बस्ने ठाउँलाई के भनिन्छ यसको सही उत्तर रहेको छ गन्ज रहेको छ है र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ एक तारे बाजामा कतिवटा तारको संख्या हुन्छ एक तारे बाजामा कतिवटा तारको संख्या रहेको हुन्छ यसको सही उत्तर रहेको छ एकवटा रहेको छ है र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ युवा वर्ष मोती पुरस्कारको स्थापना कहिले भएको हो युवा वर्ष मोती पुरस्कारको स्थापना कहिले भएको हो यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2042 साल रहेको छ है र अवश्य भने हामी कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौं

0: नागरिकता एउटा कक्ष संचालन हुने सम्बन्धी सूचना अदलित र ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साल 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तो लक्षण छ त। कतै लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
2: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सत्य छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
1: बारिशमा लज सिर्जना गरी धुँदाखेरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
4: पोषणयुक्त खानेकुरा जीवनका रंगहरू पूरा, मनमा ताजे तन्मा।
3: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ, छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ, छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ, आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ, जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
1: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: close to your heart.
1: Solo FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Sulu Dut Kundi Nagar Palika Pass for Lady Sulu Kumbo.
3: Lucky.
4: कार्यक्रम लकी को पहिलो अनि सुरु विश्रामलाई पनि पार गरेर भने तपाईको रेडियो सिटमा फेरि पनि उपस्थित भइ सकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 MHz कार्यक्रम लकीलाई सुनिरहनु भएको छ। आउन सक्नुहुनेछ। तपाईको लागि टेलिफोन एकदम खुला रहेको छ। 9249 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन लाइन एकदम खुला रहेको छ। यही तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ। पुनः प्रयास गर्नुहोला भन्न चाहे सम्पन्न विषय 49,574 को लाइनमा आउन सक्नुहुनेछ। र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछ। र आज पनि हामी त्यही समयलाई लिएर उपस्थित भइ नै सकेका छौ। र केही प्रश्नलाई निरन्तर दिन चाहे प्रश्न यस्तो रहेको छ तपाईँको लागि, सुन्दर साथीले कविमा नोट गरेर पनि जानुहोला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? थुलुङ्गुटको गाउँपालिका एक नेलेबाट गोकर्ण भुजेल बोल्नुहुन्छ। ओके, गोकर्ण जी कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ। गोकर्णजी
5: हेलो,
4: गोकर्णजी हामीलाई सुन्नुहुन्छ? साथीले चाहिँ हाम्रो आवाजलाई नसुन्नु भएको हो कि अनि साथी चाहिँ बोलिराख्नु भएको थिएन, पुनः प्रयास गर्नुहोला भनेर चाहे। आउन सक्नुहुनेछ 9249 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्कार। नमस्कार भन्दैथे, साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ। र आज चाहिँ हाम्रो अलिकति टेलिफोन लाइनमा अलिकति समस्या भइरहेको छ है। कार्यक्रममा कल नलाग्न सक्छ, कल नलागेको खण्डमा चाहिँ तपाईँले कार्यक्रमलाई अन्तिम समयसम्म पनि सुनेर साथ दिनुहोला भनेर चाहे। र केही प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, सुन्दरी साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ, सूर्य ग्रहण मुख्यतः कति किसिमको हुन्छ? यसको सही उत्तर रहेको छ दुई रहेको छ, जुन चाहिँ खग्रास र खण्डग्रास रहेको छ है। र अर्को प्रश्नलाई भन्दै थियो टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाटको बोल्नुहुन्छ? उदयपुरबाट सौगात तामाङ। सौगातजी, यो समयमा के गरिदिनुहुन्छ? बसिराख्नु भएको छ। ल ठिक छ त सौगातजी, तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। चन्द्र ग्रहण एक वर्षमा बढ़ीमा कति पटक लाग्न सक्छ? दुई पटक भन्नुहोस्। ऊ क्यान्सल हामी ल गर्दैछौ। बधाई छ सौगातजी, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, टेबल टेनिस खेलमा एक टीममा कतिजना खेलाडी हुन्छन्? टेबल टेनिस खेलमा एक टीममा कतिजना खेलाडीहरू हुन्छन्? दुईजना भन्नु छ। ओके, एन्सर हामी ल गर्दैछौ। बधाई छ सौगातजी, लकी नम्बर प्राप्त गर्नु भएको छ। कार्यक्रममा अन्तिम समयसम्म सुनेर साथ दिनुलाई त।
0: हुन्छ
4: ओके तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ दोस्रो ठुलो महादेश कुन हो दोस्रो ठुलो महादेश कुन हो न्युरो भन्नुहोस् है ओके एन्सर हामी लक गर्दैछौँ अहिलेले पनि हामी छुट्यौं साथी नथ्यो रिपोर्टबाट सोगाजी सोगाजीले पनि लकी नम्बर प्राप्त गरेर साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ 9764549570 लाइन हुँदै कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरौँ हेलो हेलो नमस्कार
3: नमस्कार हजुर
4: नमस्कार प्रेम प्रसाद भण्डारी बोल्दै हुनुहुन्छ प्रेम प्रसादजीको लागि प्रश्न राख्ने हाल्छु यस्तो रहेको छ पहिलो प्रश्न दोस्रो ठुलो महादेश कुन हो
3: हजुर यो त ठुलो दोस्रो त अफ्रिका महादेश हो देशहरू पनि धेरै छ यसमा तर पहिलो त अब एसिया
4: भइगयो ओके एन्सर हामी लक गर्दैछौँ बधाई छ प्रेम प्रसादजी पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ रमजानमा पढ्ने नमाजलाई के भनिन्छ के भन्नुभयो एन्सर तपाईँले नमाजलाई चाहिँ के भनिन्छ भनेर मैले प्रश्न राखिरहेको छु है प्रेमजी
3: नमाजलाई
4: हजुर रमजानमा पढ्ने नमाजलाई के भनिन्छ पुराण भनिन्छ ओके एन्सर हामी लक गर्दैछौँ यसको चाहिँ उता रहेको छ तरा बिह रहेको छ है हजुर ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ नेपालको सबैभन्दा गहिरो नदी गण्डकीको लम्बाइ कति रहेको छ कति भन्नुभयो ओके पाँच सात भन्नुहोस्
3: होइन
4: एन्सर हामी लक गर्दैछौँ अघि लगिन प्राप्त गर्नुभएको छ अहिले भने सूचीलाई ओके भाइ भाइ साथी हुनुहुन्थ्यो कटारीबाट प्रेम प्रसाद भण्डारी हुनुहुन्थ्यो प्रेमजी पनि छुटिसक्नु भएको छ अलिकति कार्यक्रममा सहभागी र जनाउँदै गर्दाखेरि चाहिँ टाइमको पनि ख्याल गर्नुहोला भन्न चाहे यही अवश्य पनि हामी कार्यक्रम गतिको दोस्रो अनि अन्तिम विश्राम जाने बेला पनि भइसकेको छ दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
5: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
6: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
5: हाम्रा सेवाहरू
6: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873 5 र 9816034213।
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
7: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
8: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
7: ल सुनु बहिनी, सुलु दुखुम्बा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
8: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
7: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुनु दुखुम्ब नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
9: ए श्याम भाइ, त्यो पहाडीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
10: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ, रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
11: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
10: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
9: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गर दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
13: विज्ञापन। जहाँ बाट चल्किन्छ सगरमाथा जहाँ बाट सचल्किन्छ दुधकोशी तिमी बाट गुंजन छ तपाई हाम्रै आवाज
14: धर्म रीतिरिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu Dut Kundu Nagar Palika Pass Solari Sunu Khumbo.
14: Lucky.
4: कार्यक्रम लकीको दोस्रो अनि अर्धे विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइ नै सकेका छौ। सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिन 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? सोलुखुम्बुबाट विशाल तामाङ। सोलुखुम्बुको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ विशालजी? सोलुखुम्बु जुबुबाट। ओहो, कार्यक्रममा पहिलोपटक सहभागिता गराउँदै हुनुहुन्छ विशालजी? अनि हामीलाई सुन्दैनुहुन्छ त? के मार्फत सुन्दैनुहुन्छ नि विशालजी हामीलाई? के मार्फत सुन्दैन? अनलाइन मार्फत सुन्दैनुहुन्छ कि फ्रिक्वेन्सी रेडियोबाट सुन्दैनुहुन्छ नि? रेडियोबाट हामीलाई सुन्दैनुहुन्छ। ल ठिक छ त, सहभागिता जनाउनु भएको छ, एकदम खुसी लाग्यो। कार्यक्रम लक्कीमा यहाँलाई स्वागत छ र आगामी दिनमा पनि यसरी सहभागिता जनाउनु होला है त विशालजी। ओके, विशालजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु। प्रश्न यस्तो रहेको छ तपाईँको लागि, यस्तो रहेको छ गुम्बाहरूको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? सोलुखुम्बु भन्नुहुन्छ? ओके, एन्सर हामी लग गर्दैछौँ। बधाई छ, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, सप्तकोशीको सबैभन्दा सानो सहायक नदी कुन हो? सुनकोशी होला भन्नुहुन्छ? ओके, एन्सर हामी लक गर्दैछौँ। विशालजी, यसको सुविधा रहेको छ लिखुलाई रहेको छ है? तेस्रो प्रश्न राख्न चाहे विशालजीको लागि, यस्तो रहेको छ तपाईँको लागि, कोशी प्रदेशमा कतिवटा जिल्लाहरू रहेका छन्? सतहत्तरवटा जिल्ला भन्नुहुन्छ? ओके, तपाईँको एन्सर हामी लक गर्दैछौँ विशालजी। कोशी प्रदेशमा चाहिँ जम्मा 14 जिल्ला रहेको छन् है? ओके, अहिले पनि हामी छुट्टौ। साथ हुनुहुन्थ्यो सोलुखुम्बुको जुबुबाट विशाल तामाङ। विशालजीले पनि प्रयास गरेर भने साथै छुट्टी सक्नु भएको छ, हुन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। 97.64 49.70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ। टेलिफोन लाइनमा पनि मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार।
15: हेलो नमस्कार।
4: नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? तिङलाबाट। तपाईँको नाम?
15: फुर्बा शेर्पा।
4: फुर्बा शेर्पा, फुर्बाजी कार्यक्रममा पहिलोपटक सहभागिता गर्नुहुँदै हुनुहुन्छ?
15: हजुर।
4: अनि कति क्लासमा पढ्दै हुनुहुन्छ फुर्बाजी?
15: आठ
4: क्लासमा पढ्दै हुनुहुन्छ। ल ठिक छ त, अनि हामीलाई सुन्दैनुहुन्छ फुर्बाजीले?
15: हजुर।
4: के मार्फत सुन्दै हुनुहुन्छ नि फुलबाजीले हामीलाई?
16: रेडियोबाट
4: सुन्दै हुनुहुन्छ ल, एकदम खुसी लाग्यो। आगामी दिन हुने सुन्ने सहभागिता जनाउनु होला, हामीलाई सुनेर साथ दिनु होला है त। फुलबाजी कार्यक्रममा स्वागत गर्दै मैले तपाईँको निम्ति पहिलो प्रश्न राख्न चाहे। प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपालमा जम्मा कतिवटा प्रदेशहरू रहेको छ? नेपालमा जम्मा कतिवटा प्रदेशहरू रहेको छ? चौधवटा प्रदेश भन्नुहुन्छ। ओके, आजको लागि ल गर्दैछौ। फुर्लाजी, नेपालमा चाहिँ जम्मा सातवटा प्रदेश रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति रहेको छ?
16: 8,848।
4: फेरि पनि तपाईँको एन्सरलाई एकपटक भन्नुहोस् है।
16: 8,848.8।
4: ओके, तपाईँको एन्सर हामी ल गर्दैछौँ। बधाई छ फुलबाजी, दोस्रो प्रश्नको चाहिँ उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुहोला है त। नेपालको राष्ट्रिय रङ कुन हो? राष्ट्रिय रङ कुन हो? सिन्धिक भन्नुहुन्छ।
16: हजुर,
4: ओके, एन्सर हामी ल गर्दैछौँ। बधाई छ फुलबाजी, लकी नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लकी नम्बर 17 रहेको छ है। ओके, अनिल भने छिटोम साथी हुनुहुन्थ्यो तिङ्गाबाट, फुर्बा शेर्पा फुर्बाजीले पनि लकी नम्बर प्राप्त गरेर पनि साथी छुटिसक्नु भएको छ। र अब चाहिँ पनि हामी कार्यक्रम लकीबाट बिदा माग्ने बेला भने हामी आइसकेका छौँ। र अब चाहिँ पनि हामी साथीहरूको फोनलाई लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। र आज कल गर्नुहुने साथीहरू मध्ये दुईजना साथीले लकी नम्बर प्राप्त, दुईजना नभएर तीनजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ। लकी नम्बर रहेको छ सौगात तमाङको लकी नम्बर 14 रहेको छ भने प्रेम प्रसाद हुँदारीको लकी नम्बर 16 र फुबा शेर्पाको लकी नम्बर 17 रहेको छ। सहभागिता जनाउनुभयो, प्रयास गर्नुभयो सबैजनालाई, विशेष गरी धेरै धेरै धन्यवाद दिन चाहन्छु वेदीदेखि नै, किनकि प्रयास नै सबैभन्दा ठूलो कुरा हो। प्रयास गर्न नसोध्नु होला भन्न चाहे र आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो यहाँ सबैजनालाई, विशेष गरी पनि विश्वमा वेदीदेखि नै आभार प्रकट गर्न चाहे र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्दुकको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सुर्खी लम्बु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लटीको बसाईबाट म कार्यक्रम प्रस्तुत रेणुका राई पनि बिदा चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
17: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
18: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
17: भर्ना कार्यक्रम हुने मिति,
18: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
17: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ए बाबु आदेर सत्ताज वाले रे जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकै छिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन हो
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषध सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड राख्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwasan.com संसारभरिका प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यू आदेशलाई हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अधियारले विज्ञप्ति मार्फत आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू हटाइएको जानकारी दिनुभयो। कर्फ्यू हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन 2028 बमौजिम निषेधाज्ञा लागू गरेको छ। यो आदेश अनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा पाँचजना भन्दा धेरै मानिसहरू भेला हुन वा जम्मा हुन हुलहुल जब्त गर्न पाउने छैनन्। महेन्द्र राजमार्गमा गाडी निर्धारित रूपमा चल्न सक्ने प्रमुख जिल्ला अधिकारी अरियालले बताउनु भएको छ। इटहरी उपमहानगरपालिकाको वडा नम्बर 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, रामभूमि नगरपालिकाको वडा नम्बर 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, इनरुवा दुहबी ग्रहा नर्सिंह कोशी गढ़ी देवानगंज हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। यसअघि गएको साउन 12 गते रातदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। सुधाको गोल बजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका उरही गाउँपालिका दुई पोसियाहीका 15 वर्षीय गणेश यादवका परिवार सरकारले सहमति भएको छ। परिवारले अघि सारेका 5 बुँदे मागमा सरकारका तर्फबाट थप 3 बुँदे समावेश गर्दै 8 बुँदे सहमति भएको गृहमन्त्री सुदन गुरूङले बताउनु भएको छ। घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहयोग घोषणा गर्ने प्रक्रिया अगाडि बढ़ाइने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका भाइ र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, बुबा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सबुझेर दाह संस्कार गरिने सहमति भएको छ। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराइदिने सहमति भएको छ। बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका 3 स्थित कालापानीमा चक्का जाम गरिएको छ। गत जेठ 11 गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुटा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा व्यवस्थित बसोबासीहरूले सड़कमा चक्का जाम गरेका हुन् उक्त प्रकरणमा चारछुनामाथि झुटा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोहीहरू निर्दोष रहेकाले 3 दिनभित्र मुद्दा फिर्ताका लागि पहल कदमी गर्न बर्दिवास नगरपालिकाका मेयर पदम कुमार छेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको असममा मनसुनी बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 जना पुगेको छ। यो संख्या गएको आइतबार यता बाढ़ीमा परि ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय संचार माध्यमले जनाएका छन्। अत्याधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदी मध्ये एक ब्रह्मपुत्र नदीको बाँध फोड्दा असममा हजारौं मानिस प्रभावित हुन पुगेका हुन्। विशेष गरी बाढ़ीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ। अन्तिममा खेल समाचार। आइसिसी विश्वकप क्रिकेट लिग अन्तर्गत नेदरल्याण्डसमा भएको प्रवेश एक दिवसीय श्रृंखलाको निराशजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाण्डु आइपुगेको हो। यो श्रृंखलामा नेपाली घरेलु टोली नेदरल्याण्डस र नामिबिया 0-2 खेलेको थियो, जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। त्यो भुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान

0: भएको जनहितमा जारी सन्देश
1: पोषणयुक्त खानेकुरा जीवनका रङ्गहरू पूरा मनमा ताजगी तन्मा
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763-0057-84 र विवेक श्रेष्ठ 9862-82-0000। सुनु दुपकुण्ड नगरपालिका पाँच कोल्लेरी सुनुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9858-78-3005 र 9861-34-213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: खिस्ता, खिस्ता,

0: प्रचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदूत कुमार नगरपालिका वडा नम्बर 5 सहेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: Not the moon was far, they were in the ship, as they rode in.

0: 외치는 요즘에도 향으로 퍼지도록 하다이.
1: युनिहिंसा बाट बचाउन बचाउ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाई परिचित नातेदार र छिमेकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पादन गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। ए दिदी छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809599094।

0: छन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबू लै न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भिडान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हिरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाज कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ बाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843789652 9824417718 9843449696 र 9861313472 अंगी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी
2: कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन हो।
13: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चेतना।
14: होंडा का विशेषता
15: जापानीज उच्च प्रविधि उत्पादित
14: उत्कृष्ट माइलेज,
15: राम्रो रिसेल मूल्य,
14: टिकाऊ र भरपर्दो,
15: अफ रोड का लागि पनि उपयुक्त।
14: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
15: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
14: हाम्रा सेवाहरू
15: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
14: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा,
15: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने।
14: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
15: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारी भुजाङ, ओखलढुंगा।
14: सम्पर्क नम्बर 037590222, 9852888022 र 9842880300।

0: सबै भिसिसक्यो आजकल आफ्नो त यति कार्पेट निको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शहंशाह
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: अलिकति जत्न पाएको छैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दशौं वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न रोपाई गर्न ल्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
12: अया अया भनेर पो बसेछ त बिरामी हो क्या हो
13: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
9: एस डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका पास बसंत बजार सल्लेरी सुलु खुम्बु
14: हाम्रा सेवाहरू
9: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पूरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
16: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
16: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
17: ल अब आँखा खोला त
16: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867030620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोनु दुत्कुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
18: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार खोला खाँदा हुने व्यवस्था भएको छ
19: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
20: किन खोज्नु भएको होला हजुर
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
20: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
19: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
20: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
21: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
0: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सर मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको पन्ठे गर्न सकिनँ सरले सिक्नुहुन्छ
2: ए कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
24: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
25: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
26: ए के भो दौडिदिई पो आइस
25: त हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
26: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड न्यूस्टार कलरिया तथा छोरामाई अपसेट प्रिंटिंग प्रेस सुनोदत कुम्बु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूस्टार कलरिया तथा छोरामाई अपसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड प्लेट प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्टुनी तालछा वाल मिक्सर मुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु

0: हाम्रो के दोष र पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएका त होइन सर।
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।

0: ଅଶ୍ଵାନା ଶୁଣ ଶୁଣ,
1: ତାଙ୍କ ମା ମୋତେ ଭଲ ବାକୁ
0: ଗୋଟେ ପଲ୍ଲ ବର୍ଗ ଅଜରାମା ତ ବୁକ୍ସି ଉରେନି
2: ମୋର
0: ମୁଇନି ହେଲା ତିସ୍ତ
2: ସୋଇତା तिमीहरूको के खासखुस पुर्याउँदैछ के भयो भन त
0: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
8: देख्नु भएन औषधि हालेको
7: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
8: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
7: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
8: विषादीले धेरै नै जोखिम हुन्छ कि
7: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
8: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
7: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
8: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
9: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
9: सचेत बनाऊ
10: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड शुभ प्रभात गुरुआमा
1: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका

0: बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
1: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
4: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार सेन्सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: यता नआवै बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
10: 3 दिन भयो।
9: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
9: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
10: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
9: हो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
7: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
16: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
15: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
16: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
15: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
16: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
15: हजुर।
16: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
15: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साथी हेरौँ नि के खतरा समाचार आइसक्यो बोयफ्रेन्ड अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नातिन यसो त जल्ले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलिक हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
9: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
11: ए बाबु हतियार सठ बालेर जाऊ
12: पर्दैन आमा त्यही पुग्ने त हो
11: एकैछिन त हो नि म पुगेर आइहाल्छु के
12: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
11: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
12: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
11: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
12: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
13: नेपाल सरकार विज्ञापन
14: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
15: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँच्यो अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
14: बाल बालिका
15: माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
14: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
15: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
16: हेलो
17: हेलो बहिनी सन्चै छौ
16: हजुर सन्चै छु हजुरलाई कस्तो छ
17: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
16: अनि हुलाकमा त जानु
17: हो नि हुलाकमा जाऊ न
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
17: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
16: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
17: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझौ
16: ए शहरमा मात्रै होला नि
17: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
16: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाकारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव दोष बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव दोष बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।

0: प्रथम वर्ष को बर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: तपाई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल गरौं, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: सूचना सूचना सूचना
1: कोड देखिए
0: यदि तपाईको वर्षमा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9853055768।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम चिठी ल्याएका ब्याग लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं कला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदलित वा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: अपोलो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: को
2: साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु.
1: Wherever you are, stay connected with the wider world.
3: विश्व स्तनपान सप्ताह आजदेखि शुरू. दुई वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुग्यो. घुस सहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 5 जना पक्राउ. थप अनुसन्धान चल्दै. रूसले युक्रेनको राजधानी कियेभमा मिसाइल र ड्रोन आक्रमण गर्यो. 3 जनाको ज्यान गयो. र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द. नेपाल खबरमा अब पूरा खबर. सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यू आदेशलाई हटाएको छ. प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले विज्ञप्ति मार्फत आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू हटाएको जानकारी दिनुभएको छ. कर्फ्यू हटाए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन 2028 बमोजिम निषेधाज्ञा लागू गरेको छ. यो आदेश अनुसार तोकिएका क्षेत्रमा एकै ठाउँमा 5 जना भन्दा धेरै मानिस भेला हुन वा जम्मा हुन अनुज्जत गर्न पाइने छैन. महेन्द्र राजमार्गमा गाड़ी निर्वाध रूपमा चल्न सक्ने प्रमुख जिल्ला अधिकारी अर्यालले उज्यानोलाई बताउनु भएको छ. इटहरी उपमहानगरपालिकाको वडा 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, रामधनी नगरपालिकाको वडा नम्बर 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, इनरुहा, दुहबी, बोक्राहा, नरसिंह कोशी, गढ़ी, दिवानगंज, हरिनगर र बोर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ. यसअघि गएको साउन 12 गते रातिदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो. दिवानगंजमा आइतबार राति युवाहरूबीच भएको झडपमा 2 जनाको ज्यान गएपछि सुनसरीसहित तराई मधेसका विभिन्न जिल्लामा अवस्था तनावपूर्ण बनेको थियो. यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ. प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले निकालेको विज्ञप्तिमा आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको उल्लेख छ. त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहा महान नगरपालिकाको कर्फ्यू आदेश हटाएको छ. प्रशासनले नागरिकलाई शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ. हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ. यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ. अभियानको स्तनपान प्रवर्धनको लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ. विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्र संघीय बाल कोष युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संघ संस्थाहरूको सहयोगमा आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ. स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्येको एक हो. यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनले समेत पुष्टि गरेका छन्. सन् 2012 झण्डै 37% रहेको जन्मदेखि 6 महिनासम्म को पुनस्तनपानको दर अहिले सुधार भई 47% भन्दा माथि पुगेको छ. त्यसै गरी नेपालमा 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुगेको छ. यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्यूएचओ र युनिसेफले जनाएका छन्. हतियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा बकस पत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 3 मासुसहित 5 जनालाई पक्राउ गरेको छ. उनीहरूको साथबाट 3 लाख रूपियाँ बरामद भएको छ. हतियारको टोलीले गैराति ललितपुर मालपोतका नासुहरू उत्तम कुंवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो. उनीहरूसँगै लेखापढ़ी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटवाल समेत पक्राउ परेका हतियारका प्रवक्ता सुरेश नेपानेले जानकारी दिनुभयो. जग्गाको बकस पत्र गराउने काममा दुःख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्. अख्तियारले उनीहरूसँग घुस रकम बाहेक स्रोत नखुलेको 24,890 रूपियाँ पनि बरामद भएको जनाएको छ. उनीहरू एक होटलबाट पक्राउ परेका हुन्. पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मीडियामाथि कार्यवाही प्रक्रिया शुरू आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइने लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
4: राप्ती इंजीनियरिंग कॉलेज घोराही दाङको विद्यार्थी भर्ना संबंधी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
4: प्रवेश परीक्षा 24 गते

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सुना कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एकिन्जेल हामीले सुनसरी धनुषा र लहानको कर्फ्यू हट्यो। सुनसरीमा बेलुका 5 बजेसम्मका लागि निषेधाज्ञा लागो। राजमार्गमा गाड़ी चल्न सक्ने। विश्व स्तनपान सप्ताह आजदेखि शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड़काउने, त्रास फैलाउने र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल संचार माध्यममाथि कार्यवाही थालेको छ। अफवाह फैलाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजमाथि निगरानी बढ़ाउँदै काउन्सिलले अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार समेत गरेको छ। काउन्सिलका अनुसार सामाजिक सद्भाव भित्रने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने 11 मीडियाका 14 आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिएकोमा 10 संचार माध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन्। पटक पटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले तीन पटकका लागि भन्दै पुनः सचेत गराएको छ। यस्तै दर्ता प्रक्रियामै नहाई संचालनमा रहेका र अफवाह फैलाउन सक्रिय देखिएका अरू 7 सामाजिक सञ्जालका पेज विरूद्ध भने आवश्यक कानूनी कार्यवाहीका लागि साइबर ब्यूरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रमको आयोजना गरेको छ। नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परेका छन्। पहिला पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग र माग भने बढ्दो छ। अब विदेशको खबर। रूसले आज बिहान युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत ठूलो आक्रमण गरेको छ। यो आक्रमणमा कम्तीमा 3 जनाको ज्यान गएको र दर्जनौं घाइते भएका युक्रेनी सुरक्षा अधिकारीलाई उद्धृत गरी एपीले जनाएको छ। कियेभका मेयर भिताली कुड्स्कोले बताए अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको छ। भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ। सेप्चेन्स्की जिल्लाको अर्को आवासीय भवन को पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेका छन्। 2 दिन अघि रूसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 सर्वसाधारण नागरिकले ज्यान गुमाएका थिए। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ। हालै अंकारामा सम्पन्न नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप प्याट्रियटिक प्रणाली उपलब्ध गराउने संकेत दिनुभएको थियो। अब खेल खबर। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। यसअघि विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। एसियाली फुटबल महासंघ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको थियो। यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोरडेले तत्काल लागू हुने गरी राजीनामा दिनुभएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। सुनसरी धनुषा र लहानको कर्फ्यू हट्यो। सुनसरीमा बेलुका 5 बजेसम्मको लागि निषेधाज्ञा लागू। राजमार्गमा गाड़ी चल्न सक्ने। विश्व स्तनपान सप्ताह आजदेखि शुरू। 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुग्यो।

रहेको भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका पाँचजना पक्राउ थप अनुसन्धान चल्दै रूसले युक्रेनको राजधानी कियेवमा मिसाइल र ड्रोन आक्रमण गर्यो तीनजनाको ज्यान गयो र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द 12:00 नेपाल खबर सकियो 203 नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुनि दुखुम्बा नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सुनु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदूतकुण्ड नगरपालिका हुँदा नम्बर 5 समिरिकको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदूतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: भएको हाम्रो पहिलो रोजाइ।
1: यौन हिंसाबाट बचाउ र बचाउ, यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोजी प्रदेशद्वारा जनहितमा

0: जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु बुटकुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843789852, 9824417718, 9843449096 र 9861313472। आन्जी औषधालय, सोलो दुतकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन हो।
10: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्र।
11: होंडा का विशेषता
12: जापानीज ऊर्जा प्रणाली उत्पादित
11: उत्कृष्ट माइलेज
12: राम्रो रिसेल मूल्य
11: टिकाऊ रो
12: अफ रोड का लागि पनि उपयुक्त
11: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
12: सब उम्र समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
11: हाम्रा सेवाहरू
12: उखलढुङ्गा र खोटाङ को डिक्टेल बजार बाटै फाइनेंस को सुविधा सहित हुँदा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
11: जिनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्विसिंग सेवा
12: एक्सचेंज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
11: अनलाइन बाट बुकिंग गरे भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
12: उखलढुङ्गा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाङ उखलढुङ्गा
11: सम्पर्क नम्बर 037590222 9852288002 र 9842803000

0: जीव बनने था सब ऋषि से की आजकल आत्मता यति कार्पेटी हो विगत तीन दशक देखी को सुंदर साथ यति कार्पेट के अंदर कार्पेट को पसारी यति को लोगो हमें न बिस्म होना यति कार्पेट कार्पेट को शिवसा
1: हल्ला सुल्ला हो
2: डोजर चले अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश न निम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्दा बजारमा।
5: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
4: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
6: खेतबारी जोत्न, छोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस काली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528880222, साथै 98010208895 मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
8: आया भनेर पो बसेछ त।
9: बिरामी हो क्या हो?
8: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
9: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
8: हो र, के डेन्टल रे?
10: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
9: हाम्रा सेवाहरू:
10: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648573487।
13: डोहुरो आज मेरो जन्मदिन हो याद त छ नि
14: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
13: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
14: ल अब आँखा खोला त
13: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840 56 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
15: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
16: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
17: किन खोज्नु भएको होला हजुर
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
17: हजुर रेडियोले त भनिरहन्छ नि तिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
16: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
17: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगराउनु हजुर
18: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
20: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोर बौद्ध सुलुखुम्बु
21: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि है
22: होइन
21: यतिकै जाने मन लागेन
22: यतिकै पनि हुन्छ
21: मैले साइन्सको पन्छै गर्न सकिनँ सरले कुट्नुहुन्छ
22: ए कुरा त्यस्तो थियो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
23: नमस्ते कति टाइमले पाल्नु भयो
22: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
23: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
24: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतको नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित खुम्बु नगरपालिका पाँच सलेरी सुन खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास भित्ति आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी पाल्चा वाल मिक्सर

0: हेलमेट रेनकोट होलसेल मूल्य में बिक्री नया तथा रिकंडीशन बाइक समेत अर्डर अनुसार उपलब्ध कराई संपर्क नंबर 0385203089 0385203060 मोबाइल नंबर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन्नुहोस् हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
5: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खास कुस कुरा हुँदैछ के भयो भन त
5: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
7: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
7: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809609094 र 9863868418
7: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, मैन मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, पिनासले भैराम बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843849852, 9824417718, 9843449096 र 9861314472। आन्जी औषधालय, सोलो दुतकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्र।
12: होंडा का विशेषता
13: जापानीज ऊर्जा प्रणाली उत्पादित
12: उत्कृष्ट माइलेज
13: राम्रो रिसेल मूल्य
12: टिकाऊ र भर पर्दो
13: अफ रोड का लागि पनि उपयुक्त
12: BS6 तथा नयाँ नयाँ वर्षन बजार में लंच भइरहेको
13: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
12: हाम्रा सेवाहरू
13: ओखलढुङ्गा र खोटाङको विक्टल बजारबाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
12: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथ ही सर्विसिंग सेवा
13: एक्सचेंज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
12: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
13: ओखलढुङ्गा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भुजाङ ओखलढुङ्गा
12: सम्पर्क नम्बर 037590222 9852988002 र 9842803000

0: आजभोलिमेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षण छ त कोटेसी लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के हुनु र साथीहरूले गाँदा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
2: बारिशमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिन स्वस्थ जीवन सभ्य समाज ढिरबाडमा हाते मालु लागू औषध बुक्का समाज ढिरबाडका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी हुनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी हुन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104
4: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलु

0: कार्यालयको जनहितमा जारी सन्देश।
1: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा।
2: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु. ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त.
5: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो.
4: ल सुन बहिनी, सुनि दुखुन्द नगरपालिका ओडामा 5 भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि. त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार.
5: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने.
4: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी.
6: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुन्द नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु. यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ. थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00. सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु.
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ.
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ. सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ. दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ. दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ. आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ. आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ. चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ. विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ. वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ. पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ.
6: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213.
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु.

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि रोजे।

0: यौनहिंसाबाट बचौ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र प्रसुतिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नैतिकताबाट बचाउ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: के भयो? केको हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
1: के सकिनु नि? गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
1: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नागरिक सहायता कक्ष संचालन हुन सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: राज्यको मान्यता सबै विशिष्ट आजकल आफ्नोता यति कार्पेटको विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन
5: अलिकति जोत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्दा बजारमा
6: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
5: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208595 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
8: भनेर पो बसेछ त बिरामी हो क्या हो
9: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
8: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
9: हो र के डेन्टल रे
10: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
8: हाम्रा सेवाहरू
10: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 990 र 97 46 58 43।

0: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
4: किन खोज्नु भएको होला हजुर
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46

0: नमस्ते म्याडम, म रिना गुरुङ।
1: नमस्ते, कति टाइम निकाल्नु भयो?
0: आज रिनाले यसको जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो, हो र हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न। हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
2: बत्तीको तार है ख्याल गरौ।
3: नेपाल विद्युत प्राधिकरण प्रमुख वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोपिन त्याउँछ। चोरी देखिमा कानून कारवाहीको लिन्छ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
4: समय नै महसुस गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिसन।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।

0: एक यूनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: यदि तपाईँको बच्चामा चेमचा पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768
2: अङ्कमा 9852555768।

0: ठट्टी माग्यो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेसमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति खेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजीदेखि बेलुकी पाँच बजीसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेन केएल टावर छोटौ तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो
5: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ
4: देश विखण र ओसार पसारबाट बचौ सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: प्रथम वर्ष को भर्ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदै पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है?
4: सन्चो भएन?
3: होइन, यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो थियो? नहेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
5: नमस्ते, कति टाइमले पाल्नुभयो?
4: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्री गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

I'm not going to be able to do that.

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
5: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
6: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
4: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809609094 र 9863868418
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुकुम्बु
6: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
6: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: स्नेह हो हाम्रो पहिलो रोजाई।
1: बचाउ र बचाओ यौनचनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नदीबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राही भएको चौथो त्रैमासिक वैशाख झेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैठकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तटस्थ नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91 97-63-97-104
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङसो।

0: कार्यालयको जनहितमा जारी सन्देश।
1: पोषणयुक्त खानेकुरा जीवनका रंगहरू पूरा, मनमा ताजगी तन्मयता।
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: जसो भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बेच्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भयो सक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त नागौँछ कोलकातामा बस्ने जस्तो लक्ष्य छ त कतै नागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के हो मेरो साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लज सृजना गरी धुमेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
0: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुलोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुनु बहिनी सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु

0: गाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साधा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साधा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका ५ सल्लेरी सोलुखुम्बु

0: पर्नेमा जोड़ र रियल मड्रिडमा भिनिसियसको भविष्य अनिश्चित रकम नबढाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नु पर्ने नेपाल खबरमा अब पूरा खबर सुनसरीको दिवानगंज र कप्तानगंज घटनापछि उत्पन्न तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोक्न थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू फुकुलो बनाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन जुलुस प्रदर्शन बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ तर अहिले दिउँसो 2 लागि भने कर्फ्यू हुकुलो बनाएको प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गर्ने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक हुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकेको समयमा हिटुल गर्न छुट हुन्छ तर धेरै मानिस भेला हुन जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न भने पूर्ण रूपमा रोक लगाइएको हुन्छ। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेका थिए। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। पर्वतारोहण संचालक संघ नेपालले पाकिस्तानमा हिम पहिरोमा परेका नेपाली पर्वतारोहीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनका लागि तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्न नेपाल सरकारसँग सार्वजनिक अपील गरेको छ। संघका महासचिव ऋषि भण्डारीले जारी गर्नुभएको अपीलमा विदेशी भूमिमा विपदमा परेका नेपाली नागरिकको उद्धार र सुरक्षामा राज्यको सक्रियता तथा कूटनीतिक पहल आवश्यक रहेको उल्लेख छ। यस्तै संघले नेपालको दिगो आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको भन्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने क्षमता बोकेको उल्लेख गरेको छ। संघले सरकारको समन्वय कूटनीति पहल र सक्रियता अपेक्षा अनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी पनि गरेको छ। निजी स्तरले नेपाली उद्धार पाइलट उद्धार टोली तथा अन्य स्रोत साधन परिचालन गर्न तयारी देखाउँदा पनि आवश्यक सरकारी अनुमति र कूटनीतिक सहजीकरण समयमा हुन नसकेको भन्दै संघले यसलाई राज्य संयन्त्रको संस्थागत कमजोरीका रूपमा चित्रण गरेको छ। हिजो पाकिस्तानमा रहेको ब्रड पेक हिमालमा हिम पहिरो जाँदा कृतिमानी नेपाली पर्वतारोही निर्मल पूर्जा सहित 10 आरोहीहरू विपत्ता भएका थिए। तीमध्ये 4 शव भेटिएको छ भने निर्मल पूजासहित 6 अझै हराइरहेका छन्। यसैबीच आज पनि विपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान चलिरहेको छ। ड्रोनबाट सम्भावित शव देखिएको ठाउँमा हेलिकप्टर र स्थल मार्ग दुवैबाट टोली परिचालन गरेको पाकिस्तानमा रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार पाकिस्तानका सुरक्षा निकाय र उद्धार समन्वयकर्ताले पुष्टि भएका विवरण मात्रै नेपाली दूतावासले उपलब्ध गराउने गरेका कारण आज थप विवरणहरू आइसकेका छैनन्। नेपाल ऑयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई भनेको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेताहरूलाई आग्रह गरेको छ। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज 2 राष्ट्रिय कोदो दिवस मनाइँदैछ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसको अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजन गरेको छ। स्वास्थ्यका लागि उपयोगी थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
7: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आजको किरण सिएमसी क्यान्सर

0: सम्बन्धी कार्य प्रदेश सरकार र मापक निकायबाट हुने जनाएको छ। त्यसै गरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र त्यस अन्तर्गतका निकायबाट हुने पनि विभागले स्पष्ट पारेको छ। विभागले उद्योगदाता र दातासँग सम्बन्धित अन्य थप सात थरीका सेवा पनि अनलाइनबाट प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यस आउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप सात थरीका सेवा अनलाइनमा सम्पादन हुने उल्लेख छ। विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमा दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिने बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहाव सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रो जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजन गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोड़िँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनी मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाएका अपमानजनक तथा तोडमोड गरेका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ गर्न चाहेको बताउनु भएको छ। प्रदर्शनकारी विरूद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनुभयो। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। अब खेल खबर। स्पेनिस क्लब रियल माड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पछिदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किनेछन्। त्यसपछि उनले रियल माड्रिडमै नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। यता इंग्लिश क्लब आर्सनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताएको छ। सन् 2018 रियल माड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्येका एक हुन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिरहामा कर्फ्यू हटाइयो निषेधाज्ञाका आएमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीति पहल गर्न सरकारलाई प्रवर्तन संचालक संघको अपील। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन। आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनको क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड़। र रियल माड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने।
1: सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: चोडको काख,
4: स्वच्छ सुन्दर र शान्त प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति।
4: घरबाट टाढा,
1: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।

0: जानकारी का लागि फोन नम्बर 9816946563 र 9814249481 वेबसाइट jhule.com.np मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु म विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
1: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिक्किममा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
0: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 4428242 4428242 कम अन यू सोचिंग विल बी बेनिफिटेड
2: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ तह खबरमा तपाईँलाई स्वागत छ नेपाल आयु निगमले टेकुना रहेको आफ्नो कार्यालयबाट ग्यास बिक्री वितरण शुरू गरेको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि निगमले आज काठमाडौँ उपत्यका निम्ति ग्यासको आपूर्ति सहज र पारदर्शी बनाउन विशेष व्यवस्था लागू गरेको हो निगमको अनुसार आजदेखि शुरू भएको यो सेवा बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म उपलब्ध हुनेछ टेकुमा रहेको निगमको कार्यालयबाट नेपाल ग्यास एसपी ग्यास एभरेस्ट ग्यास सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिण्डर बिक्री

हिमालमा घाम पर्दा मिठो बोली बोल्छ हिमालमा घाम पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.5

0: नमस्ते नमस्कार अनि लोकसंगीत अभिवादन र सम्पूर्णमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेको छु र प्राविधिक मित्रको साथमा आवाजमा सुना सिर्की लम श्रोता र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी पार्की तहिर सामुदायिक रेडियो सुलाफियान 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र सुदाजी आज पनि हामी त्यही समयमा नै लिएर उपस्थित भइ नै सकेका छौं भने हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ र आज चाहिँ हामी विशेष गरी शनिबारे विषयमा छौं र शनिबारे विषयमा चाहिँ हामीले लिएर आएका छौं लोकबाकको दिन र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ हामीले राखेका लोकबाकको दिन चाहिँ कुन लोकबाका हो भनेर चिन्नु पर्ने हुन्छ र लोकको बोल भनेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र यदि तपाईँहरूले कुन लोकबाका हो भनेर चिनेको खण्डमा चाहिँ आफ्नो नजिकका साथीलाई पनि सम्झन सक्नुहुनेछ है र पक्कै पनि यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला आज त शनिबार बसाइ भएका कारण पनि धेरैजना साथीहरूको त कार्यालय विद्यालयहरू भन्दै भएकै कारण पनि विदा भएको कारण आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला सरसफाइ गर्दै हुनुहुन्छ होला घरमा काम सघाउँदै हुनुहुन्छ होला र कतिपय साथीहरू कोठालोमा हुनुहुन्छ होला आज भोलिको समयमा त कतिपय ठाउँमा त मकै पाकिनसक्यो त्यही भएर चाहिँ मकै बाँच्दै हुनुहुन्छ होला किलाउँदै हुनुहुन्छ होला र कतिपय ठाउँमा त पाक्न नै बाँकी छ र त्यस कारण चाहिँ गोडमेल पनि गर्दै हुनुहुन्छ होला र जस्तो सुकी अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समा सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्र हाम्रो पात्र मार्फत पनि तपाईँहरूले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ र तपाईँहरूका निमित्त हाम्रो टेलिफोन लाइन खुल्ला रहेको छ आउन सक्नुहुनेछ 97064950 लाइन विदेशी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई मिठो लोकबाकाको दिन राख्नेछौँ र तपाईँहरूले चाहिँ कुन लोकबाका हो भनेर चाहिँ चिन्नु पर्ने हुन्छ पक्कै पनि तपाईँहरू धेरै नै लोकबाका सुन्नुहुन्छ हुनुहुन्छ होला त्यसै गरी लोकबाकालाई माया गर्नुहुन्छ होला र यदि तपाईँ सबै लोकबाका सुन्नुहुन्छ विभिन्न लोकबाकाहरू चाहिँ सुन्नुहुन्छ भने पक्कै पनि तपाईँहरूले त चिन्न सफल हुनुहुनेछ र तपाईँहरूको टेलिफोन लाइन त पर्खाइमा छ हामी भन्दै थिएँ साथीको फोन आइसकेको छ म उहाँलाई स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँबाट हेलो नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट ओखु ढुङ्गा मदहरू चाहिँ सोलुखुम्बुको सोताङबाट निशा कार्की बोल्दै हुनुहुन्छ अनि निशाजी कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ एकदमै धेरै स्वागत छ है तपाईँलाई सधैँ गरी यसरी नै निरन्तर कार्यक्रममा सहभागिता जनाउनु होला है
1: थ्याङ्क यू दिदी
0: अनि के गर्दै हुनुहुन्छ त निशाजी यो समयमा अनि खाजा दिनुभएपछि बाँकी छ त निशाजीले मेरो चाहिँ भइसक्यो भन्नुपर्छ है निशाजी र ठिक छ निशाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज चाहिँ हामी तपाईँलाई लोकबाकाको दिन भन्नेछौँ र तपाईँले चाहिँ कुन लोकबाक हो भनेर चाहिँ चिन्नु पर्ने हुन्छ है हुन्छ तपाईँको लागि हामी लोकबाकाको दिन भन्नेछौँ

0: सुनी भाई ने सजी
1: अच्छा सुने
0: मैं थैंकी नमस्कार कुन ले बाचा हो
1: मते आए ना पैक कर दे दीदी
0: ओके मेरी साइड है बने आने छुट्टम साथ होने थे उसको लुकुंबु को सुतान बाचा हमें सरकार की जो होने थे आने सुनी हमें ले रे राखी का दो बाचा तो दोन चिन्ने प्रश्न भने साथी छुट्टी सक्नु भएको छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ को हुनुहुन्छ कहाँबाट हेलो नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट ओहो खोटाङबाट मदन श्रेष्ठ बोल्दै हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ त मदनजी यो समयमा ओहो के त गोठालो हो तपाईँको गाई बस्तु हो कि गाई बाख्रा हो ओहो गाई गोरु हो अनि एक्लै हुनुहुन्छ कि अरू साथी पनि हुनुहुन्छ त ओहो अनि साथी नभएर चाहिँ तपाईँ एक्लै हुनुहुन्छ अनि खाजा दिनुभयो कि बाँकी छ त मेरो भइसक्यो भन्नु पर्छ है मदनजी अनि आज खोटाङतिरको मौसम कस्तो छ त नि ठिक छ मदनजी कार्यक्रममा सहभागिता गराउनु भएको छ हामी तपाईँलाई लोक बाकाको दिन राख्नेछौ र तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चाहिँ सुन्नु पर्ने हुन्छ है

0: Ajá, sí, mira, Marenji.
1: Sí, mira.
0: Ajá, mi cuna, no va a ver, está aquí, ¿dónde está?
1: Ya no hay más ahí nada, ¿no? ¿Vale? Si tú hablas más ahí nada, ¿vale?
0: Ajá, todo el día yo te hago, ¿no? ¿Vale? Ya no hay
1: más ahí nada, ¿vale?
0: तबके जरिए यो गीत रहेको छ र यो गीत मार्फत आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झनु छ है हामीले राखेकाले बाकाको ड्रोन चाहिँ पुनः सफल भएर पनि आफ्नो नजिकमा मात्र एकजना साथीलाई सम्झदै भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी गीततर्फ नै जानेछौँ जसले गीतको ड्रोन चाहिँ मदन श्रेष्ठजीले चिन्न सफल हुनु भएको थियो जलैमा ऐना बोलको लोक बाजा रहेको छ र जसमा चाहिँ आवाज गर्नु भएको छ लक्ष्मी खड्का र त्यसै गरी भगवान भण्डारीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला नै छुट्टो विश्रामतर्फ मरिनेछौँ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: शुभप्रभात गुरुआमा।
1: शुभप्रभात वर्षा। आज हामी के विषयमा छलफल गर्छौं?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास। अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
5: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: your heart. Zulu FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कशप सोनु दुधकुण्डे नगरपालिका छ 0.6

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकको यो भने पहिला नै छुट्टो विश्राम रहेको थियो। पहिला नै छुट्टो विश्रामले पनि भर्खरै हामीले पार गरिरह पनि फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्याने 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज चाहिँ हामी शनिबार व्यवसायमा रहेका छौं र शनिबार व्यवसायमा चाहिँ हामीले लोक बाकाको दिन लिएर आउने गर्छौ र हामी आज चाहिँ लोक बाकाको दिन लिएर पनि उपस्थित बनि भइसकेका छौं र आउन सक्नुहुनेछ 97649070 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौं हामी र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी लिने नै छौं। तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको गाउँठाउँको मौसमको अवस्था बुझ्दै र तपाईँहरूको हलखबर बुझ्दै भने चाहिँ तपाईँहरूलाई निकै नै मिठा लोक बाकाको दिन राख्नेछौ र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नुपर्ने हुन्छ र यदि तपाईँहरूले लोक बाकाको दिन चिन्न सफल भयो भने चाहिँ तपाईँहरूले त्यही गीत मार्फत चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र फटाफट आउन सक्नुहुनेछ 97649070 को लाइनहरू चाहिँ आउन सक्नुहुनेछ र कहिले कहीँ नेटवर्कको समस्या भएका कारण पनि कल नलाग्न सक्छ र विशेष गरी आज भोलिको समयमा त बर्खा यामको समय छ त्यही कारण पनि मौसम अलिकति डुङ्गा डुङ्गा भइरहन्छ त्यही भएर चाहिँ नेटवर्क पनि नहुन सक्छ नदिन सक्छ तपाईँहरूले चाहिँ नेटवर्क दिने डाँडा काँडा पाखातिर भएर चाहिँ हामीलाई कल गर्नुभयो भने चाहिँ पक्कै पनि कल लागि नै हालेछ। र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ कोही हुनुहुन्छ कहाँबाट हेलो दर्शन नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट सुनिल बिसी उदयपुरबाट बोल्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ त सुनिलजी आज तपाईँको कसरी दिन बिताइरहनु भएको छ त अलिक खाजा लिनुभयो कि बाँकी छ त सुनिलजीले मेरो भइसक्यो भन्नुपर्छ है सुनिलजी अनि आज उदयपुरतिरको मौसम कस्तो छ नि
1: उदयपुरतिर घाम लागिरहेछ
0: त्यस्तै छ हाम्रोतिर त घाम पनि लाग्दै पानी पर्दै बुन्ना हुँदै एकदमै मिस्रिँदै खाने मौसम छ है हाम्रोतिर चाहिँ सुनिलजी ठिक छ सुनिलजी कार्यक्रममा सहभागिता गराउनु भएको छ हामी तपाईँलाई निकै नै मिठा लोक बाकाको दिन राख्नेछौ र तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नुपर्ने हुन्छ है हुन्छ तपाईँको लागि हामी लोक बाकाको दिन राख्नेछौ।

0: अगर तू तत्कै पनि सुनि भएलाई सुनिजी
1: मैले त
0: सानो सुने मैले पासै गरेँ है त मैले सुन्दैछु नि हुन्छ आज हामी भेट्न छ नि कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला र साथी छिटो सक्नु भएको छ यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आउन सक्नुहुनेछ र अब भने चाहिँ हामी गीततर्फ नै जाउँ किनभने यो गीत चाहिँ सुनिलजीलाई राखेको थियौँ तर पनि उहाँले सुन्नु भएन भन्नुभयो तर ठिकै छ हामी यो गीत सुनेर चाहिँ मनोरञ्जन पनि लिनुपर्ने हुन्छ र गीततर्फ नै गाउँ मिठो नै मिठो गीत रहेको छ सलाला बोलको लो बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ रामजी खान र त्यसै गरी शान्ति श्री फरियारको आवाजमा सजिएको यो मिठो लो बाका हामी एकैछिन सुन्नेछौँ र यो लो बाका पश्चात फेरि पनि कार्यक्रममा लिएर चाहिँ उपस्थित हुनेछौं।

0: फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्रमा हामीले निकै नै मिठालो बाँका सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला, सँगसँगै गाउनु भयो होला, सँगसँगै नाच्दै पनि आफ्नो कामलाई अगाडि बढाउनु भयो होला र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.3 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ। र आज चाहिँ हामी विशेष गरी समुदाय व्यवसायमा रहेको कुरा त तपाईँहरूले अवगत नै भइसकेको छ र हुन सक्नुहुनेछ 97.64 को लाइन विदेशी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र यो समयमा तपाईँहरू उकाली ओह्राली बेह्राली भन्जन चौतारी गर्दै हुनुहुन्छ होला, गाफतौरा गर्दै हुनुहुन्छ होला, गोठालो गर्दै हुनुहुन्छ होला, मकै बाँच्दै हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउनुहोला र यदि तपाईँहरूको कार्यक्रममा सहभागिता जनाउने फुर्सद छैन भने चाहिँ तपाईँहरूको निमित्त हामीले राखेका निकै नै मिठा हाम्रो बाँका सुन्ने मनोरञ्जन चाहिँ लिनु होला है। र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरौँ होला, कोही हुनुहुन्छ कहाँबाट? हेलो
1: हेलो, म खोटाङबाट प्रश्न खट्छु।
0: खोटाङबाट प्रश्न खड्गी भन्नुभयो? प्रश्नजी कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ? ओहो प्रश्नजी, अनि के छ हालखबर? मेरो पनि एकदमै ठिक छ भन्नुपर्छ है प्रश्नजी। अनि के गर्दै हुनुहुन्छ त यो समयमा?
1: यो समयमा बाख्रा गोठालो गर्दै।
0: ओहो, बाख्रा गोठालो गर्दै हुनुहुन्छ?
1: हजुर।
0: अनि प्रश्नजीको पक्कै पनि खाजा त बाँकी नै होला है?
1: बाँकी नै छ, अब घर गएर खानुपर्छ।
0: अनि गोठालो चाहिँ एक्लै हुनुहुन्छ कि अरू साथी पनि हुनुहुन्छ त?
1: एक्लै हो।
0: ओहो, अनि कति क्लासमा पढ्नुहुन्छ नि प्रश्नजी? सेभेन क्लासमा पढ्दै हुनुहुन्छ?
1: हजुर।
0: ल ठिक छ प्रसन्नाजी, कार्यक्रममा सहभागिता बनाउनु भयो, धेरै खुसी लाग्यो र तपाईँले चाहिँ हामी लोकबाकाको दिन राख्नेछौ र तपाईँले चाहिँ कुन लोकबाका हो भनेर चिन्नु पर्नुहुन्छ है?
1: हुन्छ
0: हुन्छ, तपाईँको लागि हामी लोकबाकाको दिन राख्नेछौ।

0: प्रसन्न जी
1: हजुर
0: कस्तो पनि बाटाको दिन त सुन्नु भएन नि ओहो तपाईँको लागि हामी फेरि एकचोटि राख्नेछौँ ध्यान दिएर सुन्नु होला है

0: चाहिँ पक्कै पनि सुन्नु भयो होला है प्रसन्नजी?
1: सुने
0: न कुन गीत हो तपाईँले भन्नु पर्नुहुन्छ है? ओहो ल ठिक छ, अब आगामी दिनमा कार्यक्रममा सहभागी त बनाउँदै गर्नु होला र अहिले भने हामी छुट्टिन्छौँ है। ओके भाइ, साथी हुनुहुन्थ्यो खडुङ्गाबाट प्रसन्ना खड्गीजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका लोक बाख्राको जुन चाहिँ चिन्ने प्रश्न भने साथी छुनिसक्नु भएको छ र अब भने चाहिँ हामी गीततर्फ नै जाँदैछौ। निकै नै मिठो गीत रहेको छ, बेटा कहिले होला भन्ने बोलको लोक बाख्रा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै नै चर्चित अनि लेखक रहेको गायक गायिका हुनुहुन्छ रामजी खान र पूर्ण कला विशीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ हामी दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात गुरु उपस्थित हुनेछौं।

0: नमस्कार स्वयं सेविका दीदी।
1: नमस्कार नमस्कार। दिदीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार

0: मौना दुखलाई पन्छौं न मौना लौना नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकर बोकी टेकुआ टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखल ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16।

0: कार्यक्रम आफ्नै पाठा आफ्नै बाट कुयो भने बेसरानी अन्तिम विश्राम रहेको थियो। बेसरानी अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरेर पनि फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफ्याम 102.2 मेगाहर्जमा कार्यक्रम आफ्नै बाटा आफ्नै बाख्या सुन्दै हुनुहुन्छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गर्नु होला। को हुनुहुन्छ कहाँबाट भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ र फेरि पनि प्रयास गर्ने होला र 97.64 को लाइनदेखि कार्यक्रममा सहभागिता जनाउने चाहिँ प्रयास गर्नु होला। र तपाईँहरूले चाहिँ एकचोटि मात्रै नभएर चाहिँ बारम्बार प्रयास गर्नुभयो भने चाहिँ पक्कै पनि तपाईँहरूको कल लाग्ने नै छ र कोही मित्र हुनुहुन्छ स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो
1: हेलो दिदी नमस्कार।
0: नमस्ते नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? उदयपुरबाट अनिता सेन्चुरी बोल्दै हुनुहुन्छ। अनिताजी पनि कार्यक्रममा पहिलोचोटि सहभागी नै जनाउँदै हुनुहुन्छ।
1: हजुर दिदी, पहिला चाहिँ
0: फोन नबोलेको थिएँ, आज भोलि धेरै भयो नबोलेको। नानी यतिका दिनसम्म चाहिँ किन हराउनु भयो, किन माया मार्नु भयो नि हामीलाई?
1: माया
0: होइन, ओके। अनि त्यतातिर रेडियो कतिको सुन्नुहुन्छ त अनिताजी?
1: रेडियो सुनिन्छ दिदी।
0: अनि तपाईँले चाहिँ हामीलाई के मार्फत सुन्दै हुनुहुन्छ नि?
1: मोबाइलबाट सुनिरहेको
0: छ दिदी। ल ठिक छ अनिताजी, अनि के गर्दै हुनुहुन्छ त यो समयमा?
1: गोठालो गर्दैछ दिदी।
0: ओहो, आज सबैजना साथीहरू गोठालो गर्दै हुनुहुँदो रहेछ। अनि खाजा लिनुभयो कि बाँकी छ त अनिताजीले?
1: घरतिर
0: गएर खानुपर्छ दिदी, गाई बाख्रा बाँधेर। ओहो ल ठिक छ अनिताजी। अनि आज उदयपुरको मौसम त राम्रै छ भन्ने कुरा गर्दै हुनुहुन्छ कि कसो हो?
1: धुमधुम भइरहेछ दिदी, घाम लागिरहेको छैन।
0: हुन्छ ल ठिक छ अनिताजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र हामी तपाईँलाई मिठा लोक बाकाको दिन लाग्ने छ र तपाईँले कुन लोक बाक हो भनेर चिन्नु पर्ने हुन्छ है? सुन्नु भयो अनिताजी? ओहो ल ठ्याक्कै भन्नुहोस् त अनिताजी, कुन लोक बाक हो? पक्कै पनि त्यो त नहुन सक्छ है अनिताजी।
1: ए
0: ठिक छ अनिताजी, आगामी दिनमा कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला र अहिले भने चाहिँ हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो उदयपुरको साथी अनिताजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका लोक बाकाको दिन चाहिँ चिन्ने प्रश्नमा पनि साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ किनकि कार्यक्रमलाई छुट्याएको निर्धारितमा आयो भने समाप्त भइ सकेको छ र यति बेलासम्म कार्यक्रममा सहभागिता जनाउनु भयो, कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो र त्यसै गरी हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनु भने तपाईँ सम्पूर्णलाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो भन्दा कोठाका आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेडिका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ जुन चाहिँ मैले अगाडिको साथीलाई राखेको थिएँ, लोकगाउँको यसको लोक जुन चाहिँ मैले राखेको थिएँ र एकदमै मिठो लोक बाटा रहेको छ, फुल फुलेर बोलको लोक बाटा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ सम्झना लामी छाने मगर र त्यसै गरी रामजी खानको आवाजमा सजिएको यो मिठो लोक बाका छर्दै आजको कार्यक्रममा आफ्नै बाछा आफ्नै बाकाको विशेष गरी शनिबार बसाईबाट म कार्यक्रम प्रस्तुता सेर्की नमस्ते पनि विदा हुन चाहन्छु। नमस्कार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: कुमु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, निवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sound check. Surya Sound. In studio time.
2: It's 4 p.m. Aparanna ko 4 baje.
0: Time check ko saathma. New Star Digital Color Lab tatha Jwalamai Offset Press. Solu Dutkunda Nagarpalika 5 Solu Khumbu.

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेलेफी मेक्स 101.2 MHz देशका विभिन्न भाग र www.selefim.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सुन हालचाल लिएर आइपुगी म रेविका राई। जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेले निकालेको विज्ञप्तिमा आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको उल्लेख गरेको छ। यसअघि 80 साउन 14 गते दिउँसो 3:30 बजेदेखि लागू गरेको कर्फ्यू आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आज बिहान 10 बजेदेखि हटाएको प्रशासनले जनाएको छ। कर्फ्यू हटाए पनि शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न एकै ठाउँमा 5 जना भन्दा धेरै मानिस भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न रोकसहित निषेधाज्ञामा रहेको छ। प्रशासनले तोकेको 4 किला अनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मी मियाँ हाट बजार चोकबाट पश्चिम सिउरे जोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर देवाससम्म, पूर्वतर्फ बेलौनी रोड स्थित एमक्यू स्टीलबाट 500 मिटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगरराइन नगरपालिकाबाट नगरायणी चोकसम्म तथा पश्चिमतर्फ सिउर जोडा मोहनी मण्डप नेपाल नर्सरी इर्कोन जनकपुर दुह मतिपुर बेला कादरी मस्जिद क्षेत्रसम्म समेटिएको छ। नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव रहेको नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले गरायसी प्रायोजनका उपभोक्तालाई प्राथमिकतामा दिँदै खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेतालाई आग्रह गरिएको छ। निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र आफ्नो हटलाइन नम्बर 054-1910-2 मा खबर गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ। निगमले एलपी ग्यासको आय तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा बक्स पत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय लखनखेल ललितपुरका 3 नासोसहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 3 लाख रूपियाँ बरामद भएको छ। अख्तियारको टोलीले गैराती ललितपुरको मालपुतका नासोहरू उत्तम कुबर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो। उनीहरूसँगै लेखापट्टी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटवाल समेत पक्राउ परेको अख्तियारका प्रवक्ता सुरेन्द्र न्यूपानीले जानकारी दिनुभएको छ। जग्गाको बक्स पत्र गराउने काममा दुःख हैरानी डेरा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अख्तियारले उनीहरूसँग घुस बाहेक स्रोत नखोलेको 24,890 रूपियाँ पनि बरामद भएको जनाएको छ। उनीहरू एक होटलबाट पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। अब 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र मातहतका निकायबाट हुने भएको छ। उद्योग विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ रूपियाँ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मिसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसै गरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छुट्टी सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र स्रो अन्तर्गतका निकायबाट हुने पनि स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका पनि अनलाइन माफी सेवा प्रवाह गर्ने भएको छ। विभागले सूचनामा यही साउन 18 गतिदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा पनि अनलाइनबाट सम्पादन हुने उल्लेख गरेको छ।
अबु अन्तर्राष्ट्रिय समाचार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहार सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कांग्रेस जनता पार्टी सीजेपीले नयाँ दिल्ली संघ सहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोडिँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनीहरू मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाएका अपमानजनक तथा तोडमोड गरिएका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै तीन युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूले माफ गर्न चाहेको बताउनु भएको हो। प्रदर्शनकारी विरूद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनु भएको छ। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। अन्त्यमा खेल समाचार। निस क्लब रियल म्याड्रिडका स्टार विनिसियस जुनियरको भविष्यमा अन्यलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नगराउने स्पष्ट पारेको छ। यदि विनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम इएसपीएनका अनुसार विनिसियाको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी रहेको छ। उनी विश्वकप पछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किनेछन्। त्यसपछि उनले रियल म्याड्रिडमै बस्ने तथा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताएको छ। गएको सिजन प्रशिक्षक जावी अनिल सुनका नेतृत्वमा विनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा गरेको छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अकलबाजी भइरहेका छन्। यता इंग्लिस क्लब आर्सनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सनल विनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताएको छ। सन् 2018 रियल म्याड्रिडमा आबद्ध भएका विनिसियस टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385/16 फोन वा सेल्फी न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त्यसलाई हालचाल सकियो। साँझ 5 बजेको सोले समाचारमा फेरि भेटिनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोले फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: सड़क प्राय गंदा ध्यान दिए सड़क सीमा अतिक्रमण न करो सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण न कराओ सड़क को नाली ठल तथा पानी निकास बंद होना न दियो सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतसुधार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: हत्तेरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमा सबै थोक पाइन्छ त
3: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
2: ल सुन बहिनी सुरु दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार
3: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
2: म त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखुण्ड नगरपालिका पाँच सैनिरी सुनखुम्बु
0: कर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एटिम गर्ने सम्बन्धी सूचना
4: आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भोचर गर्न अघि सवारी कर तथा वस्तु एटिम गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

शहरी उपमहानगर पालिका उडानमस्तुर फोनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वासीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै वितरण गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055786 अङ्कमा 9852055786।

को वर्षामा जन्मजात पोतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र एचआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सङ्गालो
1: कार्यक्रम गीत

आफ्टरनून नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गीतगीत लिएर उपस्थित भइसकेका छौं प्राविधिक मित्रको साथमा आवाजमा छु म लक्ष्मी श्रेष्ठ र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनु एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिरहनु भएको छ र सुधा चाहिँ यो समयमा 4:15 देखि 5 बजेसम्म तपाईँहरू माझ रहनेछौ र हरेक दिन चाहिँ तपाईँहरू माझ हामीले 5 बिदाका गीतहरू लिएर चाहिँ उपस्थित हुने गर्दछौ र आज पनि हामी तपाईँहरूमा चाहिँ 5 बिदाका गीतहरू चाहिँ लिएर उपस्थित भइसकेका छौ। एकैछिन सुनौ आज बस्ने 5 बिदाका गीतका क्लिप्सहरू।

0: हामीले भर्खरमा चाहिँ एकदमै मिठा गीतहरूको क्लिप्सहरू चाहिँ सुनिसकेका छौँ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97964950970 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौँ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो,
1: नमस्ते।
0: नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? गौरी मगर उदयपुरबाट। अनि के छ गुरुजी तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिक छ भन्नुपर्छ गुरुजी। अनि उदयपुरतिरको मौसम कस्तो छ? हाम्रोतिर पनि त्यस्तै छ भन्नुपर्छ गुरुजी। अनि खाजा लिनुभयो कि बाँकी छ तपाईँको? ठिक छ, अनि के के गोठालो गर्दै हुनुहुन्छ गोरीजी? ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्न चाहनुहुन्छ? ओके, पक्कै पनि तपाईँको लागि यो गीत राख्नेछौ, पाँचजना साथीहरूलाई सम्झन सक्नुहुनेछ नि है?
1: हुन्छ, पद्माहरूको लागि चाहिँ लगायत हाम्रो छुट्टीको लागि साथीहरूमा स्मृति राणा मगर, पूर्णिमा सिंहर, सुस्मिता सिंहर, अनुजा सिंहर, कमला लुङ्गेली मगर, आकाङ्क्षा लान्छ मगर,
0: ओके। उहाँ हुनुहुन्थ्यो गोरी मगर हुनुहुन्थ्यो, उदयपुरको साथी हुनुहुन्थ्यो, उहाँ पनि छुट्टी सोध्नु भएको छ, एकदमै मिठो गीत रोजेर। र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97964950970 लाइन मार्फत चाहिँ। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो,
2: नमस्ते दिदी।
0: नमस्ते, नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? खोटाङ ऐसुलु खर्काबाट रोजिना तामाङ भन्नुभयो है?
2: हजुर दिदी।
0: अनि के छ रोजिना दिदी तपाईँको खबर? हजुर, हाम्रो नि एकदमै ठिकै छ भन्नुपर्छ सुले फिल्म परिवारलाई चाहिँ। र मौसमको कुरा गर्नुपर्दा चाहिँ हल्का धुमिराखेको छ भन्नुपर्छ रोजिनाजी। अनि के गर्दै हुनुहुन्छ यो समयमा? खाजा लिनुभयो कि बाँकी छ?
2: यो समयमा चाहिँ कार्यक्रम सुन्दै बसिरहेको छु भनौँ न, मेरो खोजा भइसक्यो अनि हजुरले खानु भइसक्यो बाँकी छ?
0: हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ, अब प्रोग्राम सकाएर खाने योजनामा हो भन्नुपर्छ है त। ओके, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, अब तपाईँले चाहिँ पानीमा साथीलाई सम्झन सक्नुहुनेछ नि है? रोसिनाजी हुनुहुन्थ्यो, उहाँ पनि छुट्टी सक्नु भएको छ, र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततिर नै जानेछु। रोसिनाजी र गोरीजीको आवाज, गोरीजीको रोजाइमा पर्न सफल एकदमै मिठो गीत रहेको छ, दिलमा ठाउँ छ, दिलमा ठाउँ छ भन्ने एकदमै मिठो गीत रहेको छ। यसमा चाहिँ आवाज गर्नुभएको छ अञ्जु पन्त र प्रशान्त शिवाकोटीको आवाजमा रहेको एकदमै मिठो गीतको साथमा चाहिँ पहिलो छुट्टो विश्राम पनि लिनेछ।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समय नै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಚಿಂತನ.
1: ಅಗಣಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಥತ್ ವ್ಯವಸ್ಥಾ ಕರಣಿಬಾಟ ಪ್ರಭಾವರಿ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಕ ಸಹಜೀಕರಣ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ನಿಶುಲ್ಕ ಸೇವಾ ಪ್ರಾಪ್ತ ಗರ್ನ ಸಕ್ತ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಕ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷಮಾ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಅನುರೋಧ ಗರಿ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮ ಕಸೈಕ ಪ್ರಲೋಭನ ನಗರಿ ಆಫ್ನೋ ಸೇವಾ ಲಿನ ಹಾರ್ದಿಕ ಅಪಿಲ್ ಕರ್ದ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮ ಕುನೆ ಗುನಾಸೋ ಆಯ್ಮಾ ಗುನಾಸೋ ಕುನೆ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖ ಸೂಚನೆ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಸಕ್ತ.
0: ಕೋಸಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲಾ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ವಿರಾಟ್ನಗರ್.
2: उपभोक्ता अधिकारको संरक्षण गरौं. गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं. कारोबारमा बिल विशोक लिने र दिने गरौं. कारोबारलाई पारदर्शी बनाऊ. नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ. वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं. वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं. वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ. निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं. भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं.
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश.
3: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन. ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो समानामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त.
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ.
3: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार.
4: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने.
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी.
5: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु. यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ. थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00. सुनु दुतकुण्ड नगरपालिका पाँच पल्लिरी सुनु खुम्बु.

0: छोरीको स्वागत गर्न चाहन्छु र भर्खरै मात्रामा चाहिँ हामीले पहिलो छुट्टो विश्राम पनि लिइसकेका छौं र तपाईँहरूले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुने एफएम 101.2 MHz कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ। र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97 64 50 74 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्ते। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उदयपुरबाट सरिता परियार भन्नुभयो है। ओके सरिताजी, अनि के छ तपाईँको खबर? हजुर, मेरो पनि एकदमै ठिकै छ भन्नुपर्छ सरिताजी। अनि के गर्दै हुनुहुन्छ यो समयमा? खाजा लिनुभयो कि बाँकी छ? हजुर, हाम्रो चाहिँ बाँकी छ भन्नुपर्छ सरिताजी। ल ठिक छ, कार्यक्रममा सहभागिता चढाउनु भएको छ सरिताजी। आज कुन गीत रोज्न जानुहुन्छ? ओके, पक्कै पनि तपाईँको लागि यो गीत राख्नेछौ। तपाईँले 5 जना साथीहरूलाई सम्झन सक्नुहुनेछ नि है? ओके, उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो, सरिता परियारसी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखि को हुनुहुन्छ? हेलो,
1: नमस्ते। नमस्कार दिदी।
0: नमस्ते, नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कहाँबाट को भन्नुभयो?
1: उदयपुरको तापलीबाट सीता मगर।
0: उदयपुरको तापलीबाट सीता मगर भन्नुभयो है?
1: हजुर।
0: अनि के छ सीताजी तपाईँको खबर?
1: मेरो खबर ठिकै छ भन्नुहुन्छ हजुर, के छ?
0: हजुर, हाम्रो त एकदमै ठिकै छ भन्नुपर्छ सीताजी। अनि के गर्दै हुनुहुन्छ यो समयमा?
1: मौसम
0: दिदी, ठिक छ सीताजी, हामीलाई पनि राखिदिनु होला नि है पछि फलेपछि। ओके, अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, तपाईँले चाहिँ 5 जना साथीहरूलाई सम्झन सक्नुहुनेछ नि है? ओके, उहाँ हुनुहुन्थ्यो सीता हुनुहुन्थ्यो, उदयपुरको साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततिर लाग्नेछौँ। सविताजी र सीताजीको रोसाईमा पर्न सफल एकदमै मिठो गीत रहेको छ, सिक्का नोटैमा भन्ने एकदमै मिठो गीत सुन्नेछौ। त्यसपछि फेरि पनि उपस्थित हुनेछौ।

0: हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौं र तपाईँले सायद मनोरञ्जन पनि लिनुभयो होला भन्ने आशा पनि गर्दछु। र आज चाहिँ विशेष गरेर शनिबारको दिन पनि रहेको छ होइन, कतिपय साथीहरू चाहिँ व्यस्त पनि हुनुहुन्छ होला र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97 64 50 74 को लाइनमा आफू चाहिँ आउन सक्नुहुनेछ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सौगात तामाङ उदयपुरबाट।
0: सौगात तामाङ उदयपुरबाट भन्नुभयो है?
1: हजुर नाना।
0: अनि के छ तपाईँको खबर सौगातजी?
1: खबरहरू सबै ठिकै छ भनौँ न, अनि तपाईँहरू के छ नि?
0: हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समयमा?
1: यो समय चाहिँ घटेर बसी बसै अघि भर्खरसम्म पानी आयो भनौँ न।
0: ए हजुर, अनि खाजा लिनुभयो कि बाँकी छ?
1: भइसक्यो, अनि तपाईँको भयो?
0: हजुर, हाम्रो चाहिँ बाँकी छ भन्नुपर्छ है सौगातजी।
1: ए हुन्छ, बिस्तारै दिनु होला।
0: हस् हुन्छ। ओके, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँ आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: मलाई दिलमा ठाउँ छ भन्ने सङ्ग राखिदिन्न।
0: हामीले दिलमा ठाउँ छ भने त बजिसक्यो भन्नुपर्छ है?
1: ए बजिसक्यो
0: हजुर।
1: मलाई भनेपछि तिम्रो काठमेरो मिलाउने सिरानी भन्ने सङ्ग राख्दिनँ।
0: ओके, पक्कै पनि तपाईँको लागि यो गीत राख्नेछ। तपाईँले पाँचजना साथीहरूलाई सम्झन सक्नुहुनेछ नि है?
1: हुन्छ, फर्स्टमा हजुरको लागि, अनि सोले पनि सम्पूर्ण परिवारको लागि, साथीहरू भन्नुपर्दा सबिना तामाङ, सबिन तामाङ, आर्थिका तामाङ, आकाङ्क्षा लामिछाने मगर,
0: ओके हुन्छ। उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो सौगातजी हुनुहुन्थ्यो, उहाँहरूले पनि एकदमै मिठो गीत रोजेर चाहिँ छुटिसक्नु भएको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97 64 49 74 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौँ र विशेष गरेर चाहिँ बर्खाको समय पनि छ होइन, बर्खाको समयमा चाहिँ अब विशेष गरेर बाटोहरू बिग्रिने हुन सक्छ होइन, त्यही कारणले गर्दाखेरि पनि तपाईँले चाहिँ सुरक्षित यात्राको लागि चाहिँ सडक अवस्थाहरू बुझेर चाहिँ यात्रा गर्नुहोला पनि भन्न चाहन्छु। र अब उनी चाहिँ अनि ढिला नगरी गर्न चाहिँ एकदमै मिठो गीत तर्फ लाग्नेछौ। एकदमै मिठो गीत रहेको छ ए माया भन्ने एकदमै मिठो सङ्ग गीत रहेको छ र यो गीतको साथमा चाहिँ हामी दोस्रो र अन्तिम विश्राम पनि लिनेछौ।

0: को जनहित मा जारी सन्देश पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता की तन्मा
1: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
2: जिल्ला स्वास्थ्य कार्यालय

0: बालिका सदस्य सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुर गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा

हामी स्वागत गर्न चाहन्छु। हामीले भर्खर मात्र दसैँको अन्तिम विश्राम पनि पार गरिसकेका छौं र तपाईँहरूले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनो एफएम 101.2 मेगाहर्जमा चाहिँ कार्यक्रम गीत गीतै लिएर उपस्थित भइसकेका छौं र तपाईँहरूसँग हामी मिठा मिठा कुराकानी गर्नेछौं, तपाईँहरूको हाल खबर बुझ्नेछौं र मिठा मिठा गीतहरू पनि सुन्नेछौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97.50/74 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र तपाईँहरूले हामीसँग चाहिँ अझै पनि दुईवटा गीतहरू चाहिँ बाँकी रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ तपाईँलाई मनपर्ने गीत चाहिँ रोज्न सक्नुहुनेछ र पाँचजना साथीहरूलाई चाहिँ सम्झाउन सक्नुहुनेछ र तपाईँहरू गीतलाई गीत चाहिँ थाहा पाएर चाहिँ आउनुहोला पनि भन्न चाहन्छु र कतिपय साथीहरू चाहिँ गीत पनि थाहा हुँदैन होइन, त्यही कारणले गर्दाखेरि चाहिँ गीत थाहा भएर चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु। हामीसँग चाहिँ अझै पनि दुईवटा गीतहरू चाहिँ बाँकी रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुने चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ। हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौँ र सायद तपाईँहरू व्यस्तता पनि हुनुहुन्छ होला होइन, आफ्नो काममा हुनुहुन्छ होला, आज जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु र अब भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछौँ। हाई हाई तिम्रो बोली भन्ने एकदमै मिठो गीत रहेको छ, भर्खरै भर्खरै बजारमा आएको गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ राजुमा स्याङ्गी र लक्ष्मी पौडेलको आवाजमा रहेको एकदमै मिठो यो गीत सुनेछौ। त्यसपछि फेरि उपस्थित हुनेछ।

अब हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौं। हिजो मात्र बजारमा आएको गीत हो होइन, कतिपय साथीहरूले त सुनि पनि सक्नुभएको होला होइन। सो तपाईँहरूले सायद सुनेर पनि मनोरञ्जन लिनुभयो होला भन्ने आशा पनि गर्दछु। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हाम्रो टेलिफोन लाइन चाहिँ खुला गरिसकेका छौं र अब भने चाहिँ हामीसँग एउटा मात्रै गीत बाँकी रहेको छ, नेशनल सङ रहेको छ। र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ कुन हो भनेर चाहिँ भन्नुपर्ने हुन्छ होइन। कतिपय साथीहरूले रेडियो सुनिराख्नु भएको छ भने पनि, र कतिपय साथीहरूले सायद रेडियो नसुन्न पनि सकिन्छ होइन, किनभने आफ्नै काममा व्यस्तता पनि होला। र कतिपय साथीहरूले रेडियो सुन्दै पनि काम गरिराख्नु भएको पनि हुन सक्छ होइन। अहिले त विभिन्न सोसियल मिडियाहरू छ होइन, त्यही कारणले गर्दा पनि रेडियोलाई कम सुन्ने गर्दछ। तर पनि हाम्रो कार्यक्रमलाई र हाम्रो रेडियोलाई चाहिँ माया पनि गरिदिनु होला भन्न चाहन्छु। र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौं र कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि सकिसकेको छ। र विशेष गरेर कार्यक्रममा सहभागिता जनाउनु भयो सम्पूर्णलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु। फोन ट्राई गर्नुभयो, फोन गर्नुभयो सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। र मेरो बन्द कुठाको आवाजलाई चाहिँ तपाईँको रेडियो स्टेशनमा चाहिँ पुर्याउनको लागि चाहिँ भरपूर सपोर्ट मिलेको छ होइन। सुकी लमु शेर्पाजीलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र अन्तिममा चाहिँ एकदमै मिठो गीत रहेको छ, राष्ट्रिय भावनाले समेटेको गीत जहाँ सुनका बाला छर्छ भन्ने एकदमै मिठो राष्ट्रिय भावनाले समेटेको गीत रहेको छ। यसमा चाहिँ आवाज गर्नुभएको छ सौरभ आचार्यको आवाजमा रहेको यो मिठो राष्ट्रिय भावनाले समेटेको गीत छाँदै म कार्यक्रम प्रस्तुत

0: प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 038-52-04-03।
1: समयमै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 भन्दा अगाडि 5 वर्ष र 2014/14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रतिष्ठान।

0: काठमाडौँ एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Sony FM. Studio time.
2: It's 5 PM. साँझको 5 बजे.
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु.

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 देशका विभिन्न भाग र www.sunfm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलो हालचाल लिएर आइपुगे म रेविका राई।

विश्व कीर्तिमानी पर्वतारी निर्मल पूर्जा निम्स दाईको निधन भएको छ। पाकिस्तानको ब्रडपिक हिमालको हिम पहिरोमा उहाँ सहित अन्य 10 जना बेपत्ता भएका थिए। पूर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपर्टले उहाँको निधन भएको जानकारी सञ्जाल मार्फत गराएको हो। बेपत्ता 10 मध्ये 6 जना नेपाली पर्वतारी रहेका थिए। 4 जनाको शव भने शुक्रबार नै फेला परेको जनाएको छ। पाकिस्तानको कडाकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रडपिकमा गत बिहिबार 14 साउन मध्यतिर हिम पहिरो गएको थियो। उक्त हिम पहिरोमा 6 जना नेपाली सहित 10 जना आरोही बेपत्ता भएका थिए। पूर्जा टोलीका नेता थिए। पूर्जाले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै हिमाल 14 हिमाल केवल 6 महिना भन्दा केही बढ़ी अवधिमा आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेका थिए। विश्वको 12 अग्नि हिमाल ब्रडपिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमाल मध्ये एक मानिन्छ। सुनसरीको दिवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेको प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका हुन्। जिल्ला प्रशासन कार्य सुनसरीले 10 वटा पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 जना भन्दा बढ़ी व्यक्ति नै एकै ठाउँमा भेला हुन सभा जुलुस प्रदर्शन बैठक तथा धरना भने कर्फ्यू यथावता रहेका छ। गोल बजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकेको क्षेत्र समयभित्र पनि कोही मानिस घर बाहिर निस्कन सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्नेसम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यूभन्दा अघि कुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकेको समयमा हिटिङ गर्न छुट हुन्छ तर धेरै मानिस भेला हुन जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाएको छ। नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण अवस्था लाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरासी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा दिँदै खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको उल्लेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेतालाई आग्रह गरेको छ। हतियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा बक्स पत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय खन्ठेल ललितपुरका 3 नासुसहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 3 लाख रूपियाँ बरामद भएको छ। हतियारको टोलीले गए राती ललितपुर मालपोतका नासुहरू उत्तम कुवर विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो। उनीहरूसँगै लेखापढ़ी व्यवसायी शैलेन्द्र राणा मगर समीर कटुवाल समेत पक्राउ परेका हतियारका प्रवक्ता सुरेश नेपालीले जानकारी दिनुभएको छ। जग्गाको बक्स पत्र गराउने काममा दुखर हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अख्तियारले उनीहरूसँग घुस बाहेक स्रोतमा खुलेको 24,890 रूपियाँ पनि बरामद भएको जनाएको छ। उनीहरू एक होटलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमाथि थप अनुसन्धान भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनैतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहार सम्बन्धी विषयलाई लिएर अनलाइनसम्म कक्रोस जनता पार्टी सीजेपीले नयाँ दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र
शासन सम्बन्धी असन्तुष्टिसँगै जोडिँदै गए पछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमको अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक विवृति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनीहरू मेटा र एक्सराय प्रधानमन्त्रीलाई लक्षित गरी बनाएको अपमानजनक तथा तोतमोत गरेको सामग्री हटाउन आग्रह गरेको जनाएको छ। अन्त्यमा खेल समाचार। नेक्स क्लब रियल म्याड्रिडका स्टार भिनियस जुनियरको भविष्य अनिर्णय परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नभुटाउने स्पष्ट पारेको छ। यदि भिनियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाएको छ। राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी रहेको छ। उहाँ विश्वकपपछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किनेछन्। त्यसपछि उहाँले रियल म्याड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भनी निर्णय लिन सक्ने बताएको छ। गएको सिजन प्रशिक्षक जावी अलसोन्सका नेतृत्वमा भिनियस पूर्ण रूपमा सन्तुष्ट नरहेको सूचना भएको छ। यही कारण पनि उहाँको भविष्यबारे विभिन्न अक्कलबाजी भइरहेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08-35-16 फोन वा solifilmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। सात बजेको सोनी समाचारमा फेरि भेटिनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोनी फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि

0: चालक र सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन छ महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानु हो। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
1: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
0: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
1: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
0: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने।
1: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाँडै केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 9585017979
2: र 01592216। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाँडै किच्चेपाटी, काठमाडौँ।
0: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ।

0: सबै बिग्रिने जस्तोको हुन सक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा बस्ने जस्तो लक्ष्य छ त। कतै लागौसो त भाइ के भएको तिमीलाई उदाहरी भन त।
1: खै दिदी के हुनु, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुबको हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छिट प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सृजना गरी दुर्गति तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरून्। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगोल र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।

0: नाना दोष लेखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 भन्दैमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक रूप से 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना दण्ड सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतको कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्मी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन।

0: नमस्कार स्वयं सेविका दीदी
1: नमस्कार नमस्कार दुई भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
0: हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन हो
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गरे
4: यता नआवै बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: के हुनु सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नु पर्छ है पछि जेसुकै गर
5: महिनावारी भएको बेला खाना नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
7: महिनावारीलाई
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: उत्पत्तिदेखि आजसम्म कसैको उपनिवेशमा नपरेको इन्द्रको स्वर्गभन्दा महान मेरो देश दुई विशाल साम्राज्यहरू गुलाम हुँदा पनि अटल भएर उभिएको हिमालयको शान मेरो देश
10: अझ किन यति विघ्न लाचार छ
9: किन लाचार छ आफ्नै सिमानाभित्र परचक्रीको झण्डा गाडिँदा किन लाचार छ आफ्नै भूगोल पराईको नक्साभित्र पारिँदा अनि किन लाचार छन् यो देशका युवा आमाको छातीमाथि विदेशी बुट बजारिँदा उठौं जागौं जागौं युवा हौ र प्रमाणित गरिदिउ कि आज पनि किल्लामा प्याक प्याक हुँदै लड्ने बलभद्र र अमर सिंहहरूको रगत पानी भइसकेको छैन आफू भित्रको मूर्छित गोर्खालीलाई जगाउँ र देश हाँक्नेहरूलाई पनि झकझकाऊ कि हाम्रा पुर्खाले त हामीलाई विश्व तर्सिने बहादुरीको विरासत छोडेर गए कि हामीले हाम्रा सन्ततिलाई गुलामी र कायरताको इतिहास छोडेर जाने कुनै जात र धर्ममा बाँडिएर होइन कुनै राजनीतिको नाराले भाँडिएर होइन हृदयमा नेपाल केवल नेपाल राखेर संकल्प गरौं कि हाम्रा प्रत्येक सिमानाकाहरू फिर्ता ल्याएरै छाड्नेछौ चाहे त्यो छिमेकीले मिचेको होस् चाहे कुनै देशद्रोहीले बेचेको होस्

0: स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन
2: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
3: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेकसिट नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन

0: ताड़ पखाला धीरे दुख दियो तीन दिन भैस निको भैन डाक्टर
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने यसरी गर्छु
2: नेपाल सरकार विज्ञापन

0: मरेकी हो
1: हेरो त रगतै रगत छ्याम त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जिब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ दिन बाटोमा बाटो काटेको
1: अरे हेरो त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
0: पहिला कसैले भन्नु
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: कर प्रिन्ट रुजुकरको रकम र तवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश दिवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजली व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने। लडाई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी भनसा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वैमनस्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभावकारी माध्यम
1: यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रियता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुटाउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
0: कांग्रेस संस्थापन उत्तरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई। स्पेनमा एकैपटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरूबीच विवाद सृजना। र रियल मैड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढाएको प्रस्ताव नस्वीकारे
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: फोन 0754-393-5555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहण क्रममा हिम पहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गएको छ। बिहिबार बेलुका 6 नेपाली सहित 10 सदस्यीय टोली पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहण क्रममा हिम पहिरोमा परेको थियो। 10 मध्ये 4 शव हिजो नै फेला परेको थियो। आज थप शव भेटिएको र टोलीमा रहेका कोही पनि जीवित नरहेका पूर्जा संस्थापक रहेको संस्था लाइट एक्सप्रेस एक्सपिक्टले जनाएको छ। पर्यटन विभागका अनुसार हिम पहिरोमा परेका नेपालीहरूमा निर्मल पूजा सहित पूर्व बहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिम्डिङ शेर्पा र ग्यालु शेर्पा हुनुहुन्छ। उहाँहरू सबैको निधन भएको हो। लाइट एक्सपर्टले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै निर्मल पूर्जा अर्थात न्यूज दाईले दुःखद रूपमा ज्यान गुमाउनु भएको उल्लेख गरेको छ। विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान आरोही मध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। संसारका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल अतिरिक्त अक्सिजन बिना संसारका 3 सर्वोच्च हिमाल 75 दिन 21 घण्टा र 45 मिनटमा आरोहण गर्ने विश्व कीर्तिमान पनि बनाउनु भएको छ। अरू थुप्रै कीर्तिमान बनाउनु भएका निर्मल आधुनिक पर्वतारोहण इतिहासमा सबैभन्दा साहसी र कीर्तिमानी आरोहीको रूपमा चिनिनुहुन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पीकको हिम पहिरोमा ज्यान गुमाएका निर्मल पूजा सहितका नेपाली आरोहीको निधनमा श्रद्धांजलि व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत प्रधानमन्त्री शाहले पर्वतारोहीहरूको निधनले आरोहीको भौतिक यात्रा मात्र रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ। यस्तै सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गर्नुभएको छ।
5: सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा जुलुस प्रदर्शन बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्किन, सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्ने सम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक खुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा आवश्यकता काम वा तोकिएको समयमा हिडुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरी जरिवाना वा केही दिन हिरासतमा राख्ने जस्ता कार्यवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन। सुनसरीको कप्तानगंजमा भएको आइतबार राति गएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेको थियो। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्ने निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। आपसी सद्भाव बढ़ाउन गीत संगीतको भूमिका बारेको चर्चा अहिले केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
0: नेपाली कांग्रेसको संस्थापन इतरपक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतरपक्षको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी इतरपक्षले भेलाका लागि आयोजक समिति गठन गरेको जानकारी दिएको हो। राष्ट्रिय भेलाका लागि गठन गरेको 551 सदस्यीय आयोजक समितिको संयोजकमा नेता शशांक कोइराला तोकिने भएको छ। इतरपक्षको राष्ट्रिय भेला यही साम 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा हुनेछ। पार्टीभित्र सम्पूर्ण एकताका लागि प्रयास धैर्यता र पहल गर्दा गर्दै पनि बदी जिम्मेवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको इतर पक्षको आरोप छ। संयोजक कोइराला निकाल्नु भएको विज्ञप्तिमा पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख छ। भेलामा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ। 14 महाधिवेशनमा 4,743 जना महाधिवेशन प्रतिनिधि थिए। विशेष महाधिवेशनको कानूनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरू बीच कुरा मिलेको छैन, त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ़दो छ। नीति स्मृति दिवसमा संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रम गरेका थिए। विदेशमा रहनुभएका पूर्व सभापति शेरबहादुर देउवा साउनभित्र नेपाल फर्कनुहुने चर्चा छ, तर उहाँ राष्ट्रिय भेलामा सहभागी हुने नहुने भने अहिलेसम्म निश्चित भइसकेको छैन।
5: नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको

0: सबसे नियम था
1: विशेषता रू 2 करोड़ सम्म को कर्जा सुविधा
0: घर तथा अपार्टमेंट खरीद घर निर्माण तथा मरमत संहार करना
1: 25 वर्ष सम्म को लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: संपूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारी को लागी आज आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, हेयर फ्रायर लगाया अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् सबै पनि भन्नु हुँदैछ मलाई त मेजरको पानी लागिसकेको छ मेजर अप्लायन्सेस मेजरको पानी लाग्छ
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले पाकिस्तानमा गएको हिम पहिरोमा विश्वकृतिमानी पर्वतारोही निर्मल पूजा सहित 6 जना नेपालीको ज्यान गयो प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो निषेधाज्ञा कायम नै कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन बाध्य भएर छुट्टै भेला गर्नु परेको जिकिर ग्यास आपूर्ति सहज बनाउन वितरकलाई निगमको निर्देशन लगायतका खबर प्रस्तुत गरे
5: नेपाल दर्पणमा अब बाँकी खबर कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज 2 राष्ट्रिय कोदो दिवस मनाइएको छ मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसका अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको छ सरकारले गएको वर्षदेखि साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा संवर्धन नाराका साथ दिवस मनाइएको छ स्वास्थ्यका लागि उपयोगी थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ कृषि विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन् कोदोको रोटी र ढिँडो मात्रै नभई अरू विभिन्न परिकार खीर मम बिस्कुट कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो
4: मधेस प्रदेशमा रोपाई अन्तिम चरण पुगेको छ मधेस प्रदेश कृषि विकास निर्देशालयका अनुसार अहिलेसम्म मधेस प्रदेशका 3,50,118.88 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो जुन कुल रोपाई योग्य क्षेत्रफलको 91.55% हो मध्य प्रदेशका 8 जिल्लामध्ये सिरामा सबैभन्दा बढ़ी 7% धान रोपाई सम्पन्न भएको मध्य प्रदेश कृषि विकास निर्देशालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो 70%मा 90% धान रोपाई सम्पन्न भएको छ यस्तै धनुषामा 85%, महोत्तरीमा 74.77%, सर्लाहीमा 94%, रौतहटमा 93%, बाह्रमा 95% र पर्सामा 91% धान रोपाई सम्पन्न भएको छ मध्य प्रदेशमा कुल 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ अनुकूल वर्षा र पर्याप्त सिंचाई सुविधाका कारण यस वर्ष रोपाई सन्तोषजनक रूपमा अघि बढ़ेको अधिकृत विश्वकर्माको भनाइ छ
5: अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ़दै जाँदा काखरभिटा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ गएको आर्थिक वर्ष 2082-83 अलैँची निर्यातबाट 12,63,69,70,000 रूपियाँ बराबरको कारोबार भएको छ काकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैँची निर्यात भएको थियो अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो प्रतिशतका आधारमा अलैँची निर्यात झण्डै 64.65% बढ़ेको देखिन्छ कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ गएको आर्थिक वर्षमा काकरभिटा नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलो मात्रै अलैँची निर्यात भएको थियो काकरभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङखल राईका अनुसार नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजारमा माग बढ़ेसँगै निर्यात कारोबार बढ़ेको हो नेपालको पूर्वी पहाड़ी क्षेत्रका जिल्लाहरूमा बढ़ी उत्पादन हुने अलैँची प्रमुख नगदे बाली मध्ये एक हो

0: सरकारले सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुरहरूले समर्पित इजलास गठन गर्न माग गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनु भएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औषधिको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 सालको माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरले सामान्य ठगीको घटनाभन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन सम्पत्ति र देशको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ।
1: उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश माताहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ रूपियाँ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र माताहतका निकायबाट हुने जनाएको छ। त्यसै गरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही साउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा पनि अनलाइनबाटै सम्पादन हुने उल्लेख छ।
0: नवलपरासी पश्चिमको सुनवल नगरपालिका नम्बर 6 माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। दिउँसो सुनवल 6:20 बस्ने 33 वर्षका मोहम्मद फिराद मियाँको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। घर नजिकै रहेको बन्ना खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई स्थानीय मेडिकलमा लगेको उपचारको क्रममा ज्यान गएको हो। यसैबीच सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एकजनाको ज्यान गएको छ। बिहान 9:30 महेन्द्रनगरमा रहेको विश्वविद्यालय केन्द्र क्याम्पसको 3 तले भवनको छतबाट झरेका बेदकोट नगरपालिका 4 23 वर्षीय उत्तम कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
3: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र दीजिए सेवा जिसको
1: देशों खुशी को कनेक्शन
2: गांठ को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य धर्मदेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
3: धर्मदेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा नियमित दाँत जांच स्केलिंग तथा पॉलिसिंग फिलिंग रूट कैनल दाँत निकाल्ने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: धर्मदेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनको उत्तरी भूभाग एउटा क्षेत्रमा झण्डै 60,000 आप्रवासी अनधिकृत रूपमा प्रवेश गरेपछि उत्पन्न तनाव विस्तारै शान्त हुँदै गएको छ। तर यस घटनाले युरोपेली संघ यूका सदस्य देशहरूबीच भने गम्भीर राजनीतिक विवाद सृजना गरिदिएको छ। स्पेनी अधिकारीहरूका अनुसार हिजो सीमा पार गरी छिरेका धेरैजसो आप्रवासीहरू मोरक्को नै फर्काइसकिएको छ। फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या 67 पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले पुष्टि गर्नुभएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। यस घटनालाई लिएर इटालीले स्पेनसम्मको सीमामा दिँदै आएको सिन्जेन क्षेत्रको भिसा बिनाको आवत जावत सुविधा अस्थायी रूपमा निलम्बन गरेको छ। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको यो कदमलाई फिनल्याण्ड डेनमार्क र चेक गणतन्त्रले पनि समर्थन गरेका छन्। यता स्पेनका प्रधानमन्त्री सान्चेज युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लियनलाई पत्र लेख्दै केही युरोपेली देशहरूको यो प्रतिक्रियालाई पूर्वाग्रह र राजनीतिक स्वार्थबाट प्रेरित स्वार्थी र गैर कानूनी भन्दै कड़ा आपत्ति जनाउनु भएको छ। अमेरिकाले भने यस घटनालाई स्पेनको फितलो आप्रवासन नीतिको नतिजा भनेको छ। मानव तस्करहरूले अदालतको पछिल्लो फैसलाको गलत फाइदा उठाएर यस्तो गराएको दावी गर्दै स्पेनले मोरक्कोसँगको सीमा सुरक्षा थप कड़ा बनाएको छ।
4: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्षकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहाट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टि जोड़िँदै सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीहरूका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरीको उजुरीको सामना गरिरहेका छन्। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ दिन चाहेको र युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनु भएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालेको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छान्न अनुमति दिइने जनाइएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ESPNका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पछिदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किन्छ। त्यसपछि उनले रियल मड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जावी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अंक आकडबाजी भइरहेको छ। यता इंग्लिश क्लब आर्सेनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सेनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताइएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुन्।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो। आजको रंग दर्पण सामाजिक सद्भाव कायम राख्न गीत संगीतको भूमिकामा केन्द्रित छ।

नेपाली समाजमा गीत संगीतले सधैं समाजलाई जोड्ने र सान्त्वना दिने भूमिका खेलेको छ। राणाकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्म, सशस्त्र द्वन्द्वदेखि 2072 को भूकम्पसम्म हरेक समयमा गीत संगीतले समाजलाई जोड्ने, सान्त्वना दिने र साझा पहिचान झल्काउने काम गरेको इतिहास छ। गएको भदौको नवयुवा आन्दोलनमा पनि गीतले परिवर्तनमा ठूलो भूमिका खेल्यो, तर कतिपय अवस्थामा यही गीत संगीतको दुरूपयोग र असन्तुलित प्रयोगले विवाद पनि निम्त्याउँछ। सुनसरीमा डीजे र लाउड स्पीकरको तीव्र आवाजका कारण केही सामाजिक विवाद सिर्जना भयो, त्यसकै कारण तनावपूर्ण अवस्था बन्यो। जुन संगीत वा आवाजले विवाद जन्माएको छ, त्यसैबाट उत्पन्न आवाजलाई सही र सकारात्मक लयका माध्यमबाट मत्थर पार्न पनि सकिन्छ।

0: जस्तै अवस्थामा समाजलाई जोड्ने र चोट पुगेको मनलाई सान्त्वना दिने जिम्मेवारी गीत संगीतले पनि उत्तिकै बोकेको छ। विक्रम सम्वत 2045-46 नेपाल भारत व्यापार तथा पारवाहन सन्धि नवीकरण नहुँदा देशले भोगेको नाकाबन्दीको बेला चीनबाट मटीतेल र नुन आयात गर्नुपर्ने कठिन परिस्थितिमा नागरिकको मनोबल उच्च राख्न सांगीतिक अभियान नै चलाइएको थियो। अमर गुरूङको नेतृत्वमा पूर्वतर्फ र भक्तराज आचार्य लगायतका श्रष्टाहरूको नेतृत्वमा पश्चिमतर्फ टोली खटाई देशैभरि देशभक्तिका गीत गुन्जाइएको त्यो ऐतिहासिक अभियानले नागरिकमा उत्साह र राष्ट्रिय एकताको संचार गराएको थियो।
1: ऐन भने देश भक्ति

तस्करीको घटनापछि संचार माध्यम र सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काउने सामग्री फैलिन थालेपछि धेरैले सामाजिक सञ्जालको अतिरञ्जनाबाट पर्ने असरप्रति सचेत हुन आग्रह गरिरहेका छन्। यस्तो परिस्थितिमा सकारात्मक र जोड्ने सन्देश दिने सांस्कृतिक सामग्री विशिष्ट गीत संगीत झन बढ़ी अर्थपूर्ण बन्न पुगेको छ। पूर्व राजादेखि नेता कलाकार सुरक्षाकर्मी सबैबाट सामाजिक सद्भाव कायम राख्ने आवाज पनि उठिरहेको छ। समाजमा दूरी र वैमनस्यता बढ़ेको बेला मातृभाषाका गीतहरू शान्ति र सहअस्तित्वका धुनहरू तथा सामाजिक सद्भाव बोकेका सृजनाहरू प्रत्यक्ष प्रस्तुत गरिनुपर्छ किनकि शब्द सुर र तालका माध्यमबाट मानिसको भावनालाई सकारात्मक दिशातर्फ मोड्न सकिन्छ।

0: काम खुली भन्दे दापे
1: अहिलेको सूचना युगमा सद्भावको सन्देश छिटो र व्यापक फैलाउने काममा सामाजिक सञ्जालको भूमिका निर्णायक बनेको छ। पहिले रेडियो र टेलिभिजनमा मात्र सीमित रहने सन्देशमूलक गीत अहिले फेसबुक, युट्यूब र टिकटक मार्फत मिनटभित्रै लाखौं दर्शकसम्म पुग्न सक्छ। यही कारणले नेपाल प्रहरीले पनि आफ्ना सद्भाव सम्बन्धी सन्देशलाई गीत संगीतका सामग्री मार्फत प्रस्तुत गरिरहेको छ।

0: पछिल्लो इतिहासमा आउँदा हरेक युग क्रान्ति र परिवर्तनमा संगीतले ठूलो भूमिका निर्वाह गरेको पाइन्छ। चाहे त्यो जनआन्दोलन होस् वा शान्ति स्थापनाको प्रयास, संगीत सधैँ अगाडि उभिएको देखिन्छ। मन शान्त बनाउने, रिस र आवेग कम गर्ने तथा मस्तिष्कलाई सन्तुलित राख्ने संगीतको यही अद्भुत क्षमताले नै अन्तत सामाजिक सद्भाव कायम गराउन मदत गर्छ। संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका संस्थापक राजु केसी:
1: संगीतसँग एउटा शक्तिशाली एउटा भावना, राष्ट्रियता, राष्ट्रिय एकतालाई चाहिँ बोक्न सक्छ भनेर प्रत्येक राष्ट्रले राष्ट्रगान बनाएको, जसरी हाम्रो नेपालमा पनि छ। संगीतले सांस्कृतिक एकतालाई चाहिँ जोड्छ। विविध भाषा समुदायको मानिस सँगै बसेर गीत संगीत सुन्दा आपसी दूरी कम हुन्छ र शब्दाव पनि त बढ्छ नि। त्यसका निमित्त शब्दाव बढाउने, गीत संगीतको प्रस्तुति गर्ने, मातृभाषामा शब्दाव र शान्तिको अर्थ बोकेका गीतहरूलाई प्रस्तुत गर्न सकिन्छ लाइभमा। यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रियता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुटाउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
2: रंगदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: पाकिस्तानमा गएको हिम पहिरोमा विश्वकीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजली व्यक्त: साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
2: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वैमनुष्यताको समयमा गीत संगीत र समाज जोड्ने प्रभावकारी।
0: कांग्रेस संस्थापन नेतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोग समिति गठन, बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
2: स्पेन भनेकी पटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरू बीच विवाद सृजना।
0: रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छोड्नु पर्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश देवाली र भोजेन्द्र बसेल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: स्वस्थ विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र

0: radio next to your heart.
1: Zulu FM 101.2 megahertz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
3: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा
2: प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

जैन सी अने नमस्कार श्रोता मित्र स्वागत है कार्यक्रम नारियासा में। नारियासा ठीक द्वारा नेपाल द्वारा नियमित प्रसारित वीडियो कार्यक्रम हो जो हरेक हप्ता तपाईले आफ्नो नजिकै एफएम स्टेशन सुन्न सक्नुहुन्छ। मेरो नाम ममता नेपाली हो र कार्यक्रमको बारेमा यदि तपाई पहिलो चोटि सुन्दै हुनुहुन्छ र कार्यक्रम कस्तो कार्यक्रम हो के हो भन्ने तपाईलाई लाग्दैछ भने कार्यक्रम नारी आशा तपाई र म जस्तै दिदी बहिनीको लागि विशेष रूपमा तयार गरिएको कार्यक्रम हो जहाँ हामी कुराकानी गर्छौं हाम्रो फेथको बारेमा, हाम्रो विश्वास, हाम्रो आस्थाको बारेमा, विशेष हाम्रो सृष्टिकर्ता परमेश्वरमा भएको हाम्रो आशाको बारेमा हामी कुरा गर्छौं र साथसाथै हाम्रो जीवनसँग, दैनिक जीवनसँग सम्बन्धित विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्ने गर्छौं। यदि तपाईँ हाम्रो नियमित श्रोता हुनुहुन्छ भने तपाईँलाई राम्रोसँग थाहा छ हामी कार्यक्रममा के कस्ता कुराकानी गर्छौं र तपाईँ कतिको आश्वासित हुन सक्नुहुन्छ कार्यक्रमबाट भनेर। आजको कार्यक्रममा पनि तपाईँलाई आश्वासित गर्नको लागि मसँग केही विषयहरू छन् र यदि तपाईँ नियमित श्रोता हुनुहुन्छ भने आज हामी के बारेमा कुरा गर्दैछौ अथवा यो महिनाभरि नै हामी के को बारेमा कुरा गर्दैछौ भन्ने तपाईँलाई थाहा छ। कार्यक्रममा नारी आशामा यो महिनाभरि नै हामी प्रेग्नेन्सीको बारेमा कुरा गर्दैछौ र एउटा होल सब्जेक्ट प्रेग्नेन्सी हो भने त्यसलाई टुक्र्याएर हरेक हप्ता पाँच हप्तासम्म हामी केही नयाँ कुराहरू सिक्ने र एकअर्कालाई फाइदा हुने कुराहरू गर्ने हामी चमकको गरिराखेका छौं। आजको कार्यक्रममा पनि हामी प्रेग्नेन्सी सँगै सम्बन्धित एउटा विषयमा कुराकानी गर्नेछौं तर त्योभन्दा अगाडि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने धेरै धेरै बधाई छ। परमेश्वरले तपाईँको जीवनमा दिनुभएको यो आशिष, यो खुशीको लागि परमेश्वरलाई धन्यवाद छ र तपाईँ आफ्नो एकदमै राम्रो वास्ता गरिराख्नु भएको छ होला भन्ने पनि म आशा लिन्छु। कार्यक्रम शुरू गरौं। कार्यक्रम अन्तिम समय सुन्नु होला। कार्यक्रममा आज पक्कै पनि तपाईँलाई फाइदा हुने कुराहरू तपाईँले सुन्न सक्नुहुन्छ। यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्न भने पनि तपाईँको लागि पछि काम लाग्न सक्छ अथवा तपाईँको चिनजानमा, साथीभाइ, तपाईँको छिमेकमा या परिवारमा अरू कोही गर्भवती हुनुहुन्छ भने उहाँहरूको निम्ति पनि तपाईँले कार्यक्रम सुनेर उहाँहरूलाई सहायता पुर्याउन सक्नुहुनेछ। आउनुहोस् कार्यक्रम शुरू गरौं। प्रिय श्रोता मित्र, अस्तिको हप्ताको कार्यक्रम तपाईँले सुन्नु भएको थियो भने अस्तिको हप्ता चाहिँ बेसिकली हामीले प्रेग्नेन्सी चाहिँ कसरी परमेश्वरको योजना हो अथवा प्रेग्नेन्ट हुनु अथवा बच्चाको जुन हुर्काईको, बढाईको र जन्मको जुन प्रक्रिया छ त्यसको निम्ति परमेश्वरले कसरी हामीलाई तयार गर्नुभएको छ अथवा यो परमेश्वरको इच्छाभित्रको कुरा हो है भन्ने विषयमा हामीले कुरा गरेका थियौं भने आज हामी कुराकानी गर्दैछौ प्रेग्नेन्सीको समयमा हाम्रो हेल्थको बारेमा, हाम्रो स्वास्थ्यको बारेमा अथवा हाम्रो फिजिकल स्वास्थ्यलाई चाहिँ हामी कसरी हेरविचार गर्न सक्छौ, के कस्ता कुराहरू चाहिँ एकदमै धेरै महत्वपूर्ण छन् भन्ने कुरा चाहिँ हामीले आजको कार्यक्रममा यहाँहरूसँग बाँड्ने हामीले जनवरको गरेका छौं। ध्यान दिएर सुन्नु होला र यो तपाईँको लागि एकदमै फाइदाजनक हुन सक्छ। यदि केही कुराहरू अघिबाटै हुन त जब तपाईँ आफू प्रेग्नेन्ट छु भन्ने थाहा पाउनुभयो त्यो दिनदेखि नै तपाईँले आफ्नो स्वास्थ्यको पहिलोभन्दा धेरै राम्रोसँग वास्ता गर्न शुरू गरिसक्नु भएको छ होला। म आफै पनि प्रेग्नेन्ट छु र यो मैले आफैले पनि अनुभव गरेको कुरा हो। म एकदमै मुख बाघ मार्न सक्ने होइन, एकदमै पिरो खानुपर्ने, एकदमै खानेकुरामा चाहिँ मुख बाँध्ने या कन्ट्रोल गर्न नसक्ने मानिस म हुँ। तर जस्तै मैले थाहा गरेँ कि मेरो गर्भमा चाहिँ अब बच्चा हुर्किँदैछ र प्रेग्नेन्ट छु भन्ने थाहा पाएपछि त्यो स्वतः कति बानीहरू परिवर्तन हुने रहेछन्। मैले योभन्दा अगाडि मुख बाँध्न नसकेका कुराहरू पनि मैले मुख बाँध्न थालेँ किनकि अब यो मेरो मात्र शरीरको कुरा भएन तर मेरो शरीरभित्र हुर्किँदै गरेको अर्को व्यक्ति या भन्नु सानो मान्छेको पनि स्वास्थ्यसँग यो सम्बन्धित भएको कारणले मैले खानेकुराले चाहिँ मेरो गर्भमा हुर्किराखेको बच्चालाई पनि असर गर्छ है, उसलाई पनि राम्रो खाए, राम्रो नराम्रो खाए, उसलाई पनि नराम्रो हुन्छ भन्ने कुरा भइसकेपछि चाहिँ अब यो मसँग मात्रै या मेरो मात्र व्यक्तिगत निर्णयसँग सम्बन्धित भएन अनि त्यो एउटा जिम्मेवारीपनाको बोझले पनि कति कुराहरू आफै परिवर्तन हुँदो रहेछ र अरू बेलामा भन्दा हामी एकदम राम्रोसँग आफ्नो स्वास्थ्यको विचार गर्न थाल्छौं तर पनि कति कुराहरू यदि पहिलोचोटि हामी
कार्यक्रममा भन्दैछौ या पहिलोचोटि तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने चाहिँ कति कुराहरू थाहा हुन सक्छ, कति कुराहरू हामीले योभन्दा अगाडि खोज खबर पनि गरेका हुँदैनौ र अब हुन त परिवारमा हाम्रो परिवारमा छिमेकमा अरू पनि यो जर्नीबाट भएर जानुभएको हुँदा कति कुराहरू थाहा हुन्छ तर स्पेसिफिकली यही नै कुरा हुन्छ है भन्नु चाहिँ कतिचोटि थाहा हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ आजको कार्यक्रममा हामी विशेष गर्भावस्थाको समयमा चाहिँ एउटा महिलाले आफ्नो स्वास्थ्यको कसरी हेरविचार गर्नुपर्छ, के गर्न सकिन्छ भन्ने बारेमा हामी कुराकानी गर्नेछौ। परमेश्वरको वचनले पनि हामीलाई भन्छ कि हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर हो, उहाँको वासस्थान हो भनेर भन्छ। तपाईँले यो कुरा पहिलो कोरिन्थीको पुस्तक छ अध्यायको 19-20 तपाईँले हेर्न सक्नुहुन्छ कि कसरी हाम्रो मन्दिर चाहिँ टेम्पल अफ द होली स्पिरिट भनेर भन्छ, होइन, पवित्र आत्माको मन्दिर हो, परमेश्वरको वासस्थान हो, परमेश्वर बस्ने ठाउँ हो भनेर हाम्रो शरीरलाई बाइबलले पनि बताएको छ। त्यसकारण गर्भावस्थामा मात्र होइन तर अरू बेलामा पनि हामीले हाम्रो स्वास्थ्य हाम्रो शरीरको चाहिँ राम्रो हेरविचार गर्नुपर्छ भन्ने कुरा बाइबलले हामीलाई सिकाउँछ। तर गर्भावस्थामा अरू पनि धेरै कुराहरू हुन्छन् जुन कुरा चाहिँ सामान्य अवस्थामा भन्दा अझ बढी याद गर्नुपर्ने हुन्छ। त्यसकारण आजको कार्यक्रममा हामी यी बारेमा कुराकानी गर्नेछौ। कार्यक्रम सुन्दै गर्नुहोला। अब हाम्रो स्वास्थ्यको हेरविचार गर्ने अथवा जब स्वास्थ्यको कुरा हुन्छ तब सँगसँगै हामीले खाने खाना पनि यसमा जोडिएर आउँछ, किनकि एउटा शरीरको लागि स्वास्थ्य शरीरको लागि उचित खानेकुराहरूको महत्व कति हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। त्यसकारण आजको कार्यक्रम खानेकुराहरूबाट नै सुरु गरौं। यदि तपाईँ आफ्नो प्रेग्नेन्सीको जर्नीमा एकदमै आफूलाई स्वस्थ राख्न चाहनुहुन्छ, होइन, एकदमै हेल्दी आफूलाई राख्न चाहनुहुन्छ, आफूलाई र आफ्नो गर्भमा हुर्किराखेको बच्चालाई पनि तपाईँले एउटा स्वस्थ शरीर तपाईँ दिन चाहनुहुन्छ भने तपाईँले आफूले खाने खानेकुराहरूमा चाहिँ एकदमै होस पुर्याउनु जरूरी छ। तपाईँ के खानुहुन्छ, तपाईँले खाइराखेको खानामा फलफूलहरू समावेश छन् कि छैनन्, हरियो सागपात समावेश छन् कि छैनन्, प्रोटिन जुन विशेष अण्डा मासुबाट पाइन्छ त्यो प्रोटिन, अरू पनि विभिन्न खानेकुराबाट प्रोटिन पाइन्छ त्यो तपाईँले पाइराख्नु भएको छ कि छैन, गेडागुडीहरू या अन्नहरू तपाईँले खाइरहनु भएको छ कि छैन, यसले तपाईँ र तपाईँको शरीरमा हुर्किँदै गरेको बच्चाको स्वास्थ्यलाई धेरै फरक पार्दछ। हाम्रो समुदायमा विशेष गरी अब प्रेग्नेन्ट हुँदा या गर्भवती हुँदा चाहिँ एकदमै पिरो अमिलो खान मन लाग्छ भन्ने पनि कुराहरू छ। सबैको केसमा त्यही नै हुन्छ भन्ने पनि छैन र प्रेग्नेन्ट हुने बित्तिकै पिरो अमिलो मात्रै खानुपर्छ भन्ने पनि छैन। केही हदसम्म हामी खान सक्छौ, विभिन्न कुराहरू छन् आफूलाई खान मन लागेको खानेकुरा खानुपर्छ भन्ने पनि एउटा कन्सेप्ट छ, होइन, प्रेग्नेन्सीमा चाहिँ मन लागेको कुरा खानै पर्छ भन्ने पनि छ। तर हामी कुन हदसम्म खान्छौँ त्यो खानेकुरालाई, होइन, मानव तपाईँलाई एकदमै पिरो अमिलो खान मन छ, मन पनि लाग्छ, जुन सामान्यतया पनि हामीलाई लागिराखेकै हुन्छ, तर तपाईँले खानेकुरालाई चाहिँ सन्तुलित बनाउनु पर्यो। अब तपाईँ मन लागेको छ भनेर पिरो अमिलो मात्रै खानुहुन्छ भने त्यसले पक्कै पनि तपाईँको शरीरलाई तपाईँको गर्भमा हुर्किँदै गरेको बच्चालाई फाइदा गर्दैन। अब मन लाग्दैन भनेर तपाईँले जस्तो प्रोटिन आउने अथवा सागसब्जी या फलफुल मलाई खान मन छैन भनेर तपाईँले त्यो खानु नै भएन भने त्यसबाट पाउने पौष्टिक तत्व कसरी तपाईँको शरीरले र कसरी तपाईँको बच्चाले पाउला। त्यस कारणले गर्दा तपाईँ के खानुहुन्छ त्यसलाई सन्तुलित तरिकाले खान तपाईँले सक्नु पर्यो। आफूले खाने खानामा फलफुललाई पनि समावेश गर्नुहोस्, सागसब्जीलाई समावेश गर्नुहोस्, गेडागुडी अन्नलाई समावेश गर्नुहोस्, प्रोटिनलाई समावेश गर्नुहोस्। यसलाई मिलाएर खाने गर्नाले तपाईँको शरीर स्वस्थ हुन्छ र साथसाथै यसले तपाईँको बच्चालाई जुन तपाईँको पेटमा हुर्किँदैछ त्यो बच्चाको लागि पनि राम्रो वातावरण सृजना गर्छ ताकि ऊ असल प्रकारले विकसित हुन सकोस्। अब तपाईँले खाने खानामा तपाईँले महत्वपूर्ण रूपमा चाहिँ तपाईँले आइरन पाइराख्नु भएको छ कि छैन, क्याल्सियम पाइरहनु भएको छ कि छैन, अथवा तपाईँले खाने खानाबाट तपाईँले तपाईँको शरीरलाई चाहिने खालका पौष्टिक तत्वहरू पाइरहनु भएको छ कि छैन जसले चाहिँ तपाईँको बच्चाको विकासलाई पनि असर गर्छ, ती कुराहरू तपाईँले आफ्नो खानामा समावेश गर्नुभएको छ कि छैन भन्ने कुराले पनि एकदमै ठूलो महत्व
महत्व राख्छ त्यसकारणले गर्दाखेरि तपाईँले आफ्नो खानालाई सन्तुलित बनाउनुहोस् एक थोक मात्र मनपर्छ भनेर त्यही मात्रै थोक खाने अथवा कुनै मन पर्दैन भनेर त्यसलाई छुँदै नछुने चाहिँ नगर्नुहोस् तपाईँले आफ्नो शरीरको लागि र बच्चाको लागि सबै कुरालाई सन्तुलित तरिकाले खान जरूरी हुन्छ हामी भजन संग्रहको माफ गर्नुहोस् हितो प्रदेशको पुस्तकलाई हेर्छौँ भने हितो प्रदेश एकतीस पूरै खण्डमा एउटा उच्च चरित्र भएकी पत्नीको एउटा महिलाको बारेमा त्यसले वर्णन गरेको छ अनि त्यसको तपाईँले 15 पदमा हेर्नुहुन्छ भने त्यहाँ पनि खानेकुराको जुगो गर्ने कुराको बारेमा लेखिएको छ जस्तो 31 को 15 लेखिएको छ हितो प्रदेश 31 को 15 पदमा तिनी राति नै उठ्छिन् आफ्नो परिवारको लागि भोजनको इन्तजाम गर्छिन् अब एउटा श्रीमती भएको कारणले गर्दा र आमा बन्दै गरेको अवस्थाको महिला भएको कारणले गर्दा यो चाहिँ हाम्रो चरित्रभित्र पर्ने कुरा रहेछ खानाको इन्तजाम गर्ने कुरा होइन हामी हाम्रो परिवारको लागि खाना जुटाउँछौ हाम्रो परिवारलाई के खानेकुरा चाहिँ जरूरी छ होइन मेरो परिवारलाई चाहिँ के खानेकुरा मैले कसरी दिनुपर्छ भन्ने चाहिँ एउटा उच्च चरित्र भएकी पत्नीमा या स्त्रीमा हुनुपर्ने गुण रहेछ र तपाईँ र म पनि यदि आमा बन्दैछौँ भने पक्कै हामी कसैको श्रीमती हौ पत्नी हौ त्यस कारणले गर्दा यो चाहिँ हाम्रो चरित्रमा हुनुपर्ने कुरा रहेछ भन्ने पनि हामी थाहा पाउँछौँ र विशेष अब तपाईँ प्रेग्नेन्ट हुँदा र तपाईँले आफ्नो र बच्चाको कति धेरै वास्ता गर्नुपर्छ भन्ने कुराहरूलाई पनि खानासँग सम्बन्धित भएर आउँछ त्यसकारण राम्रो खाना खानुहोस् पौष्टिक कुराहरू खानुहोस् ताकि तपाईँको र तपाईँको बच्चाको शरीर स्वस्थ रहिरहन सकोस्।

कार्यक्रममा पुनः स्वागत छ। तपाईँ नारी आशा सुनिराख्नु भएको छ र आज हामी विशेष गर्भावस्थाको बेलामा आफ्नो शरीरलाई स्वास्थ्यलाई कसरी हेरचाह गर्ने कसरी स्वस्थ बनिराख्ने भन्ने बारेमा कुरा गरिरहेका छौं। अब यही बारेमा कुरा गर्दा एकछिन कुराकानी गरौं व्यायामको बारेमा। अब हामी नेपालमा भएका महिलाहरूको लागि यसै पनि कतिचोटि हाम्रो शरीर एकदमै एक्टिभ भइराखेको हुन्छ किनकि हामी घरको काममा हामी व्यस्त हुन्छौं र हाम्रो घरहरू विशेष यदि हामी गाउँतिर बस्छौं अथवा केही शहरदेखि अलिक टाढा अथवा शहरमै पनि बस्छौं भने हाम्रो जीवनशैली त्यति धेरै एडभान्स भइसकेको छैन जस्तो विदेशहरूतिर हुन्छ। विदेशमा हरेक कुराको निम्ति चाहिँ एउटा खालको मेसिनरी कुराहरू हुन्छन्। दैनिक जीवनमा गर्ने घरधन्दाकै काममा पनि कति धेरै कुराहरू चाहिँ मेसिनबाट हुन्छन् जसको कारण उनीहरू हामीभन्दा शारीरिक रूपमा अलिकति कम मेहनत गर्छन् होइन। अब कुनै कुनै सबै केसमा त्यसो भन्नु मिल्दैन जस्तो केही मानिसहरू भाँडा धुने मेसिन प्रयोग गर्छन् लुगा धुने मेसिन प्रयोग गर्छन् होइन सफा गर्नको लागि पनि मेसिनहरू या भ्याक्युमहरूको प्रयोग हुन्छ जसको कारणले गर्दा उनीहरूले घरकै काम गरे पनि हामी नेपाली महिलाहरूले भन्दा अलिक केही कम मात्रै मेहनत गर्नुपर्छ। तर अब हाम्रो केसमा कुरा गर्ने हो भने हामी कति सफा गर्नेदेखि लुगा धुने भाँडा धुनेदेखि लिएर हरेक कुराहरू हामी फिजिकली गरिराखेका हुन्छौँ जसको कारणले गर्दा पनि हामी केही रूपमा भन्ने हो भने हामी फिजिकली एक्टिभ हुन्छौँ शारीरिक रूपमा हामी एकदमै सक्रिय नै भएर काम गरिराखेका हुन्छौँ। यदि तपाईँ त्यो खालको एउटा परिवेशमा तपाईँ हुनुहुन्न भनेदेखि पनि यो गर्भावस्थाको बेलामा आराम गर्नु जति महत्वपूर्ण छ व्यायाम गर्नु पनि त्यति नै महत्वपूर्ण छ। अब यदि तपाईँलाई तपाईँको डाक्टरले नै कुनै कारणवश तपाईँलाई केही काम नगर्नुहोस् या कहिलेकाहीँ कस्तो हुन्छ भने बच्चाको या तपाईँको स्वास्थ्यको कन्डिसनको कारणले गरेर कहिलेकाहीँ चाहिँ बेड रेस्ट गर्नुहोस् अथवा खाटबाट नओर्लिनुहोस् हलचल नगर्नुहोस् यति दिन यति हप्ता चाहिँ आराम गर्नुहोस् भनेको छ भने त्यो कुरालाई तपाईँले मान्नै पर्यो। तर यदि होइन भनेदेखि तपाईँले आफू गर्भ गति छु भन्दैमा केही पनि गर्नै हुँदैन भन्ने चाहिँ होइन। तपाईँको शरीर जति चल्छ जति तपाईँ सक्रिय हुनुहुन्छ जति तपाईँ व्यायाम गर्नुहुन्छ त्यसले तपाईँलाई उति नै फाइदा पुर्याउँछ। यसै पनि व्यायाम त हरेक मानिसको लागि फाइदा पुग्ने नै कुरा हो। यसले तपाईँको शरीरलाई एक्टिभ बनाइराख्छ सक्रिय बनाइराख्छ तपाईँको शरीरमा बोसोलाई पगाल्ने काम गर्छ तपाईँलाई एकदमै तन्दुरुस्त राख्छ फुर्तिलो राख्छ। त्यसै पनि यसका फाइदाहरू धेरै छन्। अनि प्रेग्नेन्सीको अवस्थामा पनि यदि तपाईँ सक्रिय रूपमा हुनुहुन्छ तपाईँ आफूले सक्ने सामान्य कामहरू गरिराख्नु भएको छ हिन्डुल गरिराख्नु भएको छ व्यायाम गरिराख्नु भएको छ भनेदेखि यसले तपाईँलाई र तपाईँको बच्चालाई अझै डेलिभरीको निम्ति पनि तयार गराउँछ र तपाईँको शरीरलाई पनि अझ बलियो बनाइराखेको हुन्छ। तर विचार पुर्याउनु पर्ने कुरा चाहिँ हामीले अरू बेलामा जस्तो एकदमै गर उठाउने अथवा एकदमै भागदौड गर्ने काम चाहिँ हामीले गर्नु हुँदैन। तर पनि आफ्नो शरीरलाई सकेसम्म चाहिँ हामीले एक्टिभ राख्ने या सक्रिय राख्ने चाहिँ कोसिस गर्नुपर्दछ। अब हामीले व्यायामको त कुरा गर्यौं तर अब एकछिन थकाईको पनि कुरा गरौं है त। प्रेग्नेन्सीको समयमा हामी यस्तो नमजाले थाक्छौं कि त्यस्तो थकाई हामीले सम्भवतः अरू बेलामा कहिले अनुभव गरेकै हुँदैनौं। र कतिचोटि दाजुभाइले या श्रीमानले होइन अब या घरमा हुने अन्य पुरूषहरूले यो कुरा उहाँले अनुभव गर्नु भएको हुँदैन त्यसकारण कस्तो खालको थकाई हो भन्ने कुरा उहाँले बुझ्नु हुँदैन। हाम्रो शरीर जब हामी गर्भवती हुन्छौँ हाम्रो शरीरमा भएका हरेक अङ्गहरूले चाहिँ एक्स्ट्रा काम गरिराखेका हुन्छन् किनकि एउटा सिङ्गल मानिस हाम्रो शरीरभित्र बन्दै गरेको हुन्छ। अनि शारीरिक रूपमा चाहिँ हाम्रो अङ्ग प्रत्यङ्गले अरू बेला भन्दा डबल मात्रामा काम गरिराखेका हुन्छन्। हाम्रो मुटुले अरू बेला भन्दा छिटो छिटो रगतलाई पम्प गर्ने काम गरिराखेको हुन्छ। अरू पनि विभिन्न अङ्गहरू हुन्छन् जो चाहिँ एउटा हुर्किँदै गरेको एउटा बच्चा सँगै रहेर चाहिँ हाम्रो शरीरले काम गरिराखेको हुन्छ र अरू पनि विभिन्न खालका परिवर्तनको माध्यमबाट भएर हामी जान्छौं जसको कारणले गर्दा गर्भावस्थाको बेलामा छुट्टै खालको थकाईको महसुस हामी गर्छौं। हामीहरू शरीरमा तागत हुँदैन विशेष गरी यदि तपाईँ प्रेग्नेन्सीको या गर्भावस्थाको शुरूआती महिनाहरूमा हुनुहुन्छ या पहिलो दोस्रो तेस्रो महिनामा तपाईँ हुनुहुन्छ भने तपाईँले अझै धेरै थकाईको महसुस गर्नुहुन्छ। तपाईँलाई केही काम गर्न जाँगर पनि चल्दैन तपाईँसँग शरीरमा
शक्ति पनि हुँदैन तपाई एकदमै गाह्रो अवस्थामा हुनुहुन्छ त्यसकारणले गर्दा प्रेग्नेन्सी भरि नै यो 9 महिना सम्म भने हाम्रो शरीरलाई अरु बेला भन्दा अरु सामान्य बेला भन्दा धेरै आरामको आवश्यकता पर्दछ चाहे तपाई एकदमै धेरै काम गर्नुहोस् या नगर्नुहोस् तपाईलाई अरु बेलामा भन्दा सामान्य बेला भन्दा धेरै मात्रामा आराम गर्नुपर्ने आवश्यकता पर्न जान्छ जसको कारणले गर्दाखेरि चाहिँ तपाईँ यदि यी कुरालाई व्यवस्था गरेर एकदमै नर्मल बन्ने कोसिस गर्नुहुन्छ भने कहिलेकाहीँ त्यसले तपाईँलाई हार्म पनि गर्छ या तपाईँलाई असर गर्छ या तपाईँको शरीरमा हुर्किँदै गरेको बच्चालाई असर पनि गर्छ अब थकाइ मार्ने कुरा त प्रेग्नेन्सीमा मात्र होइन तर अरू बेलामा पनि स्वयं यीशु ख्रीष्टले पनि हामीलाई थकाइ मार्ने कुरामा एकदमै महत्व दिएर हामीलाई विभिन्न पदहरूबाट उहाँले इन्करेज गर्नुभएको छ यदि तपाईँले मत्तीको पुस्तक 11 28 30 हेर्नुहुन्छ भने उहाँले के भन्नुहुन्छ हे थाकेका र बोझले दबिएका हो म कहाँ आऊ हुन त तपाईँले यसलाई अरू पनि विभिन्न तरिकाले यो वचनलाई प्रचार गरेको तपाईँले सुन्नु भएको छ होला विभिन्न तरिकाले यसको व्याख्या गरिएको छ होला तर ओभरअल हामी बुझ्छौं भने हामीले थकाइ मार्न कति महत्वपूर्ण छ अथवा हामीसँग थकाइ मार्ने एउटा त्यो ठाउँ छ है अथवा हामी यसोमा चाहिँ त्यो विश्राम पाउन सक्छौ है भन्ने कुरा पनि यो पदले हामीलाई सिकाउँछ त्यसकारण यदि तपाईँ गर्भावस्थामा हुनुहुन्छ एकदमै थकित हुनुहुन्छ तपाईँ केही गर्न सकिरहनु भएको छैन भने यसोको नजिक जानुहोस् उहाँमा विश्राम तपाईँले पाउनुहुनेछ शारीरिक रूपमा पनि अनि आत्मिक रूपमा पनि मानसिक रूपमा पनि उहाँले तपाईँको सम्पूर्ण थकाइलाई मेटाउन सक्नुहुन्छ र तपाईँलाई एउटा नयाँ ताजा पनि उहाँले दिन सक्नुहुन्छ त्यसकारण प्रेग्नेन्सीकै दौरानमा जब जब तपाईँ एकदमै थकाएको महसुस गर्नुहुन्छ एकदमै थाकेको महसुस गर्नुहुन्छ यीशुको नजिक जानुहोस् र उहाँमा तपाईँले विश्राम पाउनुहुन्छ जस्तो उहाँको वचनले हामीलाई प्रतिज्ञा गरेको छ गर्भावस्थाको बेलामा आफ्नो स्वास्थ्यको हेरविचार गर्ने कुरामा अथवा बच्चा हुर्किँदै गरेको बच्चाको स्वास्थ्यको विषयमा कुरा गर्दै गर्दा मेडिकल केयरको कुरा पनि एकदमै महत्वपूर्ण कुरा हो यो कुरा हामी कहिले पनि छुटाउन सक्दैनौं यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने तपाईँले अनुभव गरिसक्नु भएको छ कि कति धेरैचोटि तपाईँले डाक्टरलाई भेट्नुपर्ने रहेछ हरेक महिना त्यसको बीचमा पनि कति टेस्टहरू हुन्छन् कति जाँचहरू गरिन्छन् तपाईँको र तपाईँको बच्चाको अवस्था बुझ्नको लागि शरीरभित्र उसको अवस्था के छ ठिकसँग विकास भइराखेको छ कि छैन यी सबै कुराहरू जाँच पड़ताल गर्नको लागि तपाईँले बारम्बार आफ्नो डाक्टरलाई भेट्नुपर्ने हुन्छ अनि म तपाईँलाई यो कुरा बताउन चाहन्छु कि कहिले पनि डाक्टरकोमा जानको लागि अथवा भनेका टेस्टहरू गर्नको लागि तपाईँ अल्छी नमान्नुहोस् या झन्झट नमान्नुहोस् किनकि यो तपाईँ र तपाईँको बच्चाको लागि आवश्यक कुरा हो हामी कतिचोटि यदि तपाईँ एकदमै टाढा सहरदेखि टाढा हुनुहुन्छ भने कतिचोटि मिस हुने चान्सेस पनि हुन्छ कहिलेकाहीँ तपाईँको दिमागमा नबस्न पनि सक्छ जानुपर्ने अपोइन्टमेन्टहरू तपाईँले मिस गर्न सक्नुहुन्छ तर यी कुराहरूको निम्ति परमेश्वरसँग सहायता माग्नुहोस् यी कुराहरू तपाईँलाई जरूरत भएको कारणले गर्दा नै यी कुराहरू गर्नुपर्छ भनेर तपाईँ सजेस्ट गरिएका हुन्छन् जस्तो हरेक महिना तपाईँ चेकअपमा जानुहुन्छ खोप लगाउने कुरा छ आवश्यक औषधिहरू आवश्यक भिटामिनहरू लिने कुराहरू छ साथसाथै अल्ट्रासाउण्डको कुरा छ जसले तपाईँको बच्चाको विकासको बारेमा अथवा तपाईँको बच्चाभित्र कसरी हुर्किँदैछ भन्ने बारेमा तपाईँलाई थाहा दिन्छ साथसाथै तपाईँले विभिन्न ब्लड टेस्टहरू गर्नुपर्ने हुन्छ युरिन टेस्ट गर्नुपर्ने हुन्छ अरू पनि विभिन्न प्रक्रियाहरू छन् यो सबै कुरा तपाईँको प्रेग्नेन्सीमा तपाईँ स्वस्थ हुनुहुन्छ कि हुनुहुन्न तपाईँको बच्चा स्वस्थ छ कि छैन भनेर जाँच्नको लागि गरिने कुराहरू हुन् त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु तपाईँ कहिले कहिले आफ्नो डाक्टरलाई भेट्न जानुपर्छ त्यो कुरा एकदमै सम्झेर राख्नुहोस् आफ्नो हस्पिटलका आफ्नो अस्पतालका कागज पत्रहरूलाई सम्हालेर राख्नुहोस् किनकि डाक्टरले पनि हरेकचोटि तपाईँको सबै कुरा सम्झिन्छ भन्ने छैन यदि तपाईँसँग कागज पत्र छैन भने त्यो कुराले धेरै समस्या ल्याउन सक्छ त्यसकारण जब तपाईँ स्वास्थ्य चौकी जानुहुन्छ हस्पिटल जानुहुन्छ त्यसमा भएका सम्पूर्ण रिपोर्टहरूलाई कागजहरूलाई जतन गरेर राख्नुहोस् ताकि अर्कोचोटि जाँदा तपाईँले त्यो देखाउन सक्नुहोस् अनि तपाईँ कुन महिनाको कुन दिनमा तपाईँ हस्पिटल जचाउन जानुपर्नेछ यदि तपाईँले खोप लिन सुरु गरिसक्नु भएको छ भने अब यो खोप कहिले कहिले लिनुपर्ने रहेछ कतिचोटि लिनुपर्ने रहेछ अथवा तपाईँको रगत जाँच हुँदैछ भने त्यो रगतमा के कुरा जाँच गरिँदैछ यी कुराहरूको बारेमा राम्रो तपाईँले चाहिँ ख्याल राख्नुहोस् ताकि तपाईँ आफ्नो अवस्थाको बारेमा आफ्नो बच्चाको अवस्थाको बारेमा
बारेमा एकदमै जानकार हुन सक्नु भएको होस्। साथसाथै यदि तपाई केही अनौठो कुराहरू अनुभव गर्दै हुनुहुन्छ, जस्तो डाक्टरले तपाईँलाई बताएका बाहेक तपाईँको शरीरमा केही परिवर्तनहरू देखिँदैछन्, तपाईँ स्वाभाविक भन्दा अलिक फरक प्रकारका केही कुराहरू तपाईँ अनुभव गर्दै हुनुहुन्छ भने तुरन्तै त्यो समयमा चाहिँ तपाईँले मेरो जचाउने दिन बाँकी नै छ भनेर भन्दा पनि इमिडिएटली आफ्नो एकदमै अकस्मात आफ्नो डाक्टरलाई भेट्नुपर्ने हुन सक्छ। यी कुराहरू तपाईँले याद गर्न जरूरी छ।

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.soluwafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 7 बजे को सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचार को शुरूआत में मुख्य मुख्य खबर का शीर्षक बोर्डपीक हिम पहिरो में पड़े पुर्जा सहित 6 नेपाली को मृत्यु पुर्जा सहित को निधन में प्रधानमंत्री शाह को श्रद्धांजलि सोलु दुकंद नगरपालिक में अब हफ्ता में 5 दिन मात्र कार्यालय खुलने आईतवार सेवा प्रभाव बंद लिखु खोला प्रभावित संघर्ष समिति का संयोजक गेलबु शेर्पा पकड़ाउ थप अनुसंधान का सोलु खुम्बु ल्याइयो सोलु दुकंद का जनप्रतिनिधि र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह नबुझाए 10,000 जरिवाना हुने ओखलढुङ्गाबाट राष्ट्रिय शिक्षा सुधारको प्रस्ताव दल परिवर्तन गरेपछि डिक्टेलका वडा अध्यक्ष दिनेश कुमार राई र खोटेहाङका वडा सदस्य प्रदीप आचार्य पदमुक्त कंग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन सहकारी ठगीको मुद्दा हेर्न समर्पित इजलास गठनको माग रूसले युक्रेनको राजधानी कियेवमा गरेको आक्रमणमा 3 जनाको ज्यान गयो प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द।
1: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला।
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038-520-129 98-43-79-86-52 98-24-74-17-18 98-43-43-59-96 र 98-61-23-14-72 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा निस्ताईको निधन भएको छ। पाकिस्तानको ब्लड पीक हिमालको हिम पहिरोमा परेर उहाँको निधन भएको पुर्जा संस्थापक रोयको संस्था इलाइट एक्सप्रेडले जानकारी दिएको छ। बिहिबार बेलुका निर्मल सहित 6 जना नेपाली सहित 10 सदस्यीय टोली पाकिस्तानको 8,046 मिटर अग्लो ब्लड पीक आरोहणका क्रममा हिम पहिरोमा परेको थियो। 10 जना मध्ये 4 जनाको शव हिजो नै फेला परेको थियो। इलाइट एक्सप्रेडले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै गहिरो दुःख र अपार पीड़ाका साथ ब्लड पीकमा गएको हिम पहिरोपछि निर्मल निम्सदाई कुर्चाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दै गर्दछ भनेको छ। साथै दुर्घटनामा अभियानका अरू सदस्यहरू पनि जीवित रहेको पुष्टि भएको कम्पनीले जनाएको छ। विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान आरोहीहरू मध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनी सेनाको साहस विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोडपीको हिम पहिरोमा ज्यान गुमाएका निर्मल पूर्जा सहितका नेपाली आर्मीको निधनमा श्रद्धांजलि व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत प्रधानमन्त्री शाहले पर्वतारोहीको निधनले आर्मीको भौतिक यात्रा मात्र रोकिएको टिप्पणी गर्दै साहस समर्थन

जनका छ जना नेपाली सहित 10 वर्षीय टोली पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोडपिक आरोहणका क्रममा हिम पहिरोमा परेको थियो। 10 जना मध्ये 4 जनाको शव हिजो नै फेला परेको थियो। आज थप शव भेटिएको र टोलीमा रहेका कोही पनि जीवित नरहेका पूर्जा संस्थापक रहेको संस्था इनाइट एक्सपोले जानकारी दिएको छ। पर्यटन विभागका अनुसार हिम पहिरोमा परेका नेपालीहरूमा निर्मल पूर्जा सहित पूर्व बहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवन थिन्दु शेर्पा र ज्ञालु शेर्पा हुनुहुन्छ। उहाँहरू सबैको निधन भएको हो। इलाइट एक्सपोले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै निर्मल पूर्जा अर्थात निस्ताईले दुःखद रूपमा ज्यान गुमाउनु भएको उल्लेख गरेको छ। लिखु खोला प्रभावित संघर्ष समितिका संयोजक गेल्बु शेर्पालाई प्रहरीले हिजो नियन्त्रणमा लिएको छ। काठमाण्डुमा सांकेतिक प्रदर्शन सम्पन्न गरी गाउँ फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले उहाँलाई रामेछापको ठोसेबाट पक्राउ गरेको हो। शेर्पामाथि दुवर ग्रुपद्वारा प्रवर्तित जलविद्युत आयोजनाका तर्फबाट अपराधिक प्रवेश तथा अपराधीको उपद्रवको मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा जिल्ला अदालत सोलुखुम्बुबाट पक्राउ पर्ची जारी भएपछि उहाँलाई फरार सूचीमा राखिएको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी इन्स्पेक्टर सञ्जय यादवका अनुसार सोलुखुम्बु प्रहरीको पत्रचार र अनुरोधका आधारमा रामेछाप प्रहरीले खोजतलाश गरी शेर्पालाई नियन्त्रणमा लिएको हो। पक्राउ लगत्तै थप अनुसन्धान व्यर्थ तथा आवश्यक कानूनी कार्यवाहीका लागि उहाँलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाका अनुसार शेर्पालाई भोलि अदालतमा उपस्थित गराइने र त्यसपछिको थप कानूनी प्रक्रिया अदालतको आदेश अनुसार अगाडि बढ्नेछ। यसअघि सोही मुद्दामा अन्य 10 देखि 12 जना आन्दोलनकारीहरू पक्राउ परिसकेका भए पनि शेर्पा भने फरार हुँदै आउनु भएको सूचना अधिकारी थापाले बताउनुभयो। मुगल ग्रुपले निर्माण गरी सञ्चालनमा ल्याएका 3 वटा जलविद्युत आयोजनाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रमा कुनै काम नगरेको र स्थानीयलाई दिने शेयरमा प्रिमियम मूल्य थपेर ठगी गर्न खोजेको आरोप स्थानीयको छ। सोही असन्तुष्टिलाई सम्बोधन गराउन शेर्पाको नेतृत्वमा लिखु खोला प्रभावित संघर्ष समिति गठन गरी गत जेठ 25 गतेदेखि शान्तिपूर्ण आन्दोलन शुरू गरिएको थियो। असार 7 गते आयोजना पक्ष र आन्दोलनकारीबीच भएको छलफल अनियमित बनेपछि स्थानीयले आयोजना बन्द गराउने प्रयास गरेका थिए। सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाई फायर गर्नु परेको थियो भने केही स्थानीय घाइते समेत भएका थिए। सोही घटनालाई आधार बनाएर हाइड्रो कम्पनीले आन्दोलनकारीहरू विरूद्ध अपराधी प्रवेश र उपद्रवको मुद्दा दर्ता गराएको स्थानीय उमेश बस्नेतले बताउनु भएको छ। समस्या समाधानका लागि असार 16 गते ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा मन्त्री गृह सचिव र स्थानीय सरकारको उपस्थितिमा बैठक बोलाइएको थियो। तर उक्त बैठकमा कम्पनी पक्षले उपस्थित नभएपछि वार्ता निष्कर्ष विहीन गर्यो। त्यसपछि गठित कार्यदलको पहलमा असार 24 गते विद्युत विकास विभागमा भएको अर्को

गरेको निर्णय अनुसार अब नगरपालिकाको कार्यालय सबै वडा कार्यालयहरू तथा नाथहरूका स्वास्थ्य संस्थाहरू आगामी हप्तादेखि सोमबारदेखि शुक्रबारसम्म मात्र खुल्ला रहने भएका हुन्। यसअघि नागरिकलाई छिटो छरितो सहज र प्रभावकारी रूपमा सेवा प्रभाव गर्ने उद्देश्यले नगरपालिकाले सार्वजनिक विधाको दिन आइतबार समेत कार्यालय सञ्चालन गर्दै आएको थियो, तर नेपाल सरकारद्वारा नीति 2042/22 नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम निर्धारित गरेको सार्वजनिक विधा र कार्यालय समयलाई नै पूर्ण रूपमा पालना गर्ने गरी नयाँ व्यवस्था लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो। वहाँका अनुसार अब नगरपालिका तथा नाथपका सम्पूर्ण कार्यालय र स्वास्थ्य संस्थाहरू सोमबारदेखि शुक्रबारसम्म बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म नियमित रूपमा संचालन हुनेछन्। सार्वजनिक विधाको दिन आइतबार दिँदै आएको सेवा भने आगामी हप्तादेखि बन्द रहने र संघीय सरकारको नियमानुसार परिमार्जित समय तालिका लागू हुने नगरपालिकाले जनाएको छ। सोलु दुतकुण्ड नगरपालिकाले नगरभित्रका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूलाई तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ। आर्थिक वर्ष समाप्त भएको निश्चित समयभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी प्रावधानलाई कड़ाईका साथ पालना गराउन नगरपालिकाले भदौ 10 गतेसम्मको समयसीमा तोकेर विवरण बुझाउन ताकेता गरेको हो। नगरपालिकाका अनुसार नगरपालिकामा कार्यरत स्थायी तथा करार सेवाका कर्मचारी र निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूले आर्थिक वर्ष 2087/88 सम्पत्ति विवरण फारम पूर्ण रूपमा भरेर अनिवार्य रूपमा बुझाउनु पर्नेछ। भ्रष्टाचार निवारण ऐन 2060 र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष सकिएको 60 दिनभित्र आफ्नो र परिवारका नाममा रहेको सम्पत्तिको अत्याधिक विवरण स्रोत मानसै बुझाउनु पर्ने स्पष्ट व्यवस्था रहेको छ। स्थानीय तहमा संकलन भएको विवरणलाई 30 दिनभित्र गोप्य सिलबन्दी गरी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाउनु पर्ने कानूनी प्रक्रिया रहेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाका अनुसार तोकिएको समय अवधिभित्र विवरण पेश नगर्ने जो कोहीलाई प्रचलित कानून अनुसार 10,000 रूपियाँ जरिवाना गरिनेछ। जरिवाना भइसकेपछि मात्र सम्पत्ति विवरण बुझाउन पाइने भएकाले कार्यवाहीबाट बस्न समयमै विवरण बुझाउन नगरपालिकाले आग्रह गरेको छ। नेपालको शिक्षा प्रणालीलाई 21औं शताब्दी अनुकूल पुनर्संरचना गर्ने उद्देश्यसहित तयार गरिएको ओखलढुङ्गा शिक्षा नीति प्रस्ताव 2083 सार्वजनिक गरिएको छ। शिक्षा विकास तथा समन्वय एकाई ओखलढुङ्गाको आयोजना तथा जिल्ला समन्वय समितिको सहकार्यमा आयोजित कार्यक्रममा नीति प्रस्ताव सार्वजनिक गरिएको हो। प्रस्तावले संघीय शिक्षा शासन शिक्षक व्यवस्थापन सार्वजनिक विद्यालय सुधार डिजिटल शिक्षा उच्च शिक्षा तथा शिक्षा वित्तीय प्रणालीमा आमूल सुधार आवश्यक रहेको औल्याइएको छ। वर्तमान शिक्षा प्रणालीका संरचनागत समस्या समाधान गर्दै शिक्षा प्रणालीलाई प्रविधि मैत्री अनुसन्धानमा आधारित र सिकाइ केन्द्रित बनाउनु पर्नेमा जोड़ दिएको छ। कार्यक्रममा शैक्षिक अभियन्ता युवराष्ट्र मुरा थोकीले नीति प्रस्तावका मुख्य विषय प्रस्तुत गर्न भएको थियो। प्रस्तुतकर्ता दाहालका अनुसार सार्वजनिक शिक्षाको गुणस्तर खस्कँदै जाँदा निजी विद्यालय प्रतिको आकर्षण बढ़ेको शिक्षक दरबन्दीको वितरण असन्तुलित रहेको संघीय शिक्षा ऐन आउँदा शिक्षा शासन अनुरोधमा परेको तथा शिक्षा प्रणालीको प्रविधि र श्रम बजारसँगको सम्बन्ध कमजोर रहेको निष्कर्ष दस्तावेजमा समेटिएको छ। नीति प्रस्तावमा संघीय विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने शिक्षक सेवा आयोगलाई नियमित र स्वायत्त बनाउने शिक्षक पेशालाई आकर्षक र प्रतिस्पर्धी बनाउने राहत तथा करार शिक्षकको वैज्ञानिक व्यवस्थापन गर्ने तथा प्रधानाध्यापकलाई व्यावसायिक नेतृत्वकर्ताका रूपमा विकास गर्नुपर्ने सुझाव दिएको छ। रूपाकोट मछुवागढ़ी नगरपालिका 14 का वडा अध्यक्ष दिनेश कुमार राई पद

0: परीक्षण प्रतिनिधि को परिषद अधिक हुने व्यवस्था बमोजिम वडाध्यक्ष राई को प्रवृत्त जनाइएको छ। एमाले केन्द्रीय सचिवालयले वडाध्यक्ष राईले पार्टी को विधान विपरीत गतिविधि गर्दै दल परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले उक्त निर्णय गरेको हो। वडाध्यक्ष राई असार 7 गते एमाले परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गर्नु भएको थियो। वडाध्यक्ष राई विक्रमसम्म 2074 र 79 सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दुई पटक वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। दल परिवर्तनमा संलग्न भएको पुष्टि भएपछि आयोगले कानूनी प्रावधान अनुसार वडाध्यक्ष राईको प्रवृत्त गरेको स्पष्ट पारेको छ। यसैसँगै दिपियो रूपाकोट मझुवागढ़ी नगरपालिका 14 वडाध्यक्ष पद खाली भएको छ। यसैबीच खोटीहाङ गाउँपालिका 4 र बडका डीआका वडा सदस्य प्रदीप आचार्यको समेत प्रवृत्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ। एमालेबाट निर्वाचित सदस्य आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी रासुपामा प्रवेश गरेपछि आयोगले पदमुक्त गरेको हो। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरण पनि सुने। प्रदेश सरकारको पुनर्गठन प्रक्रिया शुरू भएको छ। कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको तयारी भइरहेको छ। तर कोशी प्रदेशमा भने सरकार परिवर्तनको समय र नेतृत्वबारे अझै स्पष्ट आउन सकेको छैन। केन्द्रमा भएको सहमति अनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै भागमा परेको छ। यद्यपि हालका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने कि नयाँ नेतृत्व अघि सार्ने भन्ने विषयमा एमालेभित्र नै ठोस निर्णय भइ नसकेकाले सरकार परिवर्तनको नीति अन्यलमा परेको हो। एमालेका नेता तथा पूर्व मन्त्री देवती रमन भण्डारीले प्रदेश सरकार तत्काल परिवर्तन हुने अवस्थामा नरहेको बताउनुभयो। उहाँका अनुसार केन्द्रमा सत्ता सहमति भए पनि कोशी प्रदेशमा सरकार गठन बारे दलहरूबीच औपचारिक छलफल भएको छैन। उता नेपाली कंग्रेसले भने केन्द्रको निर्णय अनुसार अब सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट संकेत दिएको छ। कोशी प्रदेश सभापति तथा कंग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्णय अनुसार कंग्रेस प्रतिपक्षमा बस्ने बताउनुभयो। उहाँका अनुसार अब प्रदेशमा पनि नयाँ सत्ता समीकरण अनुसार प्रक्रिया अघि बढ़नेछ। हाल कोशी प्रदेशमा संविधानको धारा 168 उपधारा 5 अनुसार एमालेका सचिव समेत रहनुभएका हिक्मत कुमार कार्की मुख्यमन्त्रीका रूपमा हुनुहुन्छ। नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभावमा रहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदातमा गर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घर आएपछि परियोजनाका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेतालाई आग्रह गरेको छ। निगमले ग्यास नपाएको अवस्थामा कार्यवाही समयभित्र आफ्नो हटलाइन नम्बर 01-5419-102 खबर गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा आवश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ।
1: देश भित्रका समाचार।
0: नेपाली कंग्रेसको संस्थापन एकतर समूहले राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ। आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर कंग्रेसी तर्पक्षले डाक्टर शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरेको जानकारी दिएको हो। राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरू गठन गरेको नेता मिन बहादुर विश्वकर्माले जानकारी दिनुभयो। आयोजक समितिमा पार्टीका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय प्रभारीकारी सदस्यहरू, प्रदेश कार्य समितिका सभापति एवं प्रभारीकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्य समिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता विश्वकर्माले जानकारी दिनुभयो। राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न सुरक्षा विषयगत समितिहरू समेत गठन गरिएको छ। मूल आयोजक समिति बाहेक अन्य विषयगत समितिहरूको नेतृत्व र सदस्यहरूको चयन आउँदो केन्द्रीय कार्य समितिको बैठकबाट टुंगो लगाइने विश्वकर्माले बताउनुभयो। सरकारी सहकारी ठगीको मुद्दा हेर्न समर्पित इजलास गठन गर्न माग गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्न समर्पित इजलास गठन गर्न माग गरेको हो। भूमि व्यवस्था सहकारी प्रशासन मन्त्रालयले छुट्टै इजलासको माग सहितको प्रतिवेदन तयार पारेको छ। आज भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनुभयो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालत आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटना भन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आधुनिक प्रविधि र जलवायु परिवर्तनका कारण मानव अधिकारको क्षेत्रमा नयाँ र जटिल चुनौतीहरू थपिएको बताउनु भएको छ। आज ललितपुरमा आयोजित प्रकाश काफ्रेको 34 स्मृति दिवस तथा 32 प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यायाधीश मल्लले हिंसाको स्वरूप परिवर्तन भएको धारणा व्यक्त गर्नुभयो। वहाँले हिंसा सुधै स्वरूपमा देखिने नीलगाममा मात्र सीमित नहुने उल्लेख गर्दै अहिले मोबाइल कम्प्युटर विभेदकारी तथ्याङ्क एल्गोरिदम भित्र लुकेका डिजिटल हिंसाहरू बढ़दै गएको बताउनु भएको छ। आर्टिफिशियल इन्टेलिजेन्स, बायोमेट्रिक्स, अनुहार पहिचान र व्यापक तथ्याङ्क संकलन जस्ता प्रविधिले मानिसलाई सुविधा दिए पनि यसले गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता, समानता र मानवीय स्वायत्तमाथि नयाँ प्रश्नहरू जन्माएको उहाँको तर्क छ। रूसले आज बिहान युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत ठूलो आक्रमण गरेको छ। यो आक्रमणमा कम्तीमा 3 जनाको ज्यान गएको र दर्जनौ घाइते भएका युक्रेनी सुरक्षा अधिकारीलाई उद्धव गर्दै एपीले जनाएको छ। कियेभका मेयर भिताली क्रिस्टोकोले बताए अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको छ। भवनभित्र केही व्यक्ति फसेको आशंका गरिएको छ। सेवर चेन्सिकी भी जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फसेका छन्। 2 दिन अघि रूसले युक्रेनमा गरेको व्यापक मिसाइल ड्रोन र आक्रमणमा 10 सर्वसाधारण नागरिकको ज्यान गएको जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनैतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र सिलावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रो जनता पार्टी सीजेपीले नयाँ दिल्ली स्थित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोड़िँदै गएपछि सरकारका लागि चुनौती बनेको थियो। भारतीय संसार माध्यमका अनुसार प्रधानमन्त्री प्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। व्यापक विरोध पछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीकै योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन गरेको सूचना र यो अवस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैर राति विवादास्पद योजना अगाडि नबढ़ाउने निर्णय गरेको हो। खबर मुख्यमन्त्री खबरका शीर्षकहरू फेरि एकपटक। बोर्डी खिम पहिरोमा परेर पूर्जा सहित छ नेपालीको मृत्यु। पूर्जा सहितको निधनमा प्रधानमन्त्री सहायको श्रद्धांजलि। सोलो दुखण्ड नगरपालिकामा अब हप्तामा 4 दिन मात्र कार्यालय खुल्ने। आइतबार सेवा प्रभाव बन्द। लिखु खोला प्रभावित संघर्ष समितिका समूह जगेल बुसेलका पक्राउ। थप अनुसन्धानका लागि सोलो खुम्बु ल्याइयो। सोलो दुखण्डका जनप्रतिनिधि र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह। नबुझाए 10,000 जरिवाना हुने। ओखलढुङ्गाबाट राष्ट्रिय शिक्षा सुधारको प्रस्ताव दल परिवर्तन गरेपछि विक्टेलका वडा अध्यक्ष दिनेश कुमार राई र खोटेहाङका वडा सदस्य प्रदीपा आचार्य प्रमुक्त। कंग्रेस संस्थापनेतर्को राष्ट्रिय भिलाका लागि 551 सदस्य मूल आयोजक समिति गठन। सहकारी ठगीको मुद्दा हेर्न समर्पिति जलस गठन माग। रूसले युक्रेनको राजधानी किएवमा गरेको आक्रमणमा 3 जनाको ज्यान गयो। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई। र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द। हवस् त साँझ 7 बजेको शुभ समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छ। भोलि बिहान 7 बजे शुभ समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवा काम सुन्दै रहनुहोला। नमस्कार।

ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सुन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।

0: next to your heart.
1: Solo FM 101.2 MHz.
2: सीआईएम को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएम को फेसबुक पेज र युट्युब सीआईएम च्यानलबाट पनि सुन्न सकिन्छ। ब्रोड पीकमा पहिरोमा निर्मल पूर्जा सहित छ नेपाली आरोहीको दुखद निधन। सामाजिक सद्भाव बिथोल्ने प्रयास, आरोपमा पर्साबाट चारजना पक्राउ। बाँडा धनुषामा सद्भाव र्याली, सामाजिक एकता कायम राख्न आग्रह।
3: जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं।
2: शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमै 372 गुनासा। एलपी ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमको निर्देशन।
4: ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
2: सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको मन्त्रीको भनाई। अन्तर्राष्ट्रिय बजार बढ्दा अलैची निर्यातमा 64% वृद्धि। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुलले फेरियो गुलुङको यात्रा।
5: पुलले गर्दाखेरि यो बाटोसित जोड्नुपर्छ, हामी नजिक भयो। अब पानी परे पनि बाटो बिग्रिए पनि आइयो नआएपछि हामी संरचनालाई तर्दा जान बुटोर जान जहाँ जान पनि सक्छौ।
2: र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने। एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध, सम्बन्धित निकायको जवाफ माग।
6: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: पछिल्लो समय एलपी ग्यास अभावको गुनासो बढ़ेपछि आयल निगमले आपूर्ति सहज बनाउन आवश्यक कदम चालेको जनाएको छ। निगमले अभाव नरहेको दावी गरे पनि बजारमा सहज उपलब्धता सुनिश्चित गर्न मुख्य चुनौती बनेको छ। अत्यावश्यक वस्तुको वितरणमा पारदर्शिता, समान पहुँच र प्रभावकारी अनुगमन आवश्यक छ। उपभोक्ताले पनि आवश्यकता अनुसार मात्रै खरीद गरी कृत्रिम अभाव रोक्न सहयोग गर्नुपर्छ। ग्यास जस्तो दैनिक जीवनसँग जोड़िएको वस्तुको निर्वाध आपूर्ति राज्यको प्राथमिक जिम्मेवारी हो। अब खबर सन्तोषी रायलबाट।
7: पाकिस्तानको ब्रोड पीक हिमालमा आएको हिम पहिरोमा परि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आर्मीको मृत्यु भएको छ। मृत्यु हुनेमा निर्मल पूर्जाका साथै पूर्व बहादुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालो शेर्पा र नेवाङ थिन्दु शेर्पा रहेका छन्। 10 सदस्यीय आरोही टोलीमध्ये 6 नेपाली र 4 विदेशी नागरिक थिए। अस्ति बिहिबारदेखि सम्पर्क विहीन भएका उहाँहरूको मृत्यु भएको पुष्टि आज भएको हो। तक रहेको आरोहण कम्पनी इलाइट एक्सपर्टले आज एक फेसबुक पोस्ट मार्फत यस हृदय विचारक खबरको आधिकारिक पुष्टि गरेको हो। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको छ। साहसिक आरोहणका लागि विश्वभर परिचित निर्मल पूर्जाको निधनले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायलाई पनि स्तब्ध बनाएको छ। उहाँहरूको मृत्युप्रति प्रधानमन्त्री बाली शाहले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै पक्षलाई साम्प्रदायिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न भए कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हड़ताल, बन्द, धरना र जुलुस जस्ता गतिविधिमा सहभागी गराउन नपाइने कानून व्यवस्थापूर्ण रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। यसैबीच हिन्दू, मुस्लिम तथा अन्य धर्मका समुदायका अगुवाहरूको सहभागितामा आज बारा र धनुषामा सद्भाव र्याली निकालिएको छ। बाराका प्रमुख जिल्लाधिकारी धर्म भूमेन्द्र कुमार मिश्रले मधेसका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन प्रशासनले व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले आजको सद्भाव र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गर्नुभयो।
3: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं। हिजो मात्रै हामी सर्वपक्षीय सर्वदलीय बैठक राख्दाखेरि सबैको एउटा चाहिँ के सुझाव आयो भन्दा हामी सद्भाव र्याली गर्न उपयुक्त हुन्छ। हाम्रो जिल्लामा यदि त्यस्तो खालको कुनै घटनाहरू नदेखिए पनि एउटा सन्देश दिन आवश्यक छ भन्ने खालको यो जिल्लाको लागि मात्रै होइन अन्य जिल्लाहरूको लागि पनि एउटा सन्देश हुन्छ र राम्रो सन्देश जान्छ भन्ने सुझावका आधारमा चाहिँ आज हामीले सद्भाव र्याली गरेका थियौँ। शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ र सबै पक्षको सबै धर्मका सबै वर्गका व्यक्तिहरूको सहभागिता थियो र त्यो सम्पन्न भएको छ भन्ने अवगत गरायो।
7: सिराहाको गोरुबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आज दुई घण्टाका लागि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा व्यवस्थापनमा सहज बनाउन दिउँसो 3 बजेदेखि 5 बजेसम्म कर्फ्यू खुकुलो गरिएको हो। कर्फ्यू खुकुलो भएको समयमा पनि 5 जना भन्दा बढ़ीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभए पनि जारी निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास वितरकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार 31 गतेको निर्णय अनुसार नियमित रूपमा दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौजात नगर्न पनि निगमले आग्रह गरेको छ। उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा ग्यासको बढ़दो मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकु स्थित कार्यालयबाट समेत ग्यास बिक्री वितरण शुरू गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएमसँग बताउनुभयो।
4: अब यो अभाव भत्ताए पनि अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जसँग एउटा मात्रै सिलिण्डर निम्नवर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइन जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालीन नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिनुहोस्, जुनसुकै दिनुहोस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
7: निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी सम्बन्धी मुद्दा छिटो टुङ्गो लगाउन समर्पित इजलास गठन गर्न आवश्यक रहेको बताउनु भएको छ। मन्त्री रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई मन्त्रालयले तयार पारेको प्रतिवेदन बुझाउँदै सहकारी कसुर हेर्न छिटो इजलास गठनको आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको हो। मन्त्रालयका अनुसार सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष 2082-83 शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 372 उजुरी दर्ता भएका छन्। केन्द्रका अनुसार शिक्षा क्षेत्रका 192 र स्वास्थ्य क्षेत्रका 180 उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी प्रचट भइसकेको छन् भने बाँकी उजुरीमाथि प्रक्रिया जारी छ। स्वास्थ्य क्षेत्रमा उपकरण खरिदमा पारदर्शिता नअपनाइएको कर्मचारीहरूलाई पद अनुसार जिम्मेवारी नदिएको विशेषज्ञ चिकित्सक समयमै अस्पताल नपुग्ने तथा नियुक्ति प्रक्रियामा अनियमितता भएका विषयमा बढ़ी उजुरी परेका छन्। त्यसै गरी शिक्षा क्षेत्रमा बढ़ुवा प्रक्रिया शिक्षक सरूवा अन्तरप्रदेश सरूवामा चलखेल अध्ययन विदापछि नफर्कने प्राध्यापक तथा परीक्षा व्यवस्थापनमा लापरवाही जस्ता विषयमा उजुरी दर्ता भएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ्दै जाँदा कंकरभिट्टा नाकाबाट हुने अलैची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैची निर्यातबाट 12,62,69,70,00 रूपियाँ बराबरको कारोबार भएको छ। कंकरभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात करिब 64.65% बढ़ेको देखिन्छ। कारोबारसँगै निर्यात परिणाममा वृद्धि भएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी मंकर राईले बताउनुभयो।
3: 12,62,69,00,00 अलैची चाहिँ भारत लगायत त्यस्तो मुलुकमा चाहिँ निर्यात भएको छ। तुलनात्मक हिसाबले चाहिँ लास्ट इयर भन्दा यो आवामा चाहिँ अलैचीको निर्यात चाहिँ बढेको हो र यो आवामा चाहिँ हजुरको अलैचीको मूल्य पनि वृद्धि भएको देखिन्छ। यो हिसाबले हेर्दाखेरि नेपालमा अलैचीको चाहिँ सम्भावना उत्तिकै राम्रो देखिन्छ। यसको चाहिँ कृषि क्षेत्रमा यसलाई विस्तार गर्दै लाने हो भने नेपालका कृषक अलैची कृषकहरूको चाहिँ जीवनस्तर अझै उक्सिने त्यसले गरेर निर्यात मार्फत यसको अर्थतन्त्र पनि मजबुत हुने देखिन्छ।
7: गत आर्थिक वर्षमा कंकरभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलोग्राम मात्रै अलैची निर्यात भएको थियो। साझा खबरमा अब खेल खबर। दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 नेपाल सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश छैन। आगामी नोभेम्बर 4-17 बंगलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल संघ इन्फामाथि गरिएको निलम्बन हो। फिफाले गत जून 25 इन्फालाई निलम्बन गरेको थियो। फिफाको निलम्बन कायम रहेका कारण नेपाल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भनेपछि ई स्पोर्ट्सका खेलाड़ीले विरोध गरेका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर विश्व एसियाली खेलकुदमा स्थान बनाएको थियो। गुल्मीको भडकुवामा नेपालकै दोस्रो लामो एकल स्पान्ज गुल्मी पुल सञ्चालनमा
0: सहज भाषा अब हामीलाई गोजा जानु पर्यो पनि 10 बजे रेडी हुनु पर्थ्यो अनि काम नगए पनि हतार हतार जानु पर्थ्यो अनि पुल भएपछि ढुक्क छ पारि गएपछि गाडी पाइन्छ भन्ने छ।
7: पुल बनेपछि विद्यार्थीदेखि व्यवसायीसम्मलाई सहज। रिपोर्ट सँगै लस्की गीतले जोगाइरहेको मौलिक संस्कृति शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा सम्बन्धी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
9: यस्तो अवस्थामा हामी सबैले संयम धारणा अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
10: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
8: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले दिखाएको समानता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
9: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि

0: 6, WWE-Breitgut, Wi-Fi 6, lauter Wurzeln hat Christian Mann begonnen können. Dish Home Internet, Satellite, Internet, TV, der Anwesende hat uns dazu den größten Gründe. Inter Beauty, Self-Care App, My Dish Home App. सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। गुल्मीको रूरी क्षेत्र गाउँपालिका एक र तीन जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झुलुङ्गे पुल सञ्चालनमा आएको छ। 525.1 मिटर लम्बाईको यो पुल बनेपछि खोला वारपार गर्ने मात्र होइन वर्षौंदेखिको कठिन यात्रालाई छोट्याउने माध्यम बनेको छ। पुल सञ्चालनमा आएपछि विद्यार्थीको पढ़ाई, स्थानीयको आवत जावत, बजार पहुँच र भविष्यको पर्यटन सम्भावना समेत नयाँ ढंगले खुल्न थालेको छ।
2: गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर 3 भएको एकी सावित्र थापाको दैनिकी हिजो आज सहज भएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएपछि उहाँलाई सजिलो भएको हो। निर्माणाधि सामान्य कामका लागि पनि घण्टौ हिँड्नु पर्ने बाध्यता थियो, अहिले केही मिनटमै वार पार गर्न सकिने भएकोले दैनिक जीवन सहज भएको उहाँ बताउनुहुन्छ।
3: हामीलाई बजार जानु परे पनि 10 बजे रेडी हुनु पर्थ्यो, अनि काम नभ्या पनि हतार हतार जानु पर्थ्यो, अनि पुल भएपछि ढुक्कमा पारि गएपछि गाडी पाइन्छ अनि गएर काम नभए पनि 4 बजीसम्म बसिराख्नु पर्थ्यो गाडी कुरेर, अनि अहिले त गाडी जहाँ जति जाँदै थियो आउनु चाहिँ ठिक हो।
2: रुरु क्षेत्र गाउँपालिका वडा नम्बर 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको हो। यसले स्थानीय सँगै विद्यार्थीका लागि समेत पढ़ाई सहज बनाएको छ। भोरको एका विद्यार्थी अध्ययन गर्ने रेडी माध्यमिक विद्यालयले सवारी सुविधा सञ्चालन गरे पनि गाउँसम्म सड़कको सहज पहुँच थिएन। पुल बनेपछि उनीहरू फलाटेबाट सिधै गाड़ी चढ़ेर विद्यालय जान थालेका छन्। यसले पढ़ाई छुट्ने समस्या पनि हटेको अभिभावक चम्फा थापा बताउनुहुन्छ।
4: अहिले भई यो पुलको यो जोडीदेखिबाट विद्यार्थीलाई गाड़ी पारि लिन आउँछ है। अहिले यहाँ बाटो बन्द पनि भयो के रे, अब यहाँ पहिरो गएर नि यही गाडी धेरै जस्तो यो बाटो अब यति बाटो बिग्री पनि नहिँड्ने गर्दाखेरि अहिले धेरै जस्तो पारी गाडीमा चल्ने उहाँबाट जानी गर्नुहुन्छ।
2: पुलले करिब 1.5 घण्टाको पैदल यात्रा अब 10 मिनटमै सीमित गराइदिएको छ। पालिका केन्द्र तंगास, पाल्पा र बुटेवल जस्ता स्थानसम्म पुग्न सहज भएपछि स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउन थालेको स्थानीय मीना भट्टराई र कमला भट्टराईको अनुभव छ।
5: हामी अब झाइयोबाट धेरै विकटमा थियौं, अहिले नभए जस्तो लागेको थियो, यहाँ पुल त रहेछ आइएमा छिटो आइनु भयो, नभए भोडको वरिपरि खोलाले काटेको टापु जस्तो गाउँ थियो। पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो, अब पानी परे पनि बाटो बिग्रे पनि आइएमा आएपछि हामी तङ्गजनालाई सर्दा जान, बुटोल जान, जहाँ जान पनि सक्छौँ। एकदम सुविधा भयो हामीलाई, अब दिन रेडी गए पनि दिनभरि गाडीतिर रेडी बस्न पर्ने त्यो बाटो छुट भयो है। यहाँ माथि आएर गाडीमा आएर छोटो बाटो छिटो सस्तो एकदम सुविधा।
2: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटबल मार्फत भीम शिखर हिरा कन्स्ट्रक्सन प्रणालीले 2082 असार 19 गते पुल निर्माणको सम्झौता गरेको थियो। यसको कुल लागत 8,85,34,000 रूपियाँ रहेको छ। हालसम्म पुलको करिब 91% काम सम्पन्न भइसकेकोले सञ्चालनमा ल्याइएको छ। रुल क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवाली,
6: यो पुलले पटका र हाइवेलाई जोड्ने, मुख्यतः हामीले यो पटका जुन यहाँको एउटा अलिक टापु जस्तो छ, एउटा छुट्टै डाँडो छ, त्यसलाई चाहिँ हामीले हाइवेसँग जोड्ने गरिकन यहाँको जनजीवनलाई सहज बनाउनको निम्ति हामीले यो झोलुङ्गे पुलको परिकल्पना गरेका हौ।
2: भड्कुवाको यो झोलुङ्गे पुल केवल 2 किनारा जोड्ने संरचना मात्र नभएर यसले अवसर, विकास र भविष्य प्रतिको आशा समेत जोड़ेको स्थानीयको बुझाइ छ। पुलबाट रिडी बजार, कालीगण्डकी क्षेत्र र वरपरका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकोले यसलाई पर्यटनसँग जोडेर स्थानीय आमदानीको स्रोत बनाउन सकिने सम्भावना पनि देखिएको छ। हुमाकान्त पण्डेल, सीआईएन रेडियो, धुर्कोट, गुल्मी।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सड़कमा गीत गाएर जीविका चलाउँदै दृष्टिविहीन कलाकार
7: मैले कति
8: सबैजना अब आफ्नै तरिकाले आफ्नो निमित्तै
1: गीतसँगै संघर्ष दृष्टिविहीन कलाकारको जीविकाको कथा नस्के गीतले जोगाइरहेको मौलिक संस्कृति अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बितानोट वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागो हिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5223-53
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम्पी घरमा शक्तिशाली 4 एन्टिनामा वाइट कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9800-100-4477
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब अनिवार्य विशेष प्रतिभा सबैसँग हुन्छ तर अवसर सबैले पाउँदैनन् विशेष गरी दृष्टिविहीन प्रतिभा भए पनि मञ्च आर्थिक स्रोत र प्रोत्साहनको अभावले ओझेलमा परेका छन् उनीहरूका लागि रहर मात्र होइन जीविकोपार्जनको आधार पनि हो तर औपचारिक सांगीतिक क्षेत्रमा स्थान बनाउन नसकेपछि धेरै दृष्टिविहीन अन्तत सड़कलाई नै आफ्नो मञ्च बनाउन बाध्य भएका कयौं उदाहरण पाउन सकिन्छ नवराज जयगढ़ीको घर धनगढ़ी 18 फुलबारीमा छ तर हिजो आज आफ्ना केही साथीहरूसहित डडेलधुराका बजार गल्ली र सड़कमा गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ
13: धनगढ़ी उपमहानगरपालिका 18 फुलबारीका 40 वर्षीय दृष्टिविहीन नवराज जयगढ़ी बजारका चोक बस पार्क र मानिसको भीड़भाड़ हुने स्थानमा गीत गाएर आफ्नो परिवारको जीविका चलाउँदै आउनुभएको 10 वर्ष भन्दा धेरै भयो
14: मैले 23 वर्षको उमेरमा आँखा गुमाएँ होली कलरले गर्दा सड़क संगीत कार्यक्रममा 10 वर्ष नै भयो भन्नुपर्छ
13: संगीत प्रति बाल्यकालदेखि नै लगाव थियो तर 23 वर्षको उमेरमा होली खेल्ने क्रममा दृष्टि गुमाएपछि नवराजको जीवनले नयाँ मोड लियो नियमित स्टेज अर्थात मञ्चमा गीत गाउने अवसर नपाएपछि र परिवारको जिम्मेवारी बोधका कारण पनि उहाँ सड़कमै गीत गाउँछन्

0: Pipina kataypani
1: सड़कमै गीत गाउँदै प्राप्त हुने रकमले परिवारको आवश्यकता पूरा गर्नुपर्छ। मासिक 8-10 हजार रूपियाँ जति आमदानी हुने अपेक्षाले शुरू गरेको यात्रामा अवसर र चुनौती दुवै छन्।
0: बालबच्चा परिवार गर्भचुलो जनसङ्ख्या
1: तीन सन्तान सहित 5 जनाको परिवारको जिम्मेवारी एकातर्फ छ भने 7 जनाको टोलीसँग विभिन्न जिल्लामा पुग्नुपर्ने बाध्यता पनि। टोलीमा 5 जना दृष्टिविहीन कलाकार छन् भने 2 जना सहयोगीका रूपमा रहन्छन्।
0: 7 जनाको टिम चाहिँ छ र अब सबैजना अब आफ्नै यही तरिकाले आफ्नो जीविकोपार्जन गर्नुको निमित्त हिँडिरहेको अवस्था छ।
1: जहाँ मानिसको बाक्लो चहल पहल हुन्छ त्यही यो टोलीको अस्थायी मञ्च बन्छ। करिब 10 वर्ष अघि नवराजले एउटा देउडा गीत रेकर्ड गराउनु भएको थियो तर आर्थिक अभाव र शारीरिक अवस्थाका कारण त्यसपछि थप गीत रेकर्ड गराउने चाहना पूरा नभएको उहाँको भनाइ छ।

0: डोले
1: प्राय आधुनिक शैलीका गीत गाउने नवराजलाई सड़कमा प्रस्तुति दिँदा सबैले समान व्यवहार भने गर्दैनन्। कतिपय स्थानमा अवमान र हेपाई पनि सहनु परेको उहाँ सुनाउनुहुन्छ।
2: कसैले भन्छन् उहाँ आफ्नो कला गलाहरू बेचेर खान पाइयो, ठिक छ, राम्रो छ, तपाईँहरूको गर्नुहोस्। कसैले उहाँको सानो सोचको कारणले चाहिँ अपेलमा चाहिँ भोग्नु परेको हुन्छ।
1: आँखाको ज्योति गोया पनि संगीत प्रतिको भोक र शोक भने मरेको छैन। दैनिक संघर्ष, आर्थिक अभाव र सामाजिक विभेदका बीच पनि उहाँले गीतलाई नै आफ्नो सहारा बनाउँदै आउनुभयो।

सड़कमै नवराज जयगढ़ीको अस्थायी मंच बनेको छ र त्यही मंचबाट सृजना सपना र बाध्यताहरू पूरा भइरहेका छन्। हालसम्म उहाँको टोली कैलाली कञ्चनपुर डडेलधुरा डोटी लगायतका जिल्लामा पुगिसकेको छ।

0: सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक अवस्था क्षमता र सिप अनुसार अरू रोजगारीका अवसर मिले सजिलो हुने अपेक्षा नवराजको त हुनै अरू दृष्टिविहीनको पनि यस्तै चाहना छ। पर्कराज भट्ट, सीआईएन रेडियो अमरगढ़ी, डडेन्द्रा।
1: लस्कीकी सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकप्रिय लोकगीतको एक शैली हो। विशेष गरी देउरा संस्कृतिसँग यसको घनिष्ठ सम्बन्ध छ। लस्के शब्दले समूहमा लस्कर अर्थात पंक्ति मिलाएर गाइने र रमाइलो शैलीमा प्रस्तुत गरिने गीतलाई जनाउँछ। प्रेम, प्रकृति, सामाजिक जीवन, संस्कार, हाँसो ठट्टा र समसामयिक विषयवस्तु समेटिने लस्के गीतले सुदूरपश्चिमको लोक संस्कृति, भाषा र जीवनशैलीलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ। तर हिजो आज लस्के गीत लोप हुँदै गइरहेको स्थानीयले बताएका छन्। योग्यता र मापदण्ड नपुगेका उम्मेद्वारलाई आयुर्वेद परिषदको अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनौट गरिएका उम्मेद्वारहरूको सूचीप्रति ध्यान आकर्षण गराउँदै आपत्ति जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेद्वार समावेश गरिएको भन्दै समाजले आपत्ति जनाएको हो। भारतको पिथौरागढ़ जिल्ला स्थित धारचुला तहसील अन्तर्गत रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले हिजो मंगलबार एक सूचना जारी गर्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनको बाँध साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 14 गते बेलुकी 6 बजेसम्म सिफ्ट सप्लाई गर्ने कार्यका लागि खोलिने जनाएको हो। दार्जीलिङका सहायक प्रमुख जिल्लाधिकारी मोहन सिंह धामीले एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्ने बारे पत्राचार गरेको बताउनु भएको छ। रोड पेक हिम पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको दुखद निधन भएको छ। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 जना पक्राउ गरिएको छ। 12 र धनुषामा आज सद्भाव र्याली निकालिएको छ। सामाजिक एकता कायम राख्न सबै पक्षले आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा 372 गुनासा दर्ता भएका छन्। अहिले बजारमा एलपी ग्यासको अभाव रहेको हल्ला चलिरहेको नेपाल आयल निगमको भनाइ छ। ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमले निर्देशन दिएको छ। सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको सहकारी मन्त्रीको भनाइ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अलैचीको निर्यात बढ़दा 64% वृद्धि भएको छ। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। यसले गुल्मीको जनजीवनमा सकारात्मक प्रभाव पर्ने भएको छ। र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने भएको छ। एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध गरिएको छ। सम्बन्धित निकायको जवाब माग गरिएको छ। Champion.

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नागरिक सहायता कक्ष संचालन हुन सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कोलकातामा बेच्ने जस्तै लक्षिन्छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई दिदी भन त
6: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मेरो पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
6: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार मौका दिनु
2: भविष्यमा लग सृजना गरी दुबैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भाइरसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार मुक्ता र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्

I'm not going to be able to do that.

I'm gonna go to the hospital.

I'm not going to be able to do that.

Thank you.

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपाईँको नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिन नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित पुस्तका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचनामा

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता की
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: अत्यधिक दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै पत्तै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो ल सुन बहिनी सुरु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्बा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखकुण्ड नगरपालिका पाँच सोलिरी

Thank you.

Hey,

I'm not going to be able to do it.

0: श्वास सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: Hisa, hisa, tamam, bunu sadayvari, kesin pes ne roje, sesmanın

I'm not sure if I'm going to be able to do that.

प्रिया खाता नानी भंसा कहूँ तिम्र तिमला सखे भरे मुस्कुरा सखे

0: हिंसाबाट बचन र बचाउ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र छुट्टीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद पनि गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: यही हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: ठट्टै मायो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
3: होइन एक अन्छा गीत गाउँदै कता हिँड्छ?
4: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी? गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँड्दै संसार भेटिन्छ रे नि त। बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सोच सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 98 50 17 979
5: र 01 5 96 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन किच्चेपाटी, काठमाडौँ।

from 21-2. Thank you.

घंटी बजे घंटी बजे घंटी बजे घंटी बजे।

0: डाँडा पखालाले धेरै दुःख दियो, तिमी भइसक्यो, निको भएन डाक्टर।
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन।
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश।
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: तपाईँ जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: ल जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड. नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना. अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ. उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ. सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ. सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ. सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुनि अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ. कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान.
4: साथी हेर न, के खतरा समाचार आइसक्यो. भेट्रे अब चाहिँ के हुनु
5: खोजै के आयो त्यस्तो. यत्तिकै पत्याइसक्यो रोहन. सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन्छ सर. यसो नआथेन, यसो त जसले लेखिहाल्छ नि.
4: अनि मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ.
5: तिमीलाई थाहा थिएन.
4: थाहा थिएन.
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है.
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ.
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास.

0: नागरिक सहायता कक्ष संचालन संबंधी
1: अदलित्व ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय पूर्वांगणी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष बुकिंग को सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन न करी आत्म सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आई में गुनासो सुने अधिकार कार्यालय प्रमुख संपर्क राख सकने
0: गोष्ठी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर ए श्याम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौं न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दीपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाउ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आव्रो सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
5: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बल व्यवस्थापन
6: तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्द नगरपालिका 5 सोलु खुम्बु
7: आदरणीय श्रोताबिन तपाईँ अहिले सुनिरहनु भएको छ सोलु एफएममा अब सुन्न सकिन्छ नेपाली सदाबहार गीतहरू

¡Suscríbete al canal!

Hey,

I'm not going to be able to do it.

0: न्यू स्टार कलरिया तथा थोड़ाई अफसेट प्रिंटिंग प्रेस सुनो खुम्बू नगर पालिक पांच सलेरी स्कूल खुम्बू विगत देखिने ग्राहक विश्वास भित्ती आयो न्यू स्टार कलरिया तथा थोड़ाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंदर हमारा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनो सर्वो बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपी भीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239089 0385209060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र मिनिङलाई त्यस्तो त
5: सोइता तिमीहरूको के खास कुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइछ
8: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त

0: अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809509094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: वन जंगल को छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए, वरिपरि झाडी बुटी घाँस राख्न साँझ पर्दा घर छोडी गाउँ घुम्न जानु हुन्न, बाघ भालु भैरा हात्ती चिक्न पसेपछि

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
4: नेपाल सरकार विज्ञापन
5: बोर्ड. राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ. जाउँ न मेरो साथी.
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो. ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे. छानी छानी किन्ने हो आज.
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुट कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु.
8: ए बाबु, लौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ. विनाशले हैरान बनायो. मेरो पनि के हो के खै. यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने. उपचार कता गराउने होला.
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ. थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ. तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त. त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त. आउँछ दिदी, बरु सँगै जाउँ.
10: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ. सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ. आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ. साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ. सम्पर्क नम्बरहरू 0385201929, 9843979852, 9824417718, 9843349696 र 9861314472. आन्जी औषधालय, सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि.
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि. के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोसे. ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्. र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर.
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चेतना
17: होंडा का विशेषता
18: जापानीज ऊर्जा प्रणाली उत्पादित
17: उत्कृष्ट माइलेज
18: राम्रो रिसेल मूल्य
17: टिकाऊ र भरपर्दो
18: अफ रोड का लागि पनि उपयुक्त
17: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
18: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
17: हाम्रा सेवाहरू
18: ओखलढुङ्गा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
17: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
18: एक्सपेंस गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
17: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
18: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुइँचाङ ओखलढुङ्गा
17: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000

0: ਜਿਉਂ ਮੰਨਤਾ ਸਾਪੇ ਵਿਸ਼ੇਸ ਗਿਆਜ ਕਰ ਆਤਮਤਾ ਇਹ ਯੂਨੀਟੀ ਕਾਰਪੇਟ ਨੂੰ ਵਿਗਤੀ ਦਸਤ ਦੇ ਕੋ ਸੁੰਦਰ ਸਾਥ ਯਤੀ ਕਾਰਪੇਟ ਕੇ ਨਾ ਕਾਰਪੇਟ ਕੋ ਪਸਾਰੇ ਯਤੀ ਕੋ ਲੋਗੋ ਹਨ ਨਾ ਵਿਸੂ ਹਲਾ ਯਤੀ ਕਾਰਪੇਟ ਕਾਰਪੇਟ ਕੋ ਸ਼ਿੰਸਾ
1: ਕੀ ਬਾਯੋ ਕੀ ਕੋ ਹਲਾ ਕੰਨਾ ਹੋਯੋ
2: ਕੀ ਹੋਨੋ ਡੋਜ਼ਰ ਚਲੇ ਕੋ ਨੀ अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुहार सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टी पर्पज सर्भिस प्रणाली सिद्ध चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगदै तपाईलाई फोन आउनेछ
11: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
12: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
14: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
16: डुरो आज मेरो जन्मदिन हो, याद त छ नि।
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँला र? ल आँखा बन्द गर त।
16: त्यस्तै जिस्किन हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
17: ल अब आँखा खोला त।
16: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 9742840056 र 9867050620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुडा नम्बर 5।

0: तिनका बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही नै दिइसकेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: व्यक्तिवस्तुलाई किन खोज्नु भएको होला? हजुर,
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियौ।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआईस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुङ्गु।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है?
7: सुन्छु
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले हुन्छ।
7: ए, कुरा त्यस्तो हो, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
8: नमस्ते, कति टाइमले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिएन।
10: ए, के भो, दौडिदिइ त आइस त।
9: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
10: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
3: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश।
11: हेर त, रगतै रगत भयो, चामा त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
11: अरे हेर त, हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे म ड्युटी बस्ने हो केही ठेगान छैन
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
11: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
14: नेपाल विद्युत प्राधिकरण सोलुखु वितरण केन्द्रको सार्वजनिक सूचना
13: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ
14: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
13: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन सिकी तथा विद्युत सेवामा अपयोग निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाही गरिनेछ पुलमा आगो लागेको तार नोत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिन्छ तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्
14: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003
13: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सामेल